सुप्रभात, नमस्कार। मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल जेठ महिनाको 13 गते।

गते, तदनुसार अङ्ग्रेजी वर्ष 2026 मई महिनाको 27 तारिक आज बुधबार। हाम्रो स्टुडियोको घडी अनुसार समय यस बेला बिहानको 6:33 भइरहेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका तमाम श्रोतागणलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं प्रातःकालीन सेवा यस मंगल ध्वनिबाट।

आदरणीय श्रोतागण, इरानी सुफी कवि रुमीले भनेका छन्, तिम्रो घाउ नै तिम्रो प्रकाश बन्न सक्छ। तिमी जति पटक टुक्रिन्छौ र चोट खान्छौ, त्यति नै पटक नयाँ बन्ने मौका पाउँछौ। घाउबाट जुन प्रकाश आउँछ, त्यो कुनै किताब वा शिक्षाबाट आउँदैन। प्रिय श्रोता, यसै सुविचारका साथ आजको यस अधिवेशनमा समावेश विभिन्न कार्यक्रमहरू लिएर उपस्थित भइसकेका छौं। अब प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई आध्यात्मिक अभिवादन जनाउँदै यहाँहरूलाई सुनाउन लागिरहेका छौं गायक कलाकार अनुराधा पडवलको आवाजमा सजिएका केही भक्तिमय भजनहरू। प्रिय श्रोतागण, भजनले जीवनको भागदौड़मा कतै हराएको मानिसको मनलाई फेरि श्रद्धा, शान्ति र आशाको अनुभूति गराउँदछ। आजको यस पावन अवसरमा केही क्षण यस्तै भक्तिमय भजन सुनेर मनलाई आनन्दमय बनाऊ। त श्रोता, स्वीकार गर्नुहोस् यो पहिलो भजन अनुराधा पडवलको स्वरमा।

राम नाम केवल शब्द होइन, यो त मनलाई शान्ति दिने दिव्य शक्ति हो। भजन नै आत्माले भगवानसँग गर्ने पवित्र संवाद हो। प्रिय श्रोता, अब श्रवण गरौं अर्को भजन गायक कलाकार अनुराधा पडवालको स्वरमा।

श्रोता, यस कार्यक्रमको अर्को गीत प्रस्तुत छ चलचित्र बालिका वधुबाट गायक कलाकार अमित कुमारको स्वरमा अनि संगीत आबद्ध गरेका छन् आरडी बर्मनले। ईस्वी सन् 1976 आएको यस चलचित्रका निर्देशक तरुण मजुमदार, निर्माता शक्ति सामन्त हुन् भने यसमा मुख्य कलाकारहरू सचिन, रजनी शर्मा, आसरानी, एके हंगल रहेका छन्। आउनु श्रोता, अब सुनौ यो गीत।

0: कम समय में ज्यादा मुनाफा, बस एक क्लिक में, कमाल है।
1: अनजान लिंक्स पर क्लिक मत कीजिए, RBI कहता है
2: जानकार बनिए, सतर्क रहिए।
3: आकाशवाणी गान्तोक केन्द्रबाट श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सदाबहार हिन्दी चलचित्रका गीतहरू। अब प्रस्तुत छ अर्को गीत, चलचित्र अनपढबाट गायक कलाकार लता मंगेशकरको स्वरमा। इस्वी सन 1962 आएको यस चलचित्रका निर्देशक मोहन कुमार, निर्माता राजेन्द्र भाटिया र मोहन सिगल रहेका छन् भने यसमा मुख्य कलाकारहरू बलराज सानी, धर्मेन्द्र र माला सिन्हा रहेका छन्। यसमा संगीतहरू आबद्ध गर्ने काम मदन मोहनले गरेका छन्। श्रोता सुनौ अब यो गीत।

0: प्रिय श्रोता, हामीले यस कार्यक्रमको अन्तिम प्रस्तुति लिएका छौं चलचित्र दिल्लीका ठगबाट गायक कलाकार किशोर कुमार, आशा भोसले र रविको स्वरमा। यसमा संगीतकार रहेका छन् रवि शंकर शर्मा। ईस्वी सन् 1958 दर्शक सामु आएको चलचित्रका निर्देशक एसडी नारंग रहेका छन् भने यसमा मुख्य कलाकारहरू किशोर कुमार र नूतन रहेका छन्। श्रोता, अब सुनौ यस कार्यक्रमको अन्तिम प्रस्तुति।
1: ये रातें, ये मौसम।

श्रोताहरूले यतिन्जेल विभिन्न गायक कलाकारको आवाजमा सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत सदाबहार पुराना हिन्दी चलचित्रका गीतहरू भने यसको निर्धारित समय यही समाप्त हुँदछ। यहाँहरूले अब सुन्नुहुनेछ आकाशवाणी खरसाङ केन्द्रबाट समप्रसारित समाचार नेपालीमा। त श्रोता केही क्षण प्रतीक्षा साँच्दै गर्नुहोला।

0: आकाशवाणी हो समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणमा हुनुहुन्छ। उहाँले हिजो राज्यमा सुरक्षित र पहुँचयोग्य परिवहन सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित पिंक बसहरूलाई हरियो झण्डिया देखाउनुभयो। केन्द्र सरकारले घुसपेट र अन्य कारकहरूबाट हुने जनसांख्यकीय परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो साँझ नयाँ दिल्लीमा अस्ट्रेलियाली विदेश मन्त्री पेनी वाङसँग सत्रौं विदेश मन्त्री द्विपक्षीय वार्ताको सह अध्यक्षता गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र क्यानाडा बीचको आर्थिक साझेदारीको अर्को अध्याय आपसी विश्वासमा आधारित हुने बताउनु भएको छ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले हिज भाजपालाई चिन्नुहोस् पहलको एक भागको रूपमा नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा 12 देशका मिशन प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुभयो। अनि आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले हिजो पहिलो क्वालिफायर म्याचमा गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि हिज गान्तोक पुग्नुभयो। आफ्नो भ्रमणको पहिलो दिन राष्ट्रपतिले राज्यमा सुरक्षित र पहुँचयोग्य परिवहन सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित पिंक बसहरूलाई हरियो झण्डा देखाउनुभयो। राष्ट्रपतिले सिक्किमको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गर्न रिच पार्कमा रहेको अर्किडोरियमको पनि भ्रमण गरी त्यसको अवलोकन गर्नुभयो। उहाँले दुर्लभ पाण्डुलिपि र बौद्ध सांस्कृतिक कलाकृतिहरूको संरक्षणका लागि प्रसिद्ध नामग्याल तिब्बत विज्ञान संस्थानको पनि भ्रमण गर्नुभयो। भ्रमणको दोस्रो दिन आज राष्ट्रपतिले नाथुला पासको भ्रमण गर्नुहुनेछ। उहाँले सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उहाँले सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। यसका साथै सिक्किम यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने देशको 15 राज्य बन्नेछ। केन्द्र सरकारले घुसपेट र अन्य कारकहरूबाट हुने जनसांख्यकीय परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै समितिको अध्यक्षता सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रभास प्रभाकर नावलेकरले गर्ने बताउनु भएको छ। जनगणना आयुक्तसँगै पूर्व आईएएस अधिकारी दुर्गाशंकर मिश्रा, पूर्व आईपीएस अधिकारी बालाजी श्रीवास्तव र अर्थशास्त्री डाक्टर समीका रविलाई समितिको सदस्यमा नियुक्त गरिएको छ। गृह मन्त्रालयका एक सहसचिव सदस्य सचिवको रूपमा काम गर्नेछ। श्री शाहले घुसपेट अन्य कारकहरूबाट हुने अप्राकृतिक जनसंख्या परिवर्तन कुनै पनि राष्ट्रको वर्तमान र भविष्यको लागि प्रमुख चुनौती भएको बताउनुभयो। उहाँले जनसांख्यकीय परिवर्तन एक गम्भीर मुद्दा भएको र यो देशको सार्वभौमिकता मात्र होइन राष्ट्रिय सुरक्षा, कानून र व्यवस्था, सामाजिक संरचनामा गहन परिवर्तन र आदिवासी समाजको संरक्षणसँग पनि सम्बन्धित रहेको बताउनुभयो।
1: ये उच्च स्तरीय समिति अवैध अप्रवासन और अन्य अप्राकृतिक कारणों से पूरे देश में हो रहे जनसांख्यिकीय परिवर्तनों का व्यापक आकलन करेगी। ये धार्मिक और सामाजिक समुदायों के स्तर पर असामान्य जनसंख्या स्थानांतरण का भी विश्लेषण करेगी और इसके लिए एक योजनाबद्ध और समयबद्ध समाधान प्रस्तुत करेगी। प्रधानमंत्री नरेंद्र मोदी ने पिछले वर्ष लाल किले से अपने स्वतंत्रता दिवस भाषण में जनसांख्यिकीय परिवर्तन पर उच्च स्तरीय समिति की घोषणा की थी।
2: मैं आज देश के सामने एक चिंता एक चुनौती के संबंध में आगाह करना चाहता हूं। षड्यंत्र के तहत देश की डेमोग्राफी को बदला जा रहा है, एक नए संकट के बीज बोए जा रहे हैं और ये उस पेठिए मेरे देश के नौजवानों की रोजी रोटी छीन रहे हैं। ये देश सहन नहीं करेगा और इसलिए एक हाई पावर्ड डेमोग्राफी मिशन शुरू करने का निर्णय किया।
1: समिति एक वर्ष के भीतर अपनी रिपोर्ट प्रस्तुत करेगी। वहीं आवश्यकता पड़ने पर समिति का कार्यकाल 6 महीने तक बढ़ाया जा सकता है। अनुपम मिश्र के साथ शिवांग मिश्रा, आकाशवाणी समाचार, दिल्ली।
0: विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो साँझ नयाँ दिल्लीमा अस्ट्रेलियाली विदेश मन्त्री पेनी वाङसँग सत्रौं विदेश मन्त्री द्विपक्षीय वार्ताको सह अध्यक्षता गर्नुभयो। डाक्टर जयशंकरले हिन्द प्रशान्त क्षेत्र, पश्चिम एशियाको अवस्था र विश्वव्यापी तथा बहुपक्षीय मुद्दाहरूमा केन्द्रित छलफल भएको बताउनुभयो। उनीहरूले दुई देशहरूको बीचको व्यापक रणनीतिक साझेदारीको प्रगतिको समीक्षा गरे। डाक्टर जयशंकरले परमाणु ऊर्जा उत्पादनको लागि युरेनियमको आपूर्ति सहित ऊर्जा क्षेत्रमा सहयोग विस्तार भइरहेको भएको उल्लेख गर्नुभयो। उहाँले दुई देशले महत्वपूर्ण खनिजको व्यापारमा पनि काम गरिरहेको उल्लेख गर्नुभयो। भारत र रोमानिया बीच हिजो नयाँ दिल्लीमा रक्षा सहयोग सम्बन्धी संयुक्त समितिको दोस्रो बैठक सम्पन्न भयो। बैठकले दुई देशहरू बीच जारी रक्षा सहयोगको समीक्षा गर्यो र प्रमुख क्षेत्रहरूमा सहयोग बढ़ाउने तरिकाहरूबारे छलफल गर्यो। दुवै पक्षले साइबर सुरक्षा, सैन्य चिकित्सा सहयोग, संयुक्त तालिम, क्षमता विकास र रक्षा औद्योगिक सहयोगमा पारस्परिक रक्षा सहयोग योजनालाई अन्तिम रूप दिए। बैठकको सह अध्यक्षता रक्षा मन्त्रालयका सहसचिव र रोमानियाको रक्षा नीति योजना र अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उपप्रमुखले गरेका थिए। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @airnewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र क्यानाडा बीचको आर्थिक साझेदारको अर्को अध्याय आपसी विश्वासमा आधारित हुने बताउनुभयो, जसले दुवै देशको साझा समृद्धिलाई अगाडि बढ़ाउनेछ। क्यानाडाको टोरन्टोमा आयोजित राजनैतिक पुनस्थापनादेखि व्यावसायिक वितरणसम्म मन्त्री स्तरीय पूर्ण सत्रलाई सम्बोधन गर्नुहुँदै श्री गोयलले दुई देशबीच बढ़दो विश्वासले नयाँ व्यापार र लगानीका अवसरहरूको ढोका खोलिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारत र क्यानाडाले वृहत आर्थिक साझेदारी सम्झौतालाई अगाडि बढ़ाउन सँगै काम गरिरहेका छन्। भारतीय अर्थव्यवस्थाको बारेमा श्री गोयलले भन्नुभयो, भारत आगामी तीन दशकसम्म विश्वको सबैभन्दा द्रुत गतिमा बढ़दो ठूलो अर्थव्यवस्था हुनेछ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले हिजो नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर राष्ट्रप्रति समर्पित 12 वर्ष पूरा भएकोमा बधाई दिनुभयो। प्रधानमन्त्रीको दूरदर्शी नेतृत्वलाई उजागर गर्नुहुँदै मुख्यमन्त्रीले देशको पूर्वाधारको रूपान्तरण, डिजिटल इण्डिया अभियान, स्वच्छ भारत, आयुष्मान भारत र प्रधानमन्त्री आवास योजना जस्ता कल्याणकारी योजनाहरूसहित प्रमुख राष्ट्रिय पहलहरूको प्रशंसा गर्नुभयो। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले हिजो भाजपालाई चिन्नुहोस् पहलको एक भागको रूपमा नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा 12 देशका मिशन प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले ब्राजिल, जर्मनी, इण्डोनेशिया, मलेसिया, मोरिसियस, न्यूजील्याण्ड, सिसेल्स, सिंगापुर, दक्षिण अफ्रिका, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिहरूलाई स्वागत गर्नुभयो। अन्तर्क्रियाको क्रममा श्री नवीनले भारतीय जनता पार्टीको यात्रा, यसको विचाराधीन संगठनात्मक शक्ति र सार्वजनिक सेवाप्रति पार्टीको प्रतिबद्धताको बारेमा जानकारी साझा गर्नुभयो। राष्ट्रिय मानव अधिकार आयोग एनएचआरसीले 19 मईमा रेवाड़ी जिल्लाको औद्योगिक क्षेत्रमा रहेको रासायनिक कारखानामा भएको विस्फोटको सम्बन्धमा हरियाणाका मुख्य सचिव र रेवाड़ीका पुलिस अधीक्षकलाई सूचना जारी गरेको छ। कारखानाको चिलिङ प्लान्टमा भएको विस्फोटका कारण आगलागी भएको थियो। दुर्घटनामा घाइते भएका एक कामदारको 20 मईमा अस्पतालमा मृत्यु भएको थियो भने अन्य कामदारहरूको अवशेष कारखानाबाट निकालिएको थियो। रेल मन्त्रालयले देशको पहिलो हाइड्रोजनबाट चल्ने 10 डब्बाको डीईएमयू रेल सञ्चालनलाई स्वीकृति दिएको छ। यो निर्णय रेलवे क्षेत्रमा हरित र दिगो यातायातलाई प्रवर्धन गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। यो रेल जिन र सोनीपत बीच प्रति घण्टा 75 किलोमिटरको अधिकतम गतिमा चल्नेछ। सर्वोच्च अदालतले 1983 बिहारमा भएको 5 जनाको हत्या प्रकरणमा धेरै दोषीहरूको सजायलाई कायम राखेको छ र घटनाको क्रूरताले न्यायिक विवेकलाई स्तब्ध पारेको बताएको छ। न्यायाधीशहरू संजय करोल र एन कटेश्वर सिंहको पीठले हिजो तल्लो अदालत र पटना उच्च अदालत दुवैले यस मुद्दामा कुनै सहानुभूति वा उदारताको लागि कुनै ठाउँ नभएको ठहर गर्नु सही भएको बताएको छ। अमेरिकी राष्ट्र वैमानिकी तथा अन्तरिक्ष प्रशासन नासाले चन्द्रमामा आफ्नो आधार स्थापना गर्न पठाउने रोबोटिक ल्याण्डर हपिङ ड्रोन र अन्य सवारी साधनहरूको विवरण जारी गरेको छ। अमेरिकाले 2028 राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुनभन्दा अघि अमेरिकाहरूलाई चन्द्रमामा अवतरण गर्ने योजना

0: बनाएको छ। आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले हिजो पहिलो क्वालिफायर म्याचमा गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। प्रतियोगिताको एलिमिनेटर म्याच आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच मोहालीको नयाँ चण्डीगढ़मा खेलिनेछ। म्याच साँझ 7:30 शुरू हुनेछ। विजेता टोलीले शुक्रबार दोस्रो क्वालिफायरमा गुजरात टाइटनको सामना गर्नेछ। यो समाचार युट्युबमा @@airkarsang मार्फत पनि श्रोताहरूले सुन्नुहुनेछ। अन्तमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय भ्रमणमा हुनुहुन्छ। उहाँले हिजो राज्यमा सुरक्षित र पहुँचयोग्य परिवहन सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूको लागि समर्पित पिंक बसहरूलाई हरियो झण्डा देखाउनुभयो। केन्द्र सरकारले घुसपेट र अन्य कारकहरूबाट हुने जनसंख्यकीय परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र क्यानाडा बीचको आर्थिक साझेदारको अर्को अध्याय आपसी विश्वासमा आधारित हुने बताउनुभयो। आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले हिजो पहिलो क्वालिफायर म्याचमा गुजरात टाइटन्सलाई 92 रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। अब प्रस्तुत छ विविध जानकारी र मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, कार्यक्रम प्रणाम सिक्किमको नवीनतम अङ्क लिएर हामी उपस्थित भइसकेका छौं।
1: हजुर, अब यो महिना पनि सकिन सकिन लाग्यो।
0: हजुर,
1: कति तारिक पो पर्यो आज? त्यसो
0: आज 27 तारिक हो।
1: हजुर, महिना चाहिँ के
0: मे महिना हो। हजुर
1: हजुर, अब यो पनि सकिन लाग्यो है। 27 तारिकमै हामी आज आइपुगेका छौं तपाईँकै प्रिय कार्यक्रम प्रणाम सिक्किम लिएर। र आजको दिनको बारे कुरा गर्दा, सर्वप्रथम आज चाहिँ कहिलेकाहीँ हामी अब दिवस बारे कुरा गर्छौं है। उसो त विश्वका विभिन्न देशहरूले विभिन्न दिवस पालन गरिरहेका छन् है। कतिवटा दिवसहरू छन् अब अन्तर्राष्ट्रिय दिवसहरू होइन, विश्वले पालन गर्ने दिवसहरू छन् भने कति नेशनल भन्यो राष्ट्रिय स्तरमा पालन गर्ने दिवसहरू पनि छन्। तर आजको कार्यक्रमको थालनी चाहिँ हामी विशेष अब पुण्यतिथिबाट गर्न चाहन्छौ। पुण्यतिथिबाट किन गर्न चाहन्छौ भने आजकै दिन 1964 भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको मृत्यु भएको थियो। हजुर, जवाहरलाल नेहरूको जन्म इलाहाबादमा एक धनाढ्य वकिल मोतीलाल नेहरूको घरमा भएको थियो। जवाहरलाल नेहरूले विश्वको केही राम्रा राम्रा स्कूलहरू र विश्वविद्यालयमा शिक्षा प्राप्त गरेका थिए। उनले आफ्नो स्कूली शिक्षा हेरो र क्याम्पसको शिक्षा ट्रिनिटी क्याम्पस लन्डनबाट पूरा गरेका थिए। त्यसपछि उनले आफ्नो कानूनको डिग्री क्याम्ब्रिज विश्वविद्यालयबाट पूरा गरे। बेलायतमा उनले 7 साल व्यतीत गरे, जसमा त्यहाँको फेभियन समाजवाद र आइरिस राष्ट्रवादको लागि एक तर्कसंगत दृष्टिकोण विकसित गरे। जवाहरलाल नेहरूले 1912 भारत फर्केपछि वकालत शुरू गरेका थिए। भारत आएपछि नेहरूले महात्मा गान्धीको उपदेश अनुसार आफ्नो परिवारलाई पनि परिणत गरे। जवाहरलाल र मोतीलाल नेहरूले पश्चिमी कपड़ा र महँगो सम्पत्ति त्याग गरे अनि खादी कुर्ता र गान्धी टोपी लगाउन थाले। जवाहरलाल नेहरूले 1920-22 असहयोग आन्दोलनमा सक्रिय रूपले भाग लिए र यसै क्रममा पहिलोचोटि गिरफ्तार पनि भए र केही महिनापछि उनलाई रिहा गरिएको थियो। जवाहरलाल नेहरू 1924 इलाहाबाद नगर निगमको अध्यक्ष चुनिए र उनले शहरको मुख्य कार्यकारी अधिकारीको रूपमा 2 वर्षसम्म सेवा गरे। यो उनको लागि एक मूल्यवान प्रशासनिक अनुभव थियो, जो उनलाई तब काम आयो जब उनी देशको पहिलो प्रधानमन्त्री बने। डिसेम्बर 1928 कंग्रेसको वार्षिक अधिवेशन लाहौरमा आयोजित गरे, जसमा जवाहरलाल नेहरू कंग्रेस पार्टीको अध्यक्ष चुनिए। यही सत्रमा एक प्रस्ताव पनि पारित भयो, जसमा भारत स्वतन्त्रताको मांग गरियो। 26 जनवरी 1930 लाहौरमा जवाहरलाल नेहरूले स्वतन्त्र भारतको झण्डा फहराएका थिए। गान्धीजीले पनि 1930 सविनय अवज्ञा आन्दोलनको आह्वान गरे। आन्दोलन निकै सफल भयो र यसले ब्रिटिश सरकारलाई प्रमुख राजनैतिक सुधारका आवश्यकता स्वीकार गर्न बाध्य बनायो। 1947 उनी स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री बने। अंग्रेजले करिब 500 राज्य रजौटालाई एकसाथ स्वतन्त्र गरेको थियो र त्यसबेला सबैभन्दा ठूलो चुनौती ती राज्य र रजौटाहरूलाई एउटा झण्डा मुनि ल्याउनु थियो। उनले भारतको पुनर्गठनको मांगमा आएका हर चुनौतीको समझदारीपूर्वक सामना गरे। जवाहरलाल नेहरूले

0: आधुनिक भारतको निर्माणमा महत्वपूर्ण भूमिका निभाए। उनले योजना आयोगको गठन गरी विज्ञान र प्रौद्योगिकी विकासलाई प्रोत्साहित गरे र तीन लगातार पञ्चवर्षीय योजना शुभारम्भ गरे, जसको नीतिकै कारण देशमा कृषि र उद्योगको एक नयाँ युग शुरू भयो। नेहरूले भारतको विदेश नीतिको विकासमा एक प्रमुख भूमिका निभाए। जवाहरलाल नेहरूले जोसेफ ब्रज टिटो र अब्दुल गमाल नासिरको साथमा मिलेर रशिया र अफ्रिकामा उपनिवेशवादको अन्त्यका लागि एक संलग्न आन्दोलनको रचना गरे। कोरिया युद्धको अन्त्य गर्न, स्वेज नहर विवाद सुल्झाउन र कंगो सम्झौतालाई मूर्त रूप दिन जस्ता अन्य अन्तर्राष्ट्रिय समस्याहरूको समाधानको लागि मध्यस्थताको भूमिकामा रहेका थिए। पश्चिम बर्लिन, अस्ट्रिया र लाओस लगायत अन्य विस्फोटक मुद्दाको समाधानमा पर्दा पछाडिबाटै उनको महत्वपूर्ण योगदान रहेको थियो। उनलाई वर्ष 1955 भारत रत्नबाट सम्मानित गरिएको हो। तर नेहरूले पाकिस्तान र चीनसँग भारतको सम्बन्धमा सुधार ल्याउन भने सकेनन्। पाकिस्तानसँग एक सम्झौतासम्म पुग्नलाई काश्मीर मुद्दा र चीनको साथ मित्रतामा सीमा विवाद बाटोको काँडा नै साबित भए। नेहरूले चीनसित मित्रताको हात बढाए, तर 1962 चीनले धोकापूर्ण आक्रमण गर्यो। नेहरूको लागि यो एउटा ठूलो झट्का थियो र सायद उनको मृत्यु पनि यही कारण भयो। आजकै दिन 27 मई 1964 जवाहरलाल नेहरूलाई हृदयघात भयो, जसको कारणले उनको मृत्यु भएको थियो। आज भारतको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको पुण्यतिथि, हामी सम्झना गर्छौं उहाँलाई।
1: हजुर, यसरी नै 1919 कुन्दुकुरी वीरेश लिंगम, तेलुगु भाषाको प्रसिद्ध विद्वान जसलाई आधुनिक तेलुगु साहित्यमा गद्य ब्रह्माको नामले ख्याति मिलेको थियो, उनको आजकै दिन मृत्यु भएको थियो। यसरी नै 1935 डाक्टर भीमराव अम्बेडकरको पत्नी रमाबाई अम्बेडकरको मृत्यु भएको थियो। 1983 सरदार हुकुम सिंह, भारतीय राजनीतिज्ञ र पूर्व लोकसभा अध्यक्षको मृत्यु भएको थियो।
0: 2013 आजकै दिन जगजीत सिंह लयलपुरीको पनि निधन भएको थियो, जसलाई भारतीय कम्युनिष्ट पार्टी मार्क्सिस्टको फाउण्डर मेम्बरको रूपमा चिनिन्छ।
1: हजुर, यसरी नै 2008 अस्कर विजेता निर्देशक सिडनी पोलाकको निधन भएको थियो। 2016 अशोक चक्रले सम्मानित भारतीय सेनाको साहसी सैनिक हंगपन दादाको मृत्यु भएको थियो। उनी आतंकवादीहरूसँग निडरतापूर्वक लड्दा लड्दै शहीद भएका थिए। भारतीय सेनाले हंगपन दादाको एक डकुमेन्ट्री फिल्म पनि रिलीज गरेको थियो, जसको नाम थियो द वरियर स्पिरिट। नोभेम्बर 2026 सिलोङको असम रेजिमेन्टल सेन्टरमा प्लेटिनियम जुब्ली सेरेमनीको समय एक एडमिनिस्ट्रेटिभ ब्लकको नाम हंगपन दादा राखिएको छ।
0: आज हामीले कुरा गर्यौं पुण्यतिथि बारे र यतिको जानकारीपछि आउनु सुनौ एउटा देश वन्दना।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता आकाशवाणीको गान्तोक केन्द्रबाट। अब हामी कार्यक्रममा एउटा विषयबारे जानकारी दिन गइरहेका छौं, त्यो के भने संयुक्त राष्ट्रको आमसभाले 8 दिसम्बर 2005 एउटा संकल्प 60/119 पारित गरेर प्रत्येक वर्ष त्यस्ता मानिसहरू जो कुनै सरकारी तन्त्र नियम कानून बिना बाँचिरहेका छन् उनीहरूको निम्ति उनीहरूको एकताको लागि 25 मेदेखि लिएर 31 मेसम्म सप्ताहव्यापी रूपमा वीक अफ सोलिडारिटी विथ दि पीपल्स अफ नन सेल्फ गवर्निङ टेरिटोरी अर्थात कुनै स्वशासन बिना कुनै क्षेत्रमा बाँचिरहेका मानिसहरूको एकताको निम्ति पालन गरिने घोषणा गरिएको हो। यसबारेमा केही सरल अर्थमा भन्नुपर्दा श्रोता, एक ठाउँदेखि अर्को ठाउँमा बसाई सर्न बाध्य बनेका शरणार्थीहरू यायावरहरू जो एक ठाउँमा गएर अस्थायी रूपमा बसोबासो गर्छन् र त्यहाँ भएका संसाधनहरूको प्रयोग गर्छन् र फेरि सुलभ ठाउँको खोजीमा अन्यत्र लाग्छन् र यसो गर्नु उनीहरूको बाध्यता हुन्छ न कि स्वच्छन्दता। यूएन चार्टर अनुसार नन सेल्फ गवर्निङ टेरिटोरी अर्थात बिना स्वशासित क्षेत्र त्यो क्षेत्र हो जहाँ बसोबासो गर्दै आएका मानिसहरू जो पूर्ण रूपले स्वशासनदेखि वञ्चित रहिआएका हुन्छन्। 1946 संयुक्त राष्ट्रसित जोड़िएका विश्वका त्यस्ता थुप्रै थुप्रै देशहरू जुन देशसित जोड़िएका सीमान्त प्रान्तहरूमा त्यहाँ बसोबासो गर्दै आइरहेका मानिसहरू जो स्वशासनदेखि वञ्चित छन् त्यसबारेमा अवगत गराएका थिए, तर समयकालमा एउटा उपनिवेशबाट एउटा राज्य बन्ने क्रममा कतिपय त्यस्ता क्षेत्रहरूको अस्तित्व नै मेटिएर पनि गएको छ। यस्तो स्थितिमा त्यस्ता क्षेत्रमा बसोबासो गर्ने मानिसहरूको सुरक्षाको लागि प्रभावशाली रणनीति तयार पारेर विशेष गरेर उनीहरू बसोबासो गरेको जग्गा जमीनको देखभाल गर्दै त्यहाँ भएका प्राकृतिक संसाधनहरूको जगेडा गर्नु साथै भविष्यमा आइपर्ने विभिन्न समस्याहरूदेखि बाँच्ने र सतत विकासको लागि योजनाहरू बनाउने अनि त्यस्ता क्षेत्रहरूमा बसोबासो गर्नेहरूलाई सम्पत्तिको अधिकार प्रदान गर्नु अनि सुव्यवस्थित प्रशासनिक अधिकारको व्यवस्था गरिनुपर्नेछ। साथै यो कुरामा पनि बल दिइनुपर्छ कि ती जम्मै राज्यहरू जसले सोझै या त फेरि विशेष संघ संगठनहरूको माध्यमद्वारा अथवा संयुक्त राष्ट्रका विभिन्न घटकसित मिलेर त्यस्ता नन सेल्फ गवर्निङ टेरिटोरीमा बसोबासो गर्ने मानिसहरूको लागि नैतिक अनि भौतिक सहायताको हात बटाउने आह्वान गरिन्छ। श्रोता, यो थियो छोटो जानकारी। 25 मेदेखि 31 मेसम्म प्रत्येक वर्ष पालन गरिने वीक अफ सोलिडारिटी विथ दि पीपल्स अफ नन सेल्फ गवर्निङ टेरिटोरी बारे प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ। अब कुरा गरौं आजको दिन जन्म ग्रहण गर्ने केही व्यक्तिहरूको र आजको दिन 27 मई 1957 जन्मेका हुन् राजनीतिज्ञ नितिन गडकरी। हजुर, उनी 2009 भारतीय जनता पार्टीका 9 राष्ट्रिय अध्यक्ष थिए भने उनी नै अलिक कम उमेरमा जनता पार्टीको अध्यक्ष बन्ने व्यक्ति थिए। महाराष्ट्रको नागपुर जिल्लामा एक ब्राह्मण परिवारमा जन्मिएका गडकरीले कमर्स विषयमा स्नातकोत्तर साथमा ल अनि बिजनेस म्यानेजमेन्ट पनि गरेका छन् भने उनी एक सफल उद्यमी साथै उद्योगपति हुन्। 1976 नागपुर विश्वविद्यालयमा भाजपाका छात्र शाखा अखिल भारतीय विद्यार्थी परिषदबाटै उनले आफ्नो राजनैतिक जीवन शुरू गरेका हुन्। यसरी गडकरी 23 वर्षको उमेरमा भारतीय जनता युवा मोर्चाका अध्यक्ष चुनिएका थिए। एक ऊर्जावान व्यक्तित्व साथै सबैलाई आफ्नो साथ लिएर अघि बढ़ने स्वभावकै कारण उनी चाँडै वरिष्ठ नेताहरूको प्रिय बन्न पुगेका थिए र 1995 महाराष्ट्रको गठबन्धन सरकारमा उनी लोक निर्माण मन्त्री बनेका थिए। यसरी नै 1989 पहिलोपल्ट विधान परिषदको लागि चुनिए र विगत 20 वर्षदेखि उनी विधान परिषदका सदस्य रहेका छन्।
1: हजुर, 1994 आजकै दिन जन्मेका हुन् पदमलाल पुन्नालाल बक्सी। उनी सरस्वतीको कुशल सम्पादक, साहित्यकार र मास्टरजीको नामले प्रसिद्ध एक निबन्धकार पनि हुन्। 1954 पत्रकार एवं पत्रकारिताको प्राध्यापक साथै हिन्दीको कवि हेमन्त जोशीको जन्म भएको हो। यसरी नै 1928 विपिन चन्द्रको जन्म भएको हो। उनी प्रख्यात इतिहासकार एवं राष्ट्रिय पुस्तक न्यासको पूर्व अध्यक्ष पनि थिए। प्रोफेसर विपिन चन्द्र भारतको स्वतन्त्रता संघर्ष र आधुनिक इतिहास लेखन परम्परामा मार्क्सवादी चिन्तनधाराको इतिहासकार थिए।

उनले रचेका प्रमुख पुस्तकहरू हुन् आधुनिक भारतका इतिहास, आधुनिक भारत र आर्थिक राष्ट्रवाद, द राइज एण्ड ग्रोथ अफ इकोनोमिक नेशनलिजम, इण्डिया आफ्टर इण्डिपेण्डेन्स, इण्डियाज स्ट्रगल फर इण्डिपेण्डेन्स इत्यादि। 1962 प्रसिद्ध क्रिकेट खेलाड़ी एवं कमेन्टेटर रवि शास्त्रीको जन्म भएको हो।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता. अब कुरा गरौं आजको दिन विगतमा घटेका घटनाहरूबारे. 1703 जार पिटर द ग्रेटले आजको दिन सेन्ट पिटर्सबर्गको जग बसालेका थिए.
1: 1332 प्रसिद्ध इतिहासकार इब्ने खल्दुनको जन्म भएको थियो. उनको नाम अब्दुर रहमान थियो र अबु जैदको उपाधिले उनलाई सम्झना गरिन्छ.
0: 1927 आजको दिन फोर्ड मोटर कम्पनीले फोर्ड मोडल ए को उत्पादन शुरू गर्न थालेको थियो. 1933 आजको दिन वाल्ट डिस्ने कम्पनीले हुइज अफ्रेड अफ द बिग ब्याड वुल्फ हिट गीतसितै थ्री लिटल पिग्स कार्टुन रिलीज गरेको थियो. 1941 आजको दिन दोस्रो विश्वयुद्ध बेला जर्मनीको ब्याटलशिप उत्तरी एटलान्टिक सागरमा डुबेपछि 2100 जवानहरू मारिएका थिए. उसै गरी 1963 आजको दिन जोमो केन्याटा केन्याका प्रथम प्रधानमन्त्री चुनिएका थिए.
1: 1999 बोत्सवानको सुन्दरी पुलेक्वेलागो वर्ष 1999 मिस युनिभर्स चुनिएकी थिइन्. 1999 कुरा गर्दा विश्वको सर्वश्रेष्ठ पर्यावरण पुरस्कार सोफी पुरस्कार डर्मन हेली संयुक्त राष्ट्र अमेरिका तथा थोमस केरी भारतलाई प्रदान गरिएको थियो. 2000 फिजीमा महेन्द्र चौधरी सरकार बर्खास्त भए पश्चात राष्ट्रपति माराले प्रशासन सम्हालेका थिए. 2002 नेपालको प्रधानमन्त्री देउबालाई 3 सालको निम्ति पार्टीबाट निष्कासित गरिएको थियो. 2010 भारतले उडिसाको चाँदीपुरमा बालसोरा जिल्लामा परमाणु तकनिकीले पूर्ण धनुष र पृथ्वी 2 मिसाइलको सफल परीक्षण गरेको थियो. 2010 भारतको राष्ट्रपति प्रतिभा पाटिलको चीनको

0: राष्ट्रपति जिनताओ तथा प्रधानमन्त्री वेन जियाबाओसँग भएको भेट पश्चात चीनले संयुक्त राष्ट्र सुरक्षा परिषदमा स्थायी सदस्यताको निम्ति भारतप्रति समर्थन जनाएको थियो।
1: अझ यसै गरी 2013 आजकै दिन विश्वकै सबैभन्दा ठूलो 5 टन वजन भएको अनि 44 माइल लामो झण्डा रोमानियामा तयार पारेका थिए। 2016 आजकै दिन यूएस प्रेसिडेन्ट बराक ओबामाले हिरोशिमा पीस मेमोरियल पार्कको भ्रमण गरेर हिवाकुसालाई भेट्नु भएको थियो र दोस्रो विश्वयुद्धपछि यो ठाउँको भ्रमण गर्ने बराक ओबामा नै प्रथम यूएस प्रेसिडेन्ट हुन्। 27 मई 2022 दिन प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सबैभन्दा ठूलो ड्रोन महोत्सवको शुभारम्भ गर्नुभएको थियो। यसैगरी 27 मई 2022 दिन लेखिका गीताञ्जली श्रीद्वारा लेखिएको हिन्दी उपन्यास नोबल रेत समाधिको अंग्रेजी अनुवाद टोम्ब अफ सैण्डले प्रतिष्ठित इन्टरनेशनल बुकर प्राइज जित्न सफल भएको थियो। यसको अंग्रेजी अनुवादक हुनुहुन्थ्यो अमेरिकी डेजी रकवेल।
0: हजुर त श्रोता, यो थियो आजकै दिन विगतमा घटेका विभिन्न घटनाहरूबारे छोटो जानकारी। अब सुनौ एउटा गीत।

0: श्रोता यसैको साथ आज पनि कार्यक्रमबाट विदा लिने समय भइसकेको छ।
1: हजुर, र भोलि बिहान फेरि यस्तै जानकारीहरू लिएर तपाईँ समक्ष आउनेछौ। प्रणाम सिक्किम कार्यक्रमको एक नवीनतम अङ्क बोकेर तपाईँ समक्ष लागि विदा चाहन्छौ।
2: नमस्कार।

0: The 27 Shumang Leela will be shown during the festival. Shumang Leela is a Meitei traditional form of theatre and is arranged in the form of open air from four sides. As part of the inaugural ceremony, the governor released the festival brochure and seminar book. Addressing the gathering, the governor said that the festival is not merely a celebration of theatre but a tribute to the living heritage of Manipur. And before we end, the headlines once again. President Draupadi Murmu will visit Nathula Pass in Sikkim today. Mizoram government will introduce new land law to meet changing needs and administrative requirements. Academic Council of Nehu in Meghalaya approved syllabus for 7th and 8th semesters under National Education Policy. And with that, we end the Northeast News Bulletin from Akashvani Shillong. Have a nice day.
1: मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजङ्घाको 103 मेगाहर्ज साथै न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यसबेला बिहानको 8:41 भइरहेको छ। अब प्रस्तुत छ यहाँहरूकै मनपर्दो आधुनिक नेपाली गीतहरूको विशेष कार्यक्रम गीतिमाला। आजको यस बसाईमा यहाँहरूलाई मनोरञ्जन गराउनका निम्ति भनी लिएर आएका छौं गायक कलाकार रविन शर्मा र शान्ति ठटालको स्वरमा सजिएका केही आधुनिक नेपाली गीतहरू। श्रोता, अब स्वीकार गर्नुहोस् यस कार्यक्रमको पहिलो प्रस्तुति गायक कलाकार रविन शर्माको स्वरमा। प्रिय श्रोता, जीवन रमाइलो छ यदि यसलाई रमाइलो ठान्नुभयो र रमाइलो बनाउनुभयो भने। जीवनमा सकारात्मक विचार, साँचो प्रेम, सहज सम्बन्धले सदैव खुसी दिदछ। संख्यौं दुःख र समस्याहरूमा पनि हाँस्न सिकाउँछ। यस्तै सकारात्मक भावमा हर्षित गायक रविन शर्मा यसरी मनका भाव अभिव्यक्त गर्दछन्। हर्षले मन मेरो।

प्रिय श्रोता, यस कार्यक्रमको अर्को प्रस्तुति रहेको छ गायक कलाकार शान्ति ठटालको स्वरमा। प्रिय श्रोता, हामी जीवनको वैशालु समय महत्वपूर्ण र मायालु हुन्छ। यसलाई सम्हालेर राख्नु, जोगाएर राख्नु आवश्यक हुन्छ। एउटा गल्ती, एउटा भूलले जीवनभरिका लागि चोट बन्न सक्छ। आफ्नो वैशालु जीवनलाई सकारात्मक ऊर्जाले संयोग राख्न सक्नुपर्छ, नत्र जीवन कहिले अन्धकार बन्छ हामीलाई थाहा नै हुँदैन। यसै पनि यो जीवन दोस्रो पटक पाउँछ भन्ने कुनै निश्चित छैन। श्रोता, यसैले त ख्याक शान्ति ठटाल आफ्नो गीतमा भन्छिन्, सम्हालेर राख, सम्हालेर राख।

यहाँहरूले आकाशवाणी गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतिमाला। यस कार्यक्रमको अघिल्लो प्रस्तुति छ रविन शर्माको स्वरमा सजिएको गीत। प्रिय श्रोता, जीवन कहिले आशा त कहिले निराशाको भाषा बोल्छ, जीवन कहिले भार लाग्छ त कहिले कर लाग्छ, तर जीवनलाई सदैव त्यस दिशामा लैजानुपर्छ जहाँ हामीलाई नयाँ भावको बोध हुन्छ। जीवन भार हुँदा कस्तो हुन्छ त्यो भाव गायक रविन शर्मा यसरी व्यक्त गर्छन्, भार भयो जीवन।

यस कार्यक्रमको अन्तिम प्रस्तुति रहेको छ शान्ति ठटालको स्वरमा, स्वीकार गर्नुहोस् यो गीत। प्रिय श्रोता, जीवन एक्लै बिताउने विषय होइन, जीवनमा साथ सम्बन्धको पनि धेरै महत्व हुन्छ। एक्लै बस्न सकिँदैन भने भन्ने होइन, तर प्रकृतिले मानिसलाई भावना, प्रेम, माया जस्ता संवेदना पनि दिएको छ। यसैले कसैको मायालु प्रतीक्षा गर्नु नराम्रो होइन। सही प्रतीक्षा त सही समयले सबैलाई नवीनतम सफलता अवश्य दिदछ। त्यसैले श्रोता, गायक शान्ति ठटाल आफ्नो प्रतीक्षा गीतमा यसरी गाउँछिन्।

श्रोताहरूले यतिन्जेल सुन्नुभयो कार्यक्रम गीतिमालामा आधुनिक नेपाली गीतहरू भने यसको निर्धारित समय यही समाप्त हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू तीन दिने आधिकारिक भ्रमण अन्तर्गत हिजो राजधानी गान्तोक आइपुग्नु भएको छ। राष्ट्रपतिलाई राज्यपाल र मुख्यमन्त्रीले स्वागत गर्नुभयो। लोकभवनमा राज्यपाल श्री ओम प्रकाश माथुरले पुष्पगुच्छ र परम्परागत खादा अर्पण गरेर भव्य अभिनन्दन गर्नुभयो। हिजो राष्ट्रपतिले अर्किडेरियम भ्रमण गर्नुभयो। आज राष्ट्रपति मुर्मूले नथुला क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले गान्तोकको मनन केन्द्रमा आयोजना हुने सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा मुख्य अतिथिको रूपमा सहभागी बन्नुहुनेछ। सिक्किमका मुख्य सूचना आयुक्त कुबेर भण्डारीले आज नयाँ दिल्लीमा मुख्य सूचना आयुक्त राजकुमार गोयलसँग शिष्टाचार भेट गरी आरटीआई ऐन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र भिडियो कन्फरेन्सिङ मार्फत अनलाइन सुनवाई विषयमा विस्तृत छलफल हुने जानकारी प्राप्त भएको छ। लोकभवनमा हिजो सिक्किम उच्च अदालतकी न्यायाधीश श्रीमती मीनाक्षी मदन दीक्षित राईले राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसँग छुट्टाछुट्टै भेट गर्नुभयो। सर्वोच्च अदालतको कलेजियमद्वारा श्रीमती मीनाक्षी मदनलाई पटना उच्च अदालतको मुख्य न्यायाधीश मनोनित गरिएकोमा उहाँलाई दुवैले बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। भारतका निर्वाचन आयोगका उपनिर्देशक अपूर्व कुमार सिंहले हिजो सिक्किममा मुख्य निर्वाचन अधिकारीको कार्यालयबाट राज्यका सबै जिल्लाका सूचना अधिकारीहरूसँग भिडियो कन्फरेन्सको माध्यमबाट संचार र मीडिया सम्बन्धमा बैठक गर्नुभयो। यसको उद्देश्य एसआईआर प्रक्रियालाई सुचारू रूपमा सम्पन्न गर्न मीडियाको भूमिकाबारे जानकारी गराउनुभयो। सिक्किम राज्य सहकारी संघका अध्यक्ष एवं उत्तर पूर्व राज्य सहकारी संघ मञ्चका मुख्य संयोजक डाक्टर मंगलजीत राईको नेतृत्वमा गएको एउटा प्रतिनिधि मण्डलले गत सोमबार लोकभवनमा आसामका माननीय राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यसँग शिष्टाचार भेट गर्यो। पाक्योङ जिल्लाको स्वास्थ्य तथा परिवार कल्याण विभागले पाक्योङ प्रहरी चौकी र माचोङ प्राथमिक स्वास्थ्य केन्द्रसँगको समन्वयमा माचोङ क्षेत्रमा चुरोट तथा अन्य सुर्तिजन्य पदार्थ ऐन कोठमा 2003 अन्तर्गत एक प्रवर्तन अभियान सञ्चालन गर्यो। यस अभियान अवधिमा स्थानीय शैक्षिक र व्यावहारिक संस्था अनुगमन गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यसबेला बिहानको 9:04 भइरहेको छ। कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू लिएर तमाम श्रोताहरूलाई मनोरञ्जन गराउनका निम्ति हामी उपस्थित भइसकेका छौं। प्रिय संगीत प्रेमी श्रोताहरू, यस कार्यक्रमको पहिलो प्रस्तुति लिएका छौं चलचित्र तुम्बिनबाट गायक कलाकार जगजीत सिंहको स्वरमा। त श्रोता, स्वीकार गर्नुहोस् यस कार्यक्रमको पहिलो प्रस्तुति।

प्रिय श्रोता, अब प्रस्तुत छ अर्को गीत गायक कलाकार अभिजित र अलका याज्ञिकको स्वरमा चलचित्र यस बसबाट। त श्रोता स्वीकार गर्नुहोस् यो गीत।

0: श्रोताहरूले यतिन्जेल सुन्नुभयो। कार्यक्रम चित्रान्जलीमा पुराना हिन्दी चलचित्रका गीतहरू भने यसको निर्धारित समय यही समाप्त हुँदछ। श्रोता, समय यस बेला बिहानको 9:30 भइरहेको छ। अब प्रस्तुत छ कार्यक्रम स्वास्थ्य सल्लाह अन्तर्गत विश्व धूम्रपान निषेध दिवसको अवसरमा डाक्टर बीबी राईसित लिएको भेटवार्ता। विषय छ तम्बाखु सेवनको दुष्प्रभाव।
1: श्रोता, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रमको यस नवीन अंकमा। श्रोता, आजको यस अंकमा हामी तम्बाकु सेवनले गर्दा स्वास्थ्यमाथि के कस्तो नकारात्मक असर पर्न सक्छ यसबारे जानकारी गराउनेछौ। र यसै सन्दर्भमाथि जानकारी गराउन आज हाम्रो स्टुडियोमा हामीले निम्त्याएका छौं डाक्टर बीबी राईज्यूलाई। डाक्टर साहब, स्वागत छ स्वास्थ्य सल्लाह कार्यक्रममा।
2: धन्यवाद।
1: सर्वप्रथम म तपाईँलाई यो प्रश्न सोध्न चाहन्छु कि तम्बाकुमा यस्तो के पदार्थ हुने गर्छ है जसले गर्दा चाहिँ मानिसहरूमा चाहिँ यसको लत लाग्ने गर्छ?
2: तम्बाकुमा विशेष गरेर लत लाग्ने कुरो चाहिँ निकोटिन भन्ने एउटा पदार्थ हुन्छ। त्यो निकोटिनले गर्दाखेरि चाहिँ यो लत लागेको हुन्छ मानिसहरूलाई। यो चाहिँ विशेष कुरा हामीले याद गर्नुपर्ने हुन्छ।
1: हजुर डाक्टर साहब, बजारमा विभिन्न तम्बाकु पदार्थहरू पाइने गरिन्छ है जसलाई हामीले दुई भागमा बाँड्न सक्छौं। एउटा धुवा रहित, जसलाई हामी खैनी भन्न सक्छौं, गुटखा भन्न सक्छौं है। अर्को छ धुवा युक्त, जस्तै सिगरेट भयो, बिडी भयो आदि है। अब यस्ता पदार्थहरूले चाहिँ स्वास्थ्यमाथि चाहिँ कस्तो असर पुर्याउन सक्छ?
2: यो धुवा हुने जुन चाहिँ सिगरेट हुन्छ, जुन बिडी र कुन चाहिँ कटुवा या त्यो बेरेर खाने, यो र तपाईँको सुर्ती जुन चाहिँ हामीले च्यापिन्छ मुखमा, यसको असर बराबरी नै हो। यति मात्रै अब भिन्नता हुन्छ कि तम्बाकुमा चाहिँ जब धुवा भएको चीजलाई चाहिँ हामीले सिगरेट अथवा बिडी लिँदाखेरि चाहिँ यो धुवाले चाहिँ अन्य नपिउनेलाई पनि असर गर्छ। यति मात्रै फरक छ, नभएदेखि यसको असर दुईटैको असर चाहिँ स्वास्थ्यका लागि चाहिँ एकदमै हानिकारक नै हुन्छ। जुन चाहिँ यो तम्बाकु सेवन गर्नाले चाहिँ धेरै प्रकारको रोगहरू हुन्छ, जस्तै तपाईँको मुटुको रोग हुने एउटा, अर्को तपाईँको उच्च रक्तचाप हुने, अर्को तपाईँको हरेक प्रकारको कर्करोगहरू हुने, तपाईँको दमको बिमार लाग्ने, र धेरैवटा यस्तो बिमारहरू छ कि तपाईँको यो धूम्रपान सेवन गर्नाले। र सुर्ती जसले चाहिँ बेसी खान्छ उहाँहरूको लागि चाहिँ तपाईँको गम क्यान्सर एकदमै हुने बेसी चान्सेस हुन्छ, मुखको क्यान्सर।

0: घाँटीको क्यान्सर, त्यस्तै प्रकारले हामीले सिगरेट अथवा बिडी अथवा बंगाली भनिन्छ हाम्रो गाउँले भाषामा, यो पिउने कारणले चाहिँ बेसी जस्तो फोक्सो, मुटु यिनीहरूको रोगहरू र अरू क्यान्सरहरू रोग चाहिँ हुने एकदमै सम्भावना बेसी भएर जान्छ।
1: हजुर, हामीले यस्तो पनि सुनेका छौँ कि तम्बाखु सेवन गर्नाले अब प्रजननमा पनि नोक्सान पुग्छ भनेर।
0: एकदमै हो, यो प्रजननमा पनि नोक्सान हुन्छ। किनभनेदेखि मरदको लागि हो भने चाहिँ जहाँनेरि चाहिँ अब हामी भन्छौँ कि प्रजननको लागि टेस्टोस्टेरोन भन्छ, जुन चाहिँ हर्मोन हो, यो हर्मोन सिक्रिसनको लागि चाहिँ यसलाई चाहिँ एकदमै कमी भएर जानु सक्छ र यस्तै प्रकारले नपुंसकता पनि आउनु सक्छ र जुन चाहिँ आफ्नो बच्चाहरू अथवा भावी सन्तानहरू पैदा नहुनु सक्छ, यस्तै प्रकारले स्त्रीहरूमा पनि यो प्रजननको रोगहरू चाहिँ लाग्न सक्छ र बच्चाहरू बस्न नसक्ने यस्तो प्रकारको घटनाहरू अथवा यस्तो प्रकारको रोगहरू लाग्न सक्छ।
1: हजुर, के टीबी पनि लाग्न सक्छ डाक्टर साहब?
0: टीबी चाहिँ यो धूम्रपानले गर्दा चाहिँ कसरी हुन्छ भन्दाखेरि, यो टीबी चाहिँ कस्तो प्रकारले लाग्छ भनेदेखि, धूम्रपान गर्न कारणले चाहिँ हाम्रो फोक्सोमा यो धुवाले असर गरेको हुन्छ, त्यसकारणले चाहिँ टीबीको जुन चाहिँ किटाणुले चाहिँ हामीलाई सजिलैसँग हाम्रो फोक्सोमा चाहिँ यसले संक्रमण गर्नु सक्छ। त्यसकारणले चाहिँ हामीले जब धूम्रपान सेवन गर्छौं, हाम्रो इम्युनिटी अथवा जुन चाहिँ किटाणुहरूसँग लड्ने हाम्रो क्षमता हुन्छ, यो क्षमता कमी हुन्छ, त्यसकारणले टीबी र अन्य बिमारहरू पनि लाग्न सक्छ।
1: हजुर, अहिले यो कोरोना महामारी चलिरहेको छ है, यस्तोमा चाहिँ यो तम्बाकु सेवनले कस्तो क्षति पुर्याउँछ?
0: तम्बाकु सेवनले निश्चय नै असर गर्छ, किनभने जुन चाहिँ अहिले COVID-19 जुन चाहिँ भाइरसको चलिरहेको छ, जब हाम्रोमा यो बिमारसँग यो किटाणुसँग लड्ने क्षमता, जब हाम्रो शरीरको क्षमता कमी हुन्छ, त यो कोविडले हामीलाई सजिलोसँग आक्रमण गर्न सक्छ।
1: हजुर, हामी जति पनि यो श्रोताले यो सुनिरहनु भएको छ, जसरी डाक्टर साहबले भन्नुभयो कि यस कोविड संक्रमणले चाहिँ जसको शरीरमा रोग प्रतिरोधी क्षमता जुन छ, रोगसँग लड्ने क्षमता कमजोर हुनेलाई चाहिँ यसले बेसी साह्रो पार्न सक्छ, त्यसले गर्दा चाहिँ तम्बाखु सेवन जसले पनि गर्नुहुन्छ उहाँले यो ध्यान राख्नु पर्यो कि यसले चाहिँ तपाईँको रोग प्रतिरोधी क्षमतालाई चाहिँ घटाउने गर्छ, त्यसले गर्दा चाहिँ तपाईँकोमा यो कोरोना संक्रमण लाग्ने खतरा चाहिँ बेसी हुन सक्छ, त्यसले गर्दा चाहिँ यसबाट चाहिँ जोगिनु पर्यो तपाईँहरूले है। अब गर्भावस्थामा जुन हुनुहुन्छ स्त्रीहरू है, उहाँहरूलाई चाहिँ कस्तो नकारात्मक असर पुर्याउन सक्छ यदि उहाँहरूले यदि कुनै प्रकारको तम्बाखु सेवन गर्दै हुनुहुन्छ?
0: गर्भावस्थामा, जब गर्भावस्था हुँदाखेरि चाहिँ स्त्रीहरूले चाहिँ जब तम्बाखु सेवन गर्छ भनेदेखि उहाँहरूको नानीलाई चाहिँ एकदमै असर गर्न, आफूलाई त असर गर्छ नै गर्छ निश्चय नै, तर नानीलाई पनि असर गर्छ, उहाँको नानीको ओजन कमी हुन सक्ने, अनि किटाणुहरूसँग जब बाहिर नानी जन्मेर आउँछ त्यति बेला किटाणुहरूसँग धेरैवटा लड्नुपर्ने कुरा हुन्छ, यो उसको जुन चाहिँ क्षमता हुन्छ त्यो कमी भएको हुन्छ, त्यसकारणले घरिघरि बिमार हुने या कमी ओजन हुने, ओजन एकदमै उकालो नचढ्ने, यो प्रकारको बिमारहरू हुन सक्छ। त्यति मात्र नभएर नानी गर्भबाटै नै यो स्टिल बर्थ भन्छ, यो पनि हुने सम्भावना बेसी हुन्छ, किनभनेदेखि गर्भावस्थामा हुँदाखेरि चाहिँ जब यसले चाहिँ के गर्छ भने निकोटिनले असर गर्छ गर्भावस्थामा, यो निकोटिनले चाहिँ जुन चाहिँ खुनको नली हुन्छ यो खुनको नलीलाई चाहिँ एकदमै सानो बनाइदिन्छ र खुन राम्रोसँग बग्न सक्दैन, अनि खुन राम्रोसँग बगेनपछि नानीलाई राम्रो पोषण तत्व पाउन सक्दैन, त्यसकारणले नानीलाई निश्चय असर गर्छ।
1: हजुर, तम्बाकुले स्वास्थ्यमाथि पुर्याउने असरको बारेमा हामी कुराकानी गर्दैछौँ है, हामीले यो पनि सुनेका छौँ कि जस्तो अब तम्बाकु सेवन जसले पनि गर्छ नै उहाँकोमा चाहिँ थुक्ने प्रवृत्ति चाहिँ बेसी बढेर जान्छ भनेर, जथाभावी उहाँले चाहिँ सार्वजनिक स्थलहरूमा सड़कहरूमा भयो थुक्ने हुन्छ है, अब त्यो थुक्दा चाहिँ के कस्तो असर पुर्याउन सक्छ अरू मानिसहरूलाई तथा पर्यावरणलाई भनौँ कस्तो नोक्सान पुर्याउन सक्छ?
0: हजुर, जसले अब तम्बाकु बिडी अथवा तपाईँको सुर्ती लिन्छ उहाँहरूले चाहिँ थुक्ने प्रवृत्ति निश्चय नै हुन्छ, किनभनेदेखि उहाँहरूले मुखमा जब यो च्याप्छ या मुखबाट चुसेर निकाल्छ त्यति बेला चाहिँ उहाँहरूले चाहिँ एकदमै अटोमेटिकली अब के हुन्छ भनेदेखि थुकलाई चाहिँ मुखमा आउँछ, त्यसकारणले उहाँहरूले बाहिर त्यो आएको थुकलाई चाहिँ फ्याँकिदिन्छ, त्यसकारणले चाहिँ यो थुकबाट या आफ्नो शरीरमा भएको बिमारहरू चाहिँ जति छ त्यो थुकमा चाहिँ गएको हुन्छ, अनि जब यो थुकबाट जो बिमारी यदि छ भनेदेखि त्यो थुकेको थुकबाट चाहिँ अर्कोलाई चाहिँ हामीले सर्ने एकदमै चान्सेस बेसी बढेर जान्छ, त्यसकारणले चाहिँ यो तम्बाकु मात्रै नभएर यो थुक्ने बानीमा पनि हामीले देखेका छौँ।

0: उहाँहरूले बेसी नै सुर्ती पान अथवा जसले जर्दा लगाएको पान खान्छ उहाँहरूले बेसी नै झाँ पनि थुक्ने गर्छ।
1: हजुर, सायद यसैले होला कि विश्व स्वास्थ्य संगठनले पनि यस्तो तम्बाकुजन्य पदार्थ जुन अहिले कोरोना महामारीको बेलामा छ यसको सेवन नगर्नु भनेर एउटा चाहिँ गाइडलाइन निकालेको छ है। त्यसले गर्दा चाहिँ थुकले गर्दा चाहिँ कोरोना संक्रमण चाहिँ फैलिन सक्छ भन्ने एउटा सम्भावना चाहिँ व्यक्त गरिएको छ।
0: एउटा चाहिँ थुकले पनि हो र अन्यलाई असर गर्न सक्छ, अनि जसले पिउँदैछ यसले आफ्नो जुन चाहिँ किटाणुसँग लड्ने क्षमता कमी हुन्छ, त्यसकारणले पनि यो चाहिँ तपाईँको तम्बाकुलाई चाहिँ सेवन नगर्नु भनेर चाहिँ उहाँहरूले गाइडलाइन्सहरू निकाल्नु भएको हो।
1: हजुर, हामीले कुरा गर्यौँ जसले डाइरेक्ट यो सेवन गर्नुहुन्छ उहाँको बारेमा है, अब जसले गर्दैनन् है, जसलाई हामीले अब यहाँ सुनेका छौँ सेकेन्ड ह्यान्ड स्मोक र प्यासिभ स्मोकर पनि भन्ने गरिन्छ है, यसको बारेमा अझ विस्तृतमा भनिदिनुहोस् न।
0: तपाईँको कसैले पनि अब नपिउने मान्छेलाई पनि असर गर्न सक्छ, कसरी गर्छ भन्दाखेरि यदि त्यो पिउने मान्छे चाहिँ सिगरेट पिउने मान्छे चाहिँ नजिक आफ्नो नजिक बसेर चाहिँ धुवाँ छोडेको छ भने त्यो धुवाँ चाहिँ हावामा पुग्छ, त्यो हावामा नजिक बसेको मान्छेलाई चाहिँ त्यो धुवाँबाट चाहिँ यता निकोटिनको असर त्यो सासबाट लिएर चाहिँ यो पर्न सक्छ, त्यसलाई चाहिँ हामी प्यासिभ स्मोकिङ भन्न सक्छौ। जस्तै ठूलो मान्छेले चाहिँ घरमा सिगरेट पिउँदैछ भनेदेखि नानीहरूलाई पनि असर पर्छ। प्यासिभ स्मोकर र जो चाहिँ एक्टिभ स्मोकर हुन्छ उहाँहरूलाई बराबरै नै असर पर्न जान्छ,
1: स्वास्थ्यमा त्यतिकै असर पर्छ,
0: त्यति नै असर
1: उहाँलाई पनि क्यान्सरको रोग मुटु सम्बन्धी रोग सबै
0: लाग्न सक्छ।
1: हजुर,
0: सम्भावना बेसी नै हुन्छ।
1: हजुर डाक्टर साहब, घरभित्र ज जसले पनि तम्बाकु सेवन गर्नुहुन्छ धुम्रपान गर्नुहुन्छ है, त्यस्ता व्यक्तिहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
0: जसले पनि धुम्रपान सेवन गर्नुहुन्छ घरमा, तपाईँहरूले चाहिँ निश्चय नै यसलाई चाहिँ छोड्ने, तपाईँहरूले यस लतबाट चाहिँ तपाईँहरू छोड्ने तपाईँहरूले कोसिस गर्नुहोस्। यसलाई छोड्न सकिन्छ किनभनेदेखि यसले तपाईँहरूलाई मात्रै नभएर अन्य तपाईँको परिवारलाई पनि तपाईँको भावी सन्तानलाई पनि यसले असर गरिरहेको हुन्छ। अर्को कुरो के छ भनेदेखि तपाईँको सानो सानो बालबच्चाहरू तपाईँ भन्दाखेरि सानो उमेरका नानीहरू छ भनेदेखि सिगरेटको धुवाँ नपारिदिनुहोस् उहाँहरूको छेउमा, किनभनेदेखि नानीहरूले चाहिँ ठूलो मान्छेकोबाट सिक्न सक्छ। अर्को कुरो के छ भनेदेखि नानीहरूलाई तपाईँहरूले कहिले पनि सिगरेट बिँडी सुर्ती चुरोटहरू किन्न दोकानमा नपठाइदिनुहोस्। यसकारण तपाईँहरूले यी तीन कामहरू तपाईँहरूले गर्नु भएन भनेदेखि धुम्रपानबाट हामीले मुक्त समाज निर्माण गर्दै जान सक्छौ।
1: अहिलेसम्ममा हामीले कुराकानी गर्यौँ है स्वास्थ्यमाथि कस्तो असर पुर्याउन सक्छ भनेर है, अब जसरी तपाईँले भन्नुभयो क्यान्सर रोग लाग्न सक्छ भनेर, अब हाम्रो श्रोताहरूलाई यो जानकारी गराउँदा क्यान्सर रोग लाग्दा चाहिँ के कस्तो समस्या उत्पन्न हुन सक्छ, उपचार गराउँदा, ताकि यो सुनेर हाम्रो जति पनि श्रोताहरू हुनुहुन्छ उहाँको मनमा एउटा डरको भावना उत्पन्न होस् कि यस्तोले चाहिँ पछि गएर यस्तो समस्या पनि आउन सक्छ।
0: तम्बाकु सेवन गर्नाले चाहिँ हामीले क्यान्सर मात्रै नभएर हरेक कुराबाट नै हामीले नोक्सान भोग्न पर्छ, किनभनेदेखि जसले गर्दा चाहिँ हामीलाई चाहिँ एक कञ्चीको पनि हामीलाई मानव समाजलाई चाहिँ फाइदा छैन। सिगरेट पिएर चाहिँ कुनै तपाईँको स्वास्थ्यलाई चाहिँ लाभ हुने कुरा 1% पनि हुँदैन एउटा कुरा। अर्को कुरा चाहिँ जब क्यान्सर लाग्छ, क्यान्सर लागेको छ भनेदेखि मान्छेलाई अब यसको खर्च, क्यान्सर कुन ठाउँमा लाग्यो त्यो अनुसारले चाहिँ खर्च हुन्छ। यो क्यान्सर एकपटक लागिसकेपछि तपाईँको यसबाट छुटकारा हुन पाउनु एकदमै गाह्रो कुरो हो। जब प्री क्यान्सरस स्टेजमा हामीले चाल पाउन सक्यौं र समयमा नै यथोचित हामीले उपचार गर्न पायौं भने मात्रै हो। यदि क्यान्सर लागि नै सकेको छ भनेदेखि यसबाट हामी बाँच्न सक्दैनौ। हामीले एभरेज यसको उमेर हुन्छ जब लागिसकेपछि 4.5-5 वर्षसम्म मात्र मान्छे बाँच्न सक्छ, र धेरै नै बाँच्यो भने पनि अथवा यी 4-5 वर्ष बाँच्यो या 10 वर्ष बाँच्यो भने पनि बहुतै कष्टदायक यो जीवन हुन्छ, यो कष्टहरू एकदमै भोग्नुपर्ने कुरा हुन्छ। त्यसकारणले चाहिँ हामीले जति सक्दो यो धुम्रपान सेवन नगरेको र अन्यलाई पनि नगर्ने हामीले प्रोत्साहन गर्नु आवश्यक छ।
1: हजुर, यसको उपचारमा तपाईँको हुन सक्छ जीवनभरको जम्मा पुँजी पनि सकिन सक्छ है,
0: सकिन्छ।
1: हजुर डाक्टर साहब, हामीले अब कतिमा यो पनि सुनेका छौँ कि जसले पनि यो धुम्रपान गर्ने गर्छन् तम्बाकु सेवन गर्ने गर्छन् उहाँले भन्ने गर्छन् कि यसले चाहिँ तनाव कम्ती गर्छ भने, यो यथार्थ हो कि यो भ्रम हो?
0: यो तनाव कम्ती गर्छ भन्ने चाहिँ एउटा भ्रम मात्र हो मान्छेलाई, किनभनेदेखि आदत बसेको हुन्छ त्यो आदतले गर्दा मात्रै हो. कुनै तम्बाकु लिँदाखेरि चाहे सुर्ती होस्, चाहे बिँडी होस्, चाहे तपाईँको सिगरेट होस्, यो लिँदाखेरि चाहिँ कसैको पनि तनाव कम्ती हुने होइन. तनाव कम्ती हुनुको लागि अन्य उपायहरू हामीले गर्न सक्छौ. जस्तै हामीले साथीभाइसँग एकछिन बात गर्ने, एकछिन म्युजिक सुन्ने, एकछिन बाहिरतिर यसो चिसो हावा खाने, एकछिन किताब कुनै आफूलाई मन परेको स्टोरी अथवा कथाहरू पढ्ने, यस्तो गरियो भनेदेखि हाम्रो तनाव कम्ती भइहाल्छ. कतिजनाले चाहिँ के गर्छ भने तनाव कम्ती हुनको लागि भनेदेखि यसो बसेर आफूले खाने चिजहरू पनि यसो बनाउँछन्. यी कामहरू हामीले तनाव घटाउनको लागि धेरैवटा कामहरू गर्न सक्छौ. जस्तै योगा गर्न सक्छौ बिहान बिहान उठेर, जसले गर्दाखेरि चाहिँ हामीलाई प्रत्येक कुरामा फाइदै फाइदा हुने गर्छ. तर सिगरेट पिएर चाहिँ तनाव कम्ती होइन, तपाईँको भविष्यको तनाव चाहिँ एकदमै हजार गुणा बढेर जाने हुन्छ.
1: डाक्टर साहब, हामीले देखेका छौँ कि युवाहरू विशेष गरी है युवा अवस्थामै धुम्रपानतिर तम्बाकु सेवनतिर लाग्ने गर्छन् है. अब यसको पुष्टि चाहिँ अब एउटा सर्वे छ है, ग्लोबल एडल्ट टोब्याको सर्वेमा पनि पाइएको छ कि भारतमा चाहिँ 8 व्यक्तिमा 1 व्यक्तिले चाहिँ 20 देखि 34 वर्षको आयुको बीच हुँदा चाहिँ यो तम्बाकु सेवन गर्ने गर्छन् है. तिनीहरूले चाहिँ प्रथम पटक चाहिँ 15 वर्षको आयुभन्दा कम्तीदेखि नै त्यो तम्बाकु सेवन गर्ने चाहिँ प्रारम्भ गरेका हुन्छन्. यसको कारण चाहिँ के होला युवाहरू बीचमा चाहिँ यसको लत लाग्ने?
0: युवाहरू बीचमा यो लागे चाहिँ युवाहरू कस्तो हुन्छ भनेदेखि कुनै कुरालाई पनि उहाँहरूले चाहिँ देखेपछि चाहिँ एउटा ट्राई गर्नु, यसलाई चाहिँ हामीले पनि गरिहेरौं, यसलाई कस्तो आनन्द हुन्छ होला, यसको एउटा नयाँ प्रकारको एक्सपिरियन्स हुने मान्छेमा कौतूहल हुन्छ. जति जवान छ त्यति नै उहाँहरूलाई कौतूहल हुन्छ. त्यसकारणले समाजले, आफ्नो ठूलो मान्छेहरूले, आफूले देखेका मान्छेहरू मानिसहरूले के गर्दैछ, साथीभाइहरूले के गर्दैछ, त्यो नै गर्न चाहन्छ. त्यसकारणले हाम्रो भारतमा चाहिँ अहिले हेरियो भनेदेखि अन्दाजी हरदरमा 120 मिलियन मानिसहरूले चाहिँ भारतमा चाहिँ सिगरेट
1: 12 करोड
0: 听说 हजुर. अब यति मानिसहरू पिउँछ, त्यसकारणले यङ जेनेरेसन अथवा युवाहरूले चाहिँ उहाँहरूको ठूलो मान्छेको सिको गर्नको लागि एउटा ट्राई गर्न चाहन्छ. त्यसकारणले चाहिँ जवानहरूले चाहिँ तपाईँको 34 वर्षभन्दा कमीकोले चाहिँ सिकेको हुन्छ.
1: अब जाँदा जाँदै हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ डाक्टर साहब. अन्त्यमा कतिपय यो हाम्रो कार्यक्रम सुनेर पनि कति यो प्रेरित हुनुभएको होला यो तम्बाकु छोड्ने भनेर, कतिले छोड्न पनि चाहेका होलान् है, उहाँहरूले चाहिँ के कसरी गरेमा चाहिँ यो तम्बाकुको लतबाट चाहिँ मुक्त हुन सक्छन्?
0: एउटा कुरो चाहिँ यो तम्बाकुबाट चाहिँ मुक्त हुनुको लागि चाहिँ आफ्नोमा के छ भने त्यो विल पावर एकदमै हुनुपर्छ. आफ्नो इच्छा शक्ति चाहिँ एकदमै दृढ हुनुपर्छ. छ भनेदेखि सकिन्छ. एकैचोटि सकिएन भने पनि आज 10 वटा सिगरेट एक दिनमा पिउँदैछ भनेदेखि दिनमा एउटा कमी गर्दै गयो भनेदेखि सकिन्छ, जसलाई चाहिँ हामी इच्छा शक्तिमा निर्भर हुन्छ. अर्को कुरा चाहिँ सिजेसन क्लिनिकहरू पनि छ. यो सिजेसन क्लिनिकमा चाहिँ तपाईँहरूले कन्सल्ट गर्नुभयो भनेदेखि तपाईँहरूलाई यसको उपायहरू बताउँछ. तर जस्तै पनि यो तम्बाकु छोड्नुको लागि चाहिँ आफूमाथि एकदमै निर्भर गर्छ. तपाईँको इच्छा शक्ति चाहिँ दृढ छ भनेदेखि तपाईँले निश्चय नै सक्नुहुन्छ.
1: त्यो च्युइङगम पनि के यसको लागि असरकार हुन्छ सर छोड्नुको लागि?
0: यसले असरकार भन्दा पनि के गर्छ भनेदेखि च्युइङगम हुन्छ, अरू तम्बाकु जस्तै सिगरेट पिउनेको लागि अर्को प्रकारले बनाएको हुन्छ जसमा निकोटिन हुँदैन, बिस्तारी छोडोस् भनेर. र यसले चाहिँ के छ भनेदेखि मान्छेको एउटा लत लागेको हुन्छ, आदत हुन्छ, यसमा डिपेन्डेन्सी हुन्छ. त्यसलाई चाहिँ कमी गर्नको लागि हो कि त्यसले चाहिँ अब च्युइङगम खायो भने चाहिँ सुर्ती च्याप्नु परेन, सुर्ती च्याप्नुको बदली च्युइङगम च्यापिराखेको हुन्छ, उसलाई साइकोलोजिकल्ली चाहिँ त्यहाँबाट चाहिँ बिस्तारी छोड्दै लानुको लागि चाहिँ यो गरिएको हो. तर जति नै गरे पनि आफ्नोमा इच्छा शक्तिमाथि निर्भर हुन्छ. कतिजनाले छोडेर पनि इच्छा शक्ति कमजोर छ भनेदेखि छोडिसकेर बादमा 2-3 महिना या 1-2 साल बादमा पनि फेरि वापस पनि आउन सक्छ.
1: अब तम्बाकु सेवनले गर्दा स्वास्थ्यमाथि पुर्याउने हानिलाई जति पनि तम्बाकु सेवन गर्नुहुन्छ उहाँहरूले बुझ्नु पर्यो. यति मात्र नभएर उहाँहरूले अब यो तम्बाकु सेवनले गर्दा हुने सामाजिक तथा आर्थिक नोक्सानको बारेमा पनि सोच्नु पर्यो कि कसरी यस तम्बाकु सेवनले गरेर समाजलाई नोक्सान पुर्याइरहेको छ, साथै आफ्नो आर्थिक क्षति पनि भइरहेको छ. यो कुरा कुरा बुझ्नु पर्यो, तम्बाकू सेवन जति पनि गरिरहेका छन् उहाँहरूले, र यी सब कुराहरूलाई बुझेर उहाँले चाहिँ यो तम्बाकू सेवनलाई चाहिँ छोड्नु पर्यो। डाक्टर साहब, तपाईँले आफ्नो यतिका बहुमूल्य समय निकालेर हाम्रो स्टुडियोमा आइदिनु भयो र तम्बाकूमाथि यतिका जानकारी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: यसैका साथ श्रोता, आजको हाम्रो यस स्वास्थ्य सल्लाह कार्यक्रमको निर्धारित समय यही नै पूरा हुँदछ। स्वास्थ्य सल्लाह कार्यक्रमको अर्को नवीन अंकमा हाम्रो भेट अवश्य पनि हुने नै छ। तबसम्मका लागि हामीलाई

0: दिन होस, नमस्कार।
1: यहाँहरूले यतिन्जेल सुन्नुभयो स्वास्थ्य सल्लाहको कार्यक्रम। प्रिय श्रोता, अब केही क्षण नेपाली आधुनिक गीतहरू सुनेर मनोरञ्जन लिँदै गर्नुहोला।

श्रोताहरूले यतिन्जेल मनोरञ्जन लिनुभयो नेपाली आधुनिक गीतहरू सुनेर। अब सुन्नुहोस् आजका मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू तीन दिने आधिकारिक भ्रमण अन्तर्गत हिजो राजधानी गान्तोक आइपुग्नु भएको छ। राष्ट्रपतिलाई राज्यपाल र मुख्यमन्त्रीले स्वागत गर्नुभयो। लोकभवनमा राज्यपाल श्री ओम प्रकाश माथुरले पुष्पगुच्छ र परम्परागत खादा अर्पण गरेर भव्य अभिनन्दन गर्नुभयो। हिजो राष्ट्रपतिले अर्किडेरियम भ्रमण गर्नुभयो। आज राष्ट्रपति मुर्मूले नथुला क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले गान्तोकको मनन केन्द्रमा आयोजना हुने सिक्किम विश्वविद्यालयको 7 औं दीक्षान्त समारोहमा मुख्य अतिथिको भूमिकामा सहभागी बन्नुहुनेछ। सिक्किमका मुख्य सूचना आयुक्त कुबेर भण्डारीले आज नयाँ दिल्लीमा केन्द्रीय सूचना आयोगका मुख्य सूचना आयुक्त राजकुमार गोयलसँग शिष्टाचार भेट गरी आरटीआई ऐन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र भिडियो कन्फरेन्सिङ मार्फत अनलाइन सुनवाई विषयमा विस्तृत छलफल हुने जानकारी प्राप्त भएको छ। लोकभवनमा हिजो सिक्किम उच्च अदालतकी न्यायाधीश श्रीमती मीनाक्षी मदन राईले राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसँग छुट्टा छुट्टै भेट गर्नुभयो। सर्वोच्च अदालतको कोलेजियमद्वारा श्रीमती मीनाक्षी मदनलाई पटना उच्च अदालतको मुख्य न्यायाधीश मनोनित गरिएकोमा उहाँलाई दुवैले बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। भारतका निर्वाचन आयोग उपनिर्देशक अपूर्व कुमार सिंहले हिजो सिक्किमका मुख्य निर्वाचन अधिकारीको कार्यालयबाट राज्यका सबै जिल्लाका सूचना अधिकारीहरूसँग भिडियो कन्फरेन्सको माध्यमबाट संचार र मीडिया सम्बन्धमा बैठक गर्नुभयो। यसको उद्देश्य एसआईआर प्रक्रियालाई सुचारू रूपमा सम्पन्न गर्न मीडियाको भूमिकाबारे जानकारी गराउनु थियो। सिक्किम राज्य सहकारी संघका अध्यक्ष एवं उत्तर पूर्व राज्य सहकारी संघ मञ्चका मुख्य संयोजक डाक्टर मंगलजीत राईको नेतृत्वमा गएको एउटा प्रतिनिधि मण्डलले गत सोमबार लोकभवनमा आसामका माननीय राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यसँग शिष्टाचार भेट गर्यो। पाक्योङ जिल्लाको स्वास्थ्य तथा परिवार कल्याण विभागले पाक्योङ प्रहरी चौकी र माचुङ प्राथमिक स्वास्थ्य केन्द्रसँगको समन्वय माचुङ क्षेत्रमा चुरोट तथा अन्य सुर्तिजन्य पदार्थ ऐन कोटपा 2003 अन्तर्गत एक प्रवर्तन अभियान सञ्चालन गर्यो। यस अभियान अवधिमा स्थानीय शैक्षिक र व्यावहारिक संस्थान अनुगमन गरिएको थियो। सुन्दै हुनुहुन्थ्यो आकाशवाणी गान्तोकबाट मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 10:02 भइरहेको छ। कार्यक्रम ताजे तराने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू लिएर तमाम श्रोताहरूलाई मनोरञ्जन गराउनका निम्ति हामी उपस्थित भइसकेका छौं। प्रिय संगीत प्रेमी श्रोताहरू, यस कार्यक्रमको पहिलो प्रस्तुति लिएका छौं चलचित्र आप तो ऐसे ना थेबाट गायक कलाकार हेमलताको स्वरमा। त श्रोता, स्वीकार गर्नुहोस् यस कार्यक्रमको पहिलो प्रस्तुति।

प्रिय श्रोता, यस कार्यक्रमको अर्को प्रस्तुति लिएका छौं चलचित्र बार बार देखोबाट गायक कलाकार अमर अश्री, बादशाह र नेहा कक्करको स्वरमा। स्वीकार गर्नुहोस् यो प्रस्तुति।

श्रोता, अर्को गीत प्रस्तुत छ गायक कलाकार अरिजित सिंहको स्वरमा छावा चलचित्रबाट। स्वीकार गर्नुहोस् यो गीत।

श्रोता, यस कार्यक्रमको अन्तिम प्रस्तुति सुनौ गायक कलाकार अतिफ असलमको स्वरमा चलचित्र जिनियसबाट।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो। कार्यक्रम ताजी तरानी अन्तर्गत विभिन्न गायक कलाकारका सुमधुर स्वरमा रहेका केही नयाँ हिन्दी चलचित्रका गीतहरू भने यस कार्यक्रमको निर्धारित समय यही समाप्त हुँदछ। अब श्रोताहरूले सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम एफएम गोल्ड।

आदरणीय श्रोताबिन्दु नमस्कार। आकाशवाणी गान्तोकको विशेष प्रस्तुति नारी संसारमा म प्रस्तुता कृष्ण खतिवडा यहाँहरूलाई स्वागत गर्दछु।

आजको यो विशेष अंक एउटा यस्तो गम्भीर विषयमा केन्द्रित छ जसले हाम्रो मोबाइल र कम्प्युटरको स्क्रिन मार्फत हाम्रो निजी जीवनमा समेत प्रत्यक्ष तथा परोक्ष रूपमा हस्तक्षेप गरिरहेको छ। त्यो विषय हो साइबर अपराध। आज हामी आधुनिक विश्वको यही अति गम्भीर विषय अन्तर्गत महिलाहरूमा साइबर ठगी प्रति सचेतना सम्बन्धमा कुरा गर्नेछौ। डिजिटल क्रान्तिले हामीलाई सुविधा प्रदान गरिरहेको छ, तर सँगसँगै जताततै अदृश्य अपराधीहरूको जाल पनि फैलाइदिएको छ।

आजको कार्यक्रममा हामी साइबर अपराधका बदलिँदा स्वरूप यसबाट महिलाहरूमा पर्ने प्रभाव हाम्रो देश भारत र विशेष गरी हाम्रो समाज वर्तमान अवस्था र यसबाट बच्ने अचूक उपायहरू बारे पनि विस्तृत चर्चा गर्नेछौं। श्रोता, साइबर युगले सुविधासँगै अपराध पनि निम्त्याएको छ। यो एक आधुनिक जगतको तकनिकी युक्त चुनौती बन्दै गएको छ। डिजिटल युगमा सूचनाको आदान प्रदान जति सजिलो भएको छ त्यति नै जोखिमपूर्ण पनि बनेको छ। जब कुनै व्यक्तिले इन्टरनेटमा वा डिजिटल माध्यमको प्रयोग गरेर कसैको गोपनीयता हनन गर्छ, अश्लीलता फैलाउँछ, पैसा रूपियाँको हेर फेरी गर्छ, मानसिक तनाव दिन्छ अथवा समाज विपरीत कार्य गर्छ, त्यसलाई साइबर अपराध भनिन्छ। यहाँ उल्लेखनीय विषय के छ भने अन्तर्राष्ट्रिय तथ्याङ्क अनुसार साइबर अपराधीहरूले धेरै जसो महिलाहरूलाई सरल शिकार बनाउने गर्छन्। यसको कारण पितृसत्तात्मक सोच, प्रविधिमा महिलाहरूको केही हदसम्म कम पहुँच र सामाजिक लोकलाजको डर हो।

श्रोता, सामान्यत साइबर अपराध अन्तर्राष्ट्रिय तथ्य विश्वव्यापी समस्या हो। यस्ता अपराधिक गतिविधिको नियन्त्रण तथा रोकथामका निमित्त वैश्विक स्तरमा विभिन्न कानून स्थापित भए तापनि शत प्रतिशत सफलता कहिले हासिल हुन सकेको छैन। श्रोता, अब हाम्रो देश भारतको वर्तमान अवस्था सन्दर्भमा केही चर्चा गरौं। हामी कति सुरक्षित अथवा असुरक्षित छौं त? साधारण बुझाइमा यहाँको अवस्था नियाल्दा धेरै चिन्ताजनक तथ्याङ्कहरू देखा पर्दछ। वर्ष 2024-2026 एक तथ्याङ्क अनुसार भारतमा पछिल्लो समयमा साइबर अपराधको ग्राफ डरलाग्दो गरी उकालो लागेको छ। सन् 2026 मार्चमा राज्यसभामा प्रस्तुत गरिएको तथ्याङ्क मुताबिक भारतमा महिलाहरू विरूद्ध हुने साइबर अपराधका उजुरीहरू सन् 2024 48,335 रहेको र सन् 2025 यस्ता उजुरीहरू बढ़ोत्तरी भई 76,657 पुगेको छ। यो केवल एक वर्षमा 28,000 भन्दा बढ़ीको वृद्धि हो। यी उजुरीहरूमध्ये सबैभन्दा बढ़ी 37,743 घटनाहरू अश्लील सामग्री सम्बन्धका थिए, जसलाई अंग्रेजीमा अब्सेन्स कन्टेन्ट भनिन्छ। यसका साथै 10,441 घटनाहरू बाल यौन दुर्व्यवहारसँग सम्बन्धित पाएका छन्। भारतमा कर्नाटक, महाराष्ट्र र उत्तर प्रदेश जस्ता राज्यहरूमा साइबर अपराधका घटनाहरू सबैभन्दा बढ़ी दर्ता हुने गरेका छन्। स्थानीय स्तरमा यता सिक्किम राज्यको परिदृश्य निहाल्नु हो भने हाम्रो सुन्दर र शान्त सिक्किम पनि साइबर ठगीबाट अछुतो छैन। सन् 2025 र 2026 रिपोर्टहरूले देखाउँछन् कि यहाँका महिलाहरू पनि विभिन्न प्रलोभनमा परेर ठगिएका छन्। श्रोताबिन्द, यस्तै केही विगतमा घटेका प्रमुख घटनाहरूलाई उदाहरणका रूपमा हेरौं। सन् 2026 फेब्रुअरीमा गान्तोक र सोरेङ जिल्लाबाट साइबर ठगीका 4 मुद्दा दर्ता भए। सोरेङकी एक महिलाले इन्स्टाग्राम मार्फत लगानी गर्ने प्रलोभनमा परेर 3,600 रूपियाँ गुमाइन्। सन् 2025 अप्रेलमा गान्तोक जाली पुलकी एक महिलाले टेलिग्राम मार्फत कुराकानी गर्दा प्रलोभनमा परेर 13,91,000 रूपियाँ गुमाउनु परेको घटना सार्वजनिक भयो। मार्च 2025 गान्तोककै एक बासिन्दाले ब्याङ्क अधिकारी बनेर आएको वाट्सएप कल र लिंकमा क्लिक गर्दा 81,90,000 रूपियाँ गुमाउनु परेको थियो। रोङली र गान्तोकका महिलाहरू फेसबुक विज्ञापन र इन्स्टाग्रामको उपहार कार्डको लोभमा परेर ठगिएका घटनाहरूले हामीलाई झस्काएका छन्। यसैले दिनहुँ सजग, सतर्क अनि सचेत रहनु हाम्रो परम कर्तव्य बन्दछ। नत्र हाम्रै लापरवाहीको कारण हामी आफै अपराधिक तत्वको शिकार बन्दछौ। श्रोता, यतिका जानकारीपछि अब पालो भएको छ एउटा मिठो गीतको।

हजुर श्रोता, गीतपछि अब जानकारी लिऊ महिलाहरूलाई लञ्छित गर्ने मुख्य साइबर अपराधका प्रकार बारे। श्रोताबिन्द, अपराधीहरूले अपनाउने केही प्रमुख शैलीहरू यस्ता छन्। साइबर स्टकिङ, यसको अर्थ हो कसैको अनलाइन गतिविधिहरूलाई लगातार पछ्याउने, निगरानी गर्ने र धम्कीपूर्ण सन्देश पठाउने कार्य। साइबर बुलिङ, सामान्य भाषामा भन्नुपर्दा यसको अर्थ हुन्छ सामाजिक सञ्जालमा कसैको खिल्ली गर्नु अथवा नराम्रा टिप्पणी गर्ने वा चरित्र हत्या गर्ने। मफिङ, यसको मतलब महिलाको तस्वीरलाई सम्पादन गरेर अश्लील बनाउने र त्यसको प्रयोग गरेर ठगी गर्ने। डिजिटल अरेस्ट, पछिल्लो समयमा यो नयाँ ट्रेड आएको छ, जहाँ अपराधीहरूले प्रहरी र सीआईबी अधिकारी बनेर भिडियो कल गर्छन् र तपाईँको नाममा अवैध पार्सल आएको छ भन्दै घरमै थुनेर पैसा असुल्छन्। फिसिङ र स्मेसिङ, ब्याङ्कको खाता बन्द हुने वा लटरी परेको नक्कली लिंक एसएमएस मार्फत पठाएर ब्याङ्क विवरण चोर्ने। श्रोता, यी त थिए अपराध र प्रकार। जति जति तकनिकी विकसित हुँदै जान्छ, यस्ता अपराधिक गतिविधिहरू पनि अझ नयाँ नयाँ किसिमका बन्दै जानेछन्। त्यसो हुँदा अब यस्ता विभिन्न प्रकारका अपराधबाट सुरक्षित हुन के उपाय गर्ने त? सर्वप्रथम सचेत नै साइबर अपराध

विरुद्धको सबैभन्दा ठूलो हतियार हो। यहाँ केही ठोस उपायहरू छन्, यसलाई राम्ररी बुझौं। एक, आफ्नो सामाजिक सञ्जाल र ब्याङ्क खातामा बलियो र फरक पासवर्ड राख्नुहोस्। सम्भव भएसम्म टू फ्याक्टर अथेन्टिकेसन सक्रिय गर्नुहोस्। दुई, अज्ञात लिङ्कबाट टाढै रहनुहोस्। व्हाट्सएप वा एसएमएसमा आउने लट्री पर्यो, ऋण पाइने वा केवाईसी अपडेट जस्ता शंकास्पद लिङ्कहरूमा कहिल्यै क्लिक नगर्नुहोस्। तीन, गोपनीयता सेटिङ। फेसबुक र इन्स्टाग्राममा आफ्ना तस्विर र जानकारी केवल साथीहरूले मात्र देख्न सक्ने गरी प्राइभेसी लक गर्नुहोस्। चार, व्यक्तिगत विवरण सेयर नगर्नुहोस्। आफ्नो ओटीपी, पिन वा ब्याङ्क विवरण कसैलाई पनि फोनमा नबताउनुहोस्। ब्याङ्कले यस्ता विवरण कहिले माग्दैन। पाँच, डिजिटल अरेस्टबाट डराउनुहोस्। प्रहरीले कहिले पनि भिडियो कल मार्फत कसैलाई गिरफ्तार गर्दैन। यस्तो कल आउने बित्तिकै काटिदिनुहोस् र परिवार वा प्रहरीलाई जानकारी दिनुहोस्। श्रोता, इन्टरनेट हाम्रो दैनिक जीवनको आवश्यकता बनेको छ, परन्तु यसको दुरूपयोग गर्नेहरूबाट हामी सदैव सचेत रहनुपर्छ। यति हुँदाहुँदै अपराधिक कुचक्रमा फँसिएछ भने हामीसँग कानूनी उपचार र सहयोग संयन्त्र के कस्ता उपलब्ध छन् त? श्रोता, यतिका जानकारीपछि अब पालो भएको छ एउटा मिठो गीतको।

हजुर श्रोता, यदि तपाईँ वा तपाईँको वरपर कोही साइबर ठगीमा पर्नु भएको छ भने नडराउनुहोस्। हाम्रो देशको कानूनले तपाईँको सहयोगका लागि विशेष व्यवस्था गरेको छ। कुनै पनि वित्तीय ठगी हुने बित्तिकै तुरन्तै 1930 फोन गर्नुहोस्। यो राष्ट्रिय हेल्पलाइन नम्बर हो। यसका अतिरिक्त तपाईँले cybercrime.gov.in मा गएर आफ्नो उजुरी दर्ता गराउन सक्नुहुन्छ। यहाँ तपाईँले आफ्नो नाम गोप्य राखेर पनि उजुरी दिन सक्नुहुन्छ। सिक्किम लगायत भारतका सबै राज्य तथा जिल्लाहरूमा साइबर सेलहरू छन्। नजिकको प्रहरी कार्यालयमा गएर उजुरी दिन सक्नुहुन्छ। अझ महिलाहरूको लागि त विशेष हेल्पलाइन 181 पनि उपलब्ध छ, जहाँबाट 24 घण्टा सहयोग पाउन सकिन्छ। हजुर श्रोता, अब आउनुहोस् साइबर कानून र न्याय कसरी लिने भन्ने बारे विस्तृत रूपमा जानौं। भारतको साइबर कानून सूचना प्रविधि ऐन। भारतमा साइबर अपराधलाई नियन्त्रण गर्न सूचना प्रविधि ऐन 2000 मुख्य कानून हो। यसका केही महत्वपूर्ण धाराहरू जुन विशेष गरी महिलाहरूको सुरक्षासँग सम्बन्धित छन् ती यस प्रकार छन्। यदि कसैले तपाईँको अनुमति बिना तपाईँको निजी अंगको तस्विर खिच्छ, प्रकाशित गर्छ वा फैलाउँछ भने उसलाई 3 वर्षसम्म जेल र 2,00,000 रूपियाँसम्म जरिवाना हुन सक्छ। इन्टरनेटमा अश्लील सामग्री वा यौनजन्य कृत्यका भिडियो तस्विर शेयर गर्ने विरूद्ध कड़ा कानूनी प्रावधान छ। यसमा 5 वर्षसम्म जेल र 10,00,000 रूपियाँसम्म जरिवानाको व्यवस्था छ। कसैले तपाईँको नाम तस्विर वा पासवर्ड प्रयोग गरेर नक्कली प्रोफाइल बनाउँछ भने यो आइडेन्टिटी थेट हो, जसमा 3 वर्ष जेल हुन सक्छ। भारतीय न्याय संहिताको नयाँ कानून अनुसार महिलाको पिछा गर्ने वा अनलाइन मार्फत धम्की दिनेलाई पनि कड़ा सजायको दायरामा ल्याएको छ। हजुर श्रोता, अब फेरि केही बेर पालो भएको छ। एउटा छोटो गीत सुन्ने

श्रोता, अब गीतपछि हामीले कानूनको सहायता कसरी लिने भनी चर्चा गरौं। प्रथममा कुनै पनि साइबर अपराध हुने बित्तिकै अपराधीले पठाएको मेसेज, तस्वीर वा लिंकको स्क्रीनशट लिनुहोस्। अपराधीको प्रोफाइल लिंक वा मोबाइल नम्बर सुरक्षित राख्नुहोस्। उसलाई ब्लक गर्नु अघि यी प्रमाणहरू राख्नु अनिवार्य गर्नुपर्छ। दोस्रो, यदि वित्तीय ठगी भएको छ भने ढिलो नगरी 1930 नम्बरमा फोन गर्नुहोस्। यो राष्ट्रिय हेल्पलाइन नम्बर हो। ठगी भएको 2 घण्टा भित्रै रिपोर्ट गर्दा अपराधीको खातामा गएको पैसा फ्रिज गरेर फिर्ता पाउने सम्भावना बढ़ी हुन्छ। तेस्रो, तपाईँ प्रहरी चौकी धाइरहनु पर्दैन। www.cybercrime.gov.in पोर्टलमा गएर घरै बसी उजुरी दर्ता गर्न सक्नुहुन्छ। यस पोर्टलमा रिपोर्ट ह्युमन अर चाइल्ड रिलेटेड क्राइम भन्ने विशेष खण्ड छ। चौथो, कुनै पनि जिल्ला मुख्यालयहरूमा विशेष साइबर थाना वा साइबर सेलहरू छन्। तपाईँले त्यहाँ लिखित उजुरी दिन सक्नुहुन्छ। उजुरी दिँदा कुनै पनि शुल्क लाग्दैन। पाँचौं, सामाजिक सञ्जालमा रिपोर्ट, फेसबुक, इन्स्टाग्राम वा व्हाट्सएप। यदि कसैले दुःख दिइरहेको छ भने ती प्लेटफर्मका आफ्नै म्यानेजमेन्टलाई पनि रिपोर्ट गर्नुहोस्। उनीहरूले 24 देखि 36 घण्टाभित्र त्यो सामग्री हटाइदिने कानूनी बाध्यता छ। श्रोता, यसका अतिरिक्त देशमा यस्ता धेरै हेल्पलाइन नम्बरहरू छन् जहाँबाट हामीले आवश्यक सेवा सुविधा पाउन सक्छौ। जस्तै साइबर वित्तीय ठगी भएमा 1930 नम्बरमा खबर गर्ने, महिला हेल्पलाइनका लागि 181 कल गर्ने, प्रहरी आपतकालीनका निम्ति 112 फोन गरेर जानकारी दिने। श्रोताबिन्द, कानूनले तपाईंलाई सुरक्षा दिन्छ तर सचेतना आफैले अपनाउनु पर्छ। कसैले डिजिटल अरेस्टको धम्की दियो वा तस्विर बिगारेर पैसा माग्यो भने नडराउनुहोस्। अपराधी तपाईँको डरमा बाँच्छ, तपाईँको हिम्मतमा होइन। तुरन्तै परिवारलाई भन्नुहोस् वा माथि भनिएका नम्बरमा फोन गर्नुहोस्। सिक्किम प्रहरी सधैँ तपाईँको साथमा छ। अब पुनः पालो भएको छ एउटा छोटो संगीतको, त्यसपछि हामी अरू जानकारीका साथ आउनेछौं।

अब गीतपछि कुरा गरौं किन महिलाहरू पुरूषको तुलनामा बढी साइबर ठगीको सरल शिकार बन्दछन्। यसका विभिन्न कारणहरू मध्ये केही प्रमुख यहाँ उद्धृत गर्दछु। एक, डिजिटल साक्षरताको खाडल, जसलाई अंग्रेजीमा डिजिटल लिटरेसी ग्याप भनिन्छ। भारतमा पुरूष र महिलाको डिजिटल साक्षरतामा अझै पनि ठूलो अन्तर छ। धेरै महिलाहरूले स्मार्टफोन र इन्टरनेट त चलाउँछन्, तर त्यसका सुरक्षा फिचरहरू जस्तै टू फ्याक्टर अथेन्टिकेसन, प्राइभेसी सेटिङ छिन्न सक्ने क्षमतामा उनीहरू पछि परेको पाइन्छ। प्राविधिक ज्ञानको यही कमीलाई अपराधीहरूले आफ्नो हतियार बनाउँछन्। दुई, सामाजिक र मनोवैज्ञानिक संरचना अर्थात सोशल एण्ड साइकोलोजिकल फ्याक्टर्स। अपराधीहरूले महिलाहरूलाई भावनात्मक रूपमा अप्ठ्यारामा पार्ने प्रयास गर्छन्। विशेष गरी डिजिटल अरेस्टका घटनामा प्रहरी वा अधिकारी बनेर डर देखाउँदा महिलाहरू परिवारको इज्जत जोगाउन वा डराएर सजिलै पैसा तिर्न तयार हुन्छन्। तीन, विश्वास र सहायताको प्रकृति। अध्ययनहरूले देखाउँछन् कि महिलाहरू अपरिचित व्यक्ति वा अधिकारी बनेर आउनेहरूको कुरामा पुरूषको तुलनामा छिटो विश्वास गर्ने र सहयोग गर्न खोज्ने प्रवृत्तिका हुन्छन्। अपराधीहरूले यही विश्वासको फाइदा उठाउँछन्। चार, सामाजिक कलंक र लोकलाजको डर। महिलाहरू साइबर ठगी वा ब्ल्याकमेलिङमा परेपछि समाजले आफूलाई नै दोष दिने हो कि भन्ने डरले घटना लुकाउन खोज्छन्। अपराधीहरूलाई थाहा हुन्छ कि महिलाहरू इज्जतको डरले प्रहरी कहाँ जाँदैनन्, त्यसैले उनीहरूलाई बढी लञ्छित गरिन्छ र पटक पटक पैसा असुलिन्छ। पाँच, अनलाइन र सामाजिक सञ्जालको बढी प्रयोग। महिलाहरू सामाजिक सञ्जालमा पुरूषहरूको तुलनामा बढी सक्रिय हुने र आफ्नो व्यक्तिगत जानकारी, तस्विर, ठेगाना, परिवारको विवरण बढी साझा गर्ने गर्छन्। यसैले अपराधीहरूलाई उनीहरूको बारेमा जानकारी संकलन गर्न र फेक प्रोफाइल वा मफिङ अर्थात तस्विर बिगार्ने जस्ता कार्य गर्न सजिलो बनाउँछ। आर्थिक निर्भरता र साझा उपकरण। ग्रामीण क्षेत्रका धेरै महिलाहरू अझै पनि परिवारको साझा मोबाइल प्रयोग गर्छन् वा ब्याङ्किङ कारोबारका लागि अरूमाथि निर्भर हुन्छन्। पासवर्ड अरूसँग साझा गर्ने वा अनलाइन सपिङ नाममा सजिलै ब्याङ्क विवरण दिने बानीले उनीहरू फिसिङ स्क्यामको शिकार बनाउँछ। श्रोता, सन् 2025 र 2026 का घटनाहरूले देखाउँछ कि महिलाहरूलाई डिजिटल अरेस्ट अर्थात घरमै थुनेर भिडियो कल मार्फत पैसा असुल्ने र रोमान्स स्क्याम अथवा विदेशी नागरिक बनेर उपहार पठाउने बहानामा ठग्ने जस्ता विधिबाट बढी ठगिएको छ। हजुर श्रोता, महिलाहरू बढी ठगिनुको अर्थ उनीहरू कमजोर हुन् भन्ने होइन, बरु हाम्रो समाज र डिजिटल प्रणालीले उनीहरूलाई असुरक्षित धरातलमा राखेको छ भन्ने हो। त्यसैले अबको बाटो भनेको महिलाहरूलाई प्रविधिको सुरक्षा र कानूनी अधिकार बारे अझ बढी सचेत गराउनु हो। अब पालो भएको छ साइबर ठगीबाट बस्ने पाँच अचूक सूत्रहरू थाहा पाउने।

श्रोता, अहिलेसम्म हामीले साइबर अपराधका प्रकार र कानूनी पक्षबारे चर्चा गर्यौं। अब सबैभन्दा महत्वपूर्ण कुरा सावधानी नै सुरक्षा हो। याद राख्नुहोस्, भारतको कुनै पनि कानूनी निकायले भिडियो कल मार्फत कसैलाई गिरफ्तार गर्दैन वा पैसा माग्दैन। यस्तो कल आउने बित्तिकै नडराई तुरन्तै फोन गर्नुहोस्। ओटीपी र व्यक्तिगत जानकारी कहिले शेयर नगर्नुहोस्। ब्याङ्क अधिकारी बनेर वा चिठा परेको बहानामा अपराधीहरूले तपाईँको मोबाइलमा आएको ओटीपी माग्न सक्छन्। ब्याङ्कले कहिले पनि फोनमा तपाईँको पिन, पासवर्ड वा ओटीपी माग्दैन। तुरन्त कल काट्नुहोस्। यस्तो भएमा कुनै जानकारीको साझा नगर्नुहोस्। शंकास्पद लिंक क्लिक गर्दै नगर्नुहोस्। व्हाट्सएप वा फेसबुकमा तपाईँको खाता बन्द हुँदैछ, मुफ्त उपहार पाउनुहोस् वा विद्युत महसुल बाँकी छ जस्ता म्यासेजमा लिंकहरू पठाइन्छ। अज्ञात व्यक्तिले पठाएको कुनै पनि लिंकमा क्लिक नगर्नुहोस्। यस्ता लिंकहरूले तपाईँको मोबाइल नै ह्याक गर्न सक्छन् वा ब्याङ्क खाता खाली गरिदिन सक्छन्। टु फ्याक्टर अथेन्टिकेशन, जसलाई 2FA भनिन्छ, यो सुरक्षाको दोहोरो ढोका हो। तपाईँको फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपमा केवल पासवर्डले मात्र पर्याप्त हुँदैन। सेटिङमा गएर टु फ्याक्टर अथेन्टिकेशन अनिवार्य रूपमा सक्रिय गर्नुहोस्। यसले गर्दा कसैले तपाईँको पासवर्ड थाहा पाए पनि तपाईँको मोबाइलमा अर्को कोड नआई उसले अकाउन्ट खोल्न सक्दैन। आफ्ना निजी तस्विर र परिवारका विवरणहरू सबैले देख्न सक्ने गरी पब्लिक राख्नु जोखिमपूर्ण हुन्छ। आफ्नो प्रोफाइल सधैँ लक वा प्राइभेट राख्नुहोस्। चिनेका व्यक्तिहरूबाट मात्र फ्रेन्ड रिक्वेस्ट स्वीकार गर्नुहोस् र आफ्नो लोकेशन जथाभावी शेयर नगर्नुहोस्। श्रोता, प्रविधि एउटा दुधारी तलवार हो। यसको सही प्रयोगले हामीलाई उचाइमा पुर्याउँछ भने सानो लापरवाहीले ठूलो संकटमा पार्न सक्छ। महिला होस् या पुरूष, प्रविधिका प्रयोग गर्दा डराउने होइन, बरु सचेत भएर चलाउनुपर्छ। आफ्ना छोरी बुहारी र आमाहरूलाई यी कुराहरूको जानकारी दिनुहोस्। जब हामी सचेत हुन्छौं तब मात्र यी अदृश्य अपराधीहरू पराजित हुनेछन्।

फेरि यस्तै महत्वपूर्ण विषयका साथ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा चाहन्छु। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्। नमस्ते।

श्रोताहरूले भर्खर सुन्नुभयो नारी संसार कार्यक्रममा कृष्ण खतिवडाद्वारा महिलाहरूमा साइबर ठगीप्रति सचेतना विषयमा कार्यक्रम। हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता, अब केही क्षण मनोरञ्जन गरौं। महिला कलाकारहरूको स्वरमा सजिएका गीतहरू सुनेर कार्यक्रमलाई अघि बढ़ाउँदै श्रोताहरूलाई महिला कलाकारहरूको स्वरमा गीत सुन्ने क्रमको पहिलो गीत सुनाउन गइरहेका छौं। कलाकार अरूणा लामाको स्वरमा र श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट।

श्रोताहरूले भर्खरै सुन्नुभयो मिठो गीत कलाकार अरूणा लामाको स्वरमा भने कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँहरूलाई सुनाउन गइरहेका छौं कलाकार बबिता गजमेरको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोस् कार्यक्रमको यस गीतबाट।

हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ महिला कलाकारहरूको स्वरमा सजिएको गीत। कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी श्रोताहरूलाई सुनाउन गइरहेका छौं, कलाकार डेजी बराइलीको स्वरमा। श्रोता मनोरञ्जन लिनुहोला यस गीतबाट।

श्रोताहरूले भर्खरै सुन्नुभयो गीत कलाकार डेजी बराइलीको स्वरमा भने कार्यक्रमलाई अघि बढाउँदै अघिल्लो गीत हामी यहाँहरूलाई सुनाउन गइरहेका छौं कलाकार तारा देवीको स्वरमा. श्रोता मनोरञ्जन लिनुहोस् यस गीतबाट.

हौस् त श्रोता, कलाकार आशा भोसलेको स्वरमा सजिएको यसै गीतको साथमा अहिले भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौँ। हामी आकाशवाणी गान्तोकको मध्याहको प्रसारण सेवाबाट बोलिरहेका छौँ। यसका साथै यहाँले हामीलाई 103 मेगाहर्स एफएम कञ्चनजङ्घा साथै न्यूज अन एआईआर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। श्रोता, समय स्टुडियोको घड़ी अनुसार 1 बजिसकेको छ र अबको समय हो एनसीईआरटीद्वारा प्रायोजित कार्यक्रम उमङ्गको। त श्रोता, प्रस्तुत छ कार्यक्रम उमङ्ग।

हौस त श्रोता, यसै गीतको साथमा अहिलेलाई भने हामी छेवाङ दोर्जी भुटिया र साथीहरूको स्वरमा सजिएको सिक्किमे भुटिया भाषाको लोकगीत सुन्ने क्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई केही क्षणमा हामी समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

0: यो आकाशवाणी हो, अब रोशनी क्षेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सर्वोच्च न्यायालयले निर्वाचन आयोगद्वारा मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रियाको वैधतालाई यथावत राखेको छ। न्यायालयले यो लोक प्रतिनिधित्व अधिनियम 1950 अनुरूप बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ़दो तापमानका बीच नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मौसम विभागले हरियाणा, मध्यप्रदेश, पंजाब, राजस्थान, उत्तर प्रदेश र महाराष्ट्रको विदर्भमा भीषण लू चल्ने अनुमान गरेको छ। भारत र क्यानाडाले 2030 द्विपक्षीय व्यापारलाई 50 अर्ब अमेरिकी डलरसम्म बढ़ाउने साझा लक्ष्यको पुष्टि गरेका छन्। एसीले नीट यूजी 2026 परीक्षाको पेपर लीक मामिलामा थप दुई आरोपीहरूलाई गिरफ्तार गरेको छ। अमेरिकाका रिपब्लिकन सिनेटर लिन्से ग्राहमले पाकिस्तानले अब्राहम सम्झौतामा सामेल हुन अस्वीकार गरेकोमा कड़ो आलोचना गर्नुभएको छ। वहाँले ईरानसित सम्बन्धित कुनै पनि कूटनीतिमा पाकिस्तानको भूमिका गहिरो समस्याग्रस्त भन्नुभयो र आईपीएल क्रिकेटमा आज मोहालीको न्यू चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच खेलिनेछ। अब समाचार विस्तारमा। सर्वोच्च न्यायालयले आज निर्वाचन आयोगद्वारा गराइएको मतदाता सूचीको विशेष गहन पुनरीक्षण एसआईआर प्रक्रियाको वैधतालाई यथावत राखेको छ। सर्वोच्च न्यायालयले भनेको छ एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढ़ाउँदछ। सर्वोच्च न्यायालयले आफ्नो फैसलामा निर्वाचन आयोगले लोक प्रतिनिधित्व अधिनियम 1950 अनुच्छेद 324 र उसको अधीन निर्मित नियम अन्तर्गत एसआईआर गराउने शक्ति राख्दछ भनेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्य न्यायाधीश सूर्यकांत और न्यायमूर्ति जॉय माल्या बागची की एक पीठ ने उन रिट याचिकाओं पर फैसला सुनाया जिनमें पिछले साल जून महीने में चुनाव आयोग द्वारा बिहार में एसआईआर आयोजित करने के लिए जारी अधिसूचना को चुनौती दी गई थी। सर्वोच्च न्यायालय ने कहा कि एसआईआर प्रक्रिया का उद्देश्य स्वतंत्र और निष्पक्ष चुनाव के लक्ष्य को हासिल करना है। मुख्य न्यायाधीश सूर्यकांत द्वारा सुनाये गये फैसले में कहा गया कि विवादित प्रक्रिया को केवल अमान्य नहीं कहा जा सकता है क्योंकि यह नियमित पुनरीक्षण के लिए निर्धारित सामान्य तौर तरीकों के अनुरूप नहीं है। इसलिए नहीं कहा जा सकता है कि निर्वाचन आयोग ने अपनी वैधानिक शक्तियों से अधिक कार्रवाई की है। न्यायालय ने कहा कि ऐसे चुनाव केवल मतदान की प्रक्रिया पर ही निर्भर नहीं करते बल्कि लोकतांत्रिक प्रक्रिया की नींव रखने वाली मतदाता सूचियों की सत्यनिष्ठा, सटीकता और विश्वसनीयता पर मौलिक रूप से निर्भर करते हैं। न्यायालय ने इस तर्क को खारिज कर दिया कि चुनाव आयोग द्वारा अपनाई गई प्रक्रिया लोक प्रतिनिधित्व अधिनियम 1950 और मतदाता पंजीकरण नियम 1960 के विपरीत थी। न्यायालय ने इस तर्क को भी खारिज कर दिया कि इस प्रक्रिया से मतदाता सूचियों में पहले से मौजूद व्यक्तियों की नागरिकता की अनुमानित मान्यता समाप्त हो जाती है। समाचार कक्ष से वैष्णवी।
0: केन्द्र सरकारले आज सर्वोच्च न्यायालयलाई ट्रान्सजेन्डरहरूको अधिकार संरक्षण संशोधन अधिनियम 2026 विरूद्ध उच्च न्यायालयमा उसको धेरै याचिकाहरू विचाराधीन रहेको जानकारी गराएको छ। सलिसिटर जनरल तुषार मेहताले मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्तको अध्यक्षतामा रहेको पीठ समक्ष यस मामिलाको उल्लेख गर्दै स्थानान्तरण याचिकाहरू शुक्रबार सूचीबद्ध गर्न अनुरोध गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किम भ्रमणको दोस्रो दिन आज साँझ सिक्किमको गान्तोकमा आयोजना हुने सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि समारोहमा उपस्थित हुनेछन्। हाम्रा संवाददाता अनुसार 33 विभागहरूमा लगभग 14,000 डिग्रीहरू प्रदान गरिनेछ। 199 महिला सहित 285 मेधावी विद्यार्थीहरूलाई स्वर्ण र रजत पदक प्रदान गरिनेछ। यसअघि राष्ट्रपतिको नाथुला भ्रमण प्रतिकूल मौसमका कारण रद्द गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ़दो तापमानको बीच मानिसहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै श्री मोदीले हाइड्रेटेड रहन र बाहिर निस्किँदा पानी बोक्न आग्रह गर्नुभएको छ। गर्मीका कारण हुने बढ़दो कठिनाईहरूलाई सामना गर्दै श्री मोदीले भन्नुभयो यस्तो मौसममा संवेदनशीलता एक महत्वपूर्ण सहारा हो। वहाँले तीर्खाएकाहरूलाई एक गिलास पानी दिन सुझाव दिनुभयो, साथै सबैलाई आफ्नो परिवार र प्रियजनहरूसित सम्पर्कमा रहन र स्वास्थ्य जाँच गर्न पनि आग्रह गर्नुभयो। वहाँले दिउँसोको चर्को घाममा बाहिर निस्किनुहोस् र सकेसम्म धेरै आराम गर्नुहोस् भनी बताउनुभयो। वहाँले जनावर र चराहरूको पनि ध्यान राख्ने सल्लाह दिँदै मानिसहरूलाई आफ्नो घर बालकोनी टेरेस पसल वा कार्यालय बाहिर पानीले भरिएको सानो भाँडो राख्न सल्लाह दिनुभएको छ। मौसम विभागले हरियाणा चण्डीगढ मध्यप्रदेश पंजाब राजस्थान उत्तर प्रदेश र महाराष्ट्रको विदर्भका केही ठाउँहरूमा भीषण लूको पूर्वानुमान गरेको छ। आज दिल्लीका केही भागहरूमा पनि मौसम विभागले लूको चेतावनी जारी गरेको छ। शहरको अधिकतम तापमान 43 देखि 45 डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। पश्चिम बंगाल कोंकण र गोवा उडिसा सौराष्ट्र कच्छ तमिलनाडु पुडुचेरी र कराईकलमा गरम र आर्द्र मौसम रहने सम्भावना छ। हरियाणा चण्डीगढ दिल्ली मध्यप्रदेश पंजाब तेलंगाना उत्तर प्रदेश र विदर्भमा आज गरम रहने अनुमान गरिएको छ। मौसम विभागले आज पूर्वोत्तर भारत बिहार आन्तरिक कर्नाटक त्रिपुरा उप हिमालय पश्चिम बंगाल सिक्किम र तेलंगानामा भारी वर्षाको पूर्वानुमान गरेको छ। यसैबीच भोलि असम र मेघालयमा पनि यस्तै स्थिति रहने सम्भावना छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले क्यानाडा भ्रमणको दोस्रो दिन क्यानाडाका टोरेन्टोमा वरिष्ठ नेताहरू र संस्थागत लगानीकर्ताहरूसित धेरै उच्च स्तरीय बैठकहरू गर्नुभएको छ। वाणिज्य तथा उद्योग मन्त्रीले यस बैठकको उद्देश्य द्विपक्षीय सहयोगलाई अझ गहिरो बनाउनु र रणनीतिक क्षेत्रमा लगानी र प्रविधि साझेदारीलाई बढ़ावा दिनु रहेको बताउनुभयो। भ्रमणको क्रममा श्री गोयलले क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिद्धुसित भारत र क्यानाडा बीच बढ़दो पूरकता बारे चर्चा गर्नुभयो। वहाँले सशक्त सरकार उद्योग सहयोगद्वारा संचालित अझ बलियो र अनुमानित व्यापारिक पारिस्थितिकी तन्त्रको आवश्यकतामा बल दिनुभयो। मन्त्रालयले भनेको छ दुवै पक्षले 2030 सम्ममा द्विपक्षीय व्यापारलाई 50 अर्ब डलर पुर्याउने आफ्नो साझा लक्ष्यलाई पुष्टि गरेका छन्। दुवै देश यस वर्षको समाप्तिसम्ममा आर्थिक साझेदारी सम्झौता सीईपीए सम्पन्न गर्न पनि सहमत भएका छन्। त्यसपछि दुवै देशका मन्त्रीहरूको सह अध्यक्षतामा क्यानाडा भारत लगानी गोलमेज सम्मेलन भयो। यस सम्मेलनमा पेन्सन फण्ड र ब्याङ्कहरू सहित क्यानाडाका प्रमुख वित्तीय लगानीकर्ताहरू साथै दुवै देशका वरिष्ठ सरकारी प्रतिनिधिहरू उपस्थित थिए। गोलमेज सम्मेलनपछि श्री गोयलले बीमा खाद्य प्रसंस्करण र अन्य क्षेत्रहरू लगायत विभिन्न क्षेत्रका अग्रणी क्यानाडाका कम्पनीहरूसित व्यक्तिगत बैठकहरू पनि गर्नुभयो। प्रवासी भारतीय समुदायलाई सम्बोधन गर्दै श्री गोयलले क्यानाडामा भारतीय समुदायको शक्ति र भारत क्यानाडा व्यापार करिडोरलाई सुदृढ पार्न यसको महत्वपूर्ण भूमिकामाथि बल दिनुभयो।
2: भारत और कनाडा के बीच साझेदारी की सबसे बड़ी ताकत उनकी मजबूत लोकतांत्रिक नींव है। दोनों देश इस बात पर विश्वास करते हैं कि जब सशक्त संस्थाएं कानून के शासन को मजबूती से कायम रखती है तब दुनिया के सामने यह एक उदाहरण बनता है कि अच्छे मित्र और भरोसेमंद साझेदार किस तरह साथ मिलकर काम करते हैं। दोनों देशों की सरकारों संस्थाओं व्यवसायों और आम लोगों के बीच जो आपसी विश्वास और सहयोग है वही इस रिश्ते को और अधिक मजबूत बनाता है।
0: केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले नीट यूजी 2026 परीक्षाको पेपर लीक मामिलामा थप दुई आरोपीहरूलाई गिरफ्तार गरेको छ। सीबीआईले यस मामिलामा हालसम्म दिल्ली जयपुर गुरूग्राम नासिक पुणे लातूर र अहिल्यानगरबाट कुल 13 जना आरोपीहरूलाई गिरफ्तार गरिसकेको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले सोशल मीडियामा गरिएको एक दावीलाई पूर्ण रूपमा खारेज गरेको छ। उत्तर पुस्तिकाहरूको मूल्याङ्कनका लागि उपयोग गरिने अन स्क्रीन मार्किङ प्रणालीमा कुनै सुरक्षा उल्लंघन नभएको सीबीएसईले स्पष्ट पारेको छ। बोर्डले उत्तर पुस्तिकाको वास्तविक मूल्याङ्कनका लागि प्रयोग गरिने पोर्टल पूर्ण रूपमा फरक यूआरएलमा काम गर्दछ भनी बताएको छ। समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्याण्डल @AIR न्यूज कार्यक्रम अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी हो। अब्राहम समझौतामा सामेल हुन अस्वीकार गरेकोमा अमेरिकाका रिपब्लिकन सिनेटर लिन्से ग्राहमले पाकिस्तानको कड़ा आलोचना गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट मार्फत रिपब्लिकन सिनेटर ग्राहमले इरान सम्बन्धी कुनै पनि कूटनीतिमा इस्लामाबादको भूमिका अत्यन्तै समस्याग्रस्त रहेको बताउनु भएको छ। सिनेटरले भन्नुभयो,
5: सीनेटर ने दावा किया कि ये निर्विवाद है कि ईरानी सैन्य विमान पाकिस्तानी हवाई अड्डों पर रखे जा रहे हैं। उन्होंने इसराइल के खिलाफ शीर्ष पाकिस्तानी अधिकारियों की पिछली टिप्पणियों को भी चिंताजनक बताया। राष्ट्रपति डोनाल्ड ट्रंप के करीबी सहयोगी और पारंपरिक रूप से पाकिस्तान के प्रति मित्रवत माने जाने वाले ग्राहम ने इसराइल के साथ संबंध सामान्य करने का विरोध करने वाले पाकिस्तान के रक्षा मंत्री ख्वाजा आसिफ की पिछली टिप्पणियों का भी जिक्र किया। इन टिप्पणियों में आरोप लगाया गया है कि पश्चिम एशिया में बढ़ते तनाव के बीच ईरान ने पाकिस्तानी हवाई अड्डों पर सैन्य विमान तैनात किए हैं। पाकिस्तान ने अभी तक इन आरोपों पर सार्वजनिक रूप से कोई प्रतिक्रिया नहीं दी है। समाचार कक्ष से मैं मनोज।
0: राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि पी हरिशले राष्ट्रसंघ सुरक्षा परिषदमा पाकिस्तानको कड़ा आलोचना गर्नुभएको छ। वहाँले पाकिस्तान सीमापार आतंकवादमा संलग्न रहेको आरोप लगाउनका साथै भारत विरूद्ध आतंकवादी गतिविधिहरूलाई प्रायोजन गरेकोमा परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो। श्री हरिशले राष्ट्रसंघ सुरक्षा परिषदमा राष्ट्रसंघको चार्टरको उद्देश्य र सिद्धान्तहरूलाई कायम राख्ने संयुक्त राष्ट्र केन्द्रित अन्तर्राष्ट्रिय व्यवस्थालाई मजबूत बनाउने विषयमा खुल्ला बहसको क्रममा यी टिप्पणीहरू गर्नुभएको हो।
5: पाकिस्तान ने भारत के खिलाफ युद्ध बिना उकसावे की आक्रामक कार्रवाइयों और लगातार सीमा पार आतंकवाद को समर्थन देकर संप्रभुता क्षेत्रीय अखंडता और शांतिपूर्ण सह अस्तित्व के सिद्धांतों का उल्लंघन किया है। हजार घाव देकर भारत को कमजोर करने की उसकी नीति आतंकवाद धार्मिक कट्टरता और भारत विरोधी गतिविधियों को लगातार बढ़ावा देने की उसकी सोच को दर्शाती।
0: केन्द्रले देशमा हालसम्म इबोला भाइरस रोगको कुनै पनि मामिलाको पुष्टि नभएको बताएको छ। स्वास्थ्य मन्त्रालयले अफ्रिकाका केही भागहरूमा इबोलाका मामिलालाई ध्यानमा राख्दै स्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएको छ। सूत्रहरू अनुसार हालै युगाण्डाबाट फर्केका एक व्यक्तिलाई बेंगलुरूको सरकारी महामारी रोग अस्पतालमा जाँच र चिकित्साको लागि अलग्गै राखिएको थियो। जाँचमा उनको रिपोर्ट नकारात्मक आएको छ। स्वास्थ्य मन्त्रालयले सम्बन्धित राज्य अधिकारीहरूका साथ समन्वयमा भाइरसको नजिकबाट निगरानी गरिरहेको छ र विश्व स्वास्थ्य संगठनको दिशानिर्देश अनुसार सबै आवश्यक कदम चालिरहेको छ। मन्त्रालयले सतर्क र पूर्ण रूपमा तयार रहेको बताएको छ। राजस्थान उच्च न्यायालयले आसाराम बापूलाई आज आंशिक राहत दिँदै उनलाई पोक्सो अधिनियम अन्तर्गत सामूहिक दुष्कर्म सामूहिक यौन उत्पीड़न र आपराधिक षड्यन्त्रसित सम्बन्धित आरोपहरूबाट बरी गरेको छ। यद्यपि न्यायालयले भारतीय दण्ड संहिता अन्तर्गत नाबालिकसित दुष्कर्म मामिलामा उनको सजायलाई यथावत राखेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन प्रधानमन्त्री नरेन्द्र मोदी तथा लोकसभा अध्यक्ष ओम बिरलाले भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूलाई महाको पुण्यतिथिमा श्रद्धांजलि अर्पण गरेका छन्। पण्डित नेहरू भारत स्वतन्त्र भएपछि 15 अगस्त 1947 27 मई 1964 प्रधानमन्त्री हुनुहुन्थ्यो। वहाँको 27 मई 1964 74 वर्षको उमेरमा निधन भएको थियो। आईपीएल क्रिकेटमा आज मोहालीको न्यू चण्डीगढमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच एलिमिनेटर म्याच खेलिनेछ। म्याच साँझ 7:30 बजे शुरू हुनेछ। यो समाचार युट्यूबमा एट एआईआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सर्वोच्च न्यायालयले निर्वाचन आयोगद्वारा मतदाता सूचीको विशेष गहन पुनरीक्षण प्रक्रियाको वैधतालाई यथावत राखेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका विभिन्न भागहरूमा बढ़दो तापमानका बीच नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मौसम विभागले हरियाणा, मध्यप्रदेश, पंजाब, राजस्थान, उत्तर प्रदेश र महाराष्ट्रको विदर्भमा भीषण लू चल्ने अनुमान गरेको छ। भारत र क्यानाडाले 2030 द्विपक्षीय व्यापारलाई 50 अर्ब अमेरिकी डलरसम्म बढ़ाउने साझा लक्ष्यको पुष्टि गरेका छन्। यसका साथै समाचार पूरा भयो।
6: यो आकाशवाणी गान्तोक हो। श्रोता, अब प्रस्तुत छ सिक्किमी भुटिया भाषामा लोकगीत कलाकार छेवाङ दोर्जी भुटिया अनि साथीहरूको स्वरमा। श्रोता, मनोरञ्जन लिनुहोला यस गीतबाट।

हवस् त श्रोता, यसै गीतको साथमा अहिलेलाई भने हामी यस कार्यक्रमबाट विदा चाहन्छौ। श्रोताहरूलाई अब उसका कार्यक्रमहरू हामीसम्म प्रसार गरी सुनाउनेछौ। त्यति जेल सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

नमस्कार। मीडियम वेभको 213.67 मिटर तदनुसार 1404 किलोहर्जको तरंगमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ी अनुसार समय यस बेला अपरान्हको 3:57 भइसकेको छ। यहाँलाई आज राति 10:30 प्रसारण गरिने कार्यक्रमहरू बारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमै सुन्नुहुनेछ विशेष हाम्रा फौजी दाजुभाइहरूको निम्ति समर्पित कार्यक्रम शौर्यगाथा। 4:30 समय हो लेप्चा भाषाको कार्यक्रम तुङगुङ तुङलातको, जस अन्तर्गत आज सुन्नुहुनेछ अंगेल छिरिङ लेप्चाको आवाजमा केही लोकगीत, साथै सुन्नुहुनेछ एक वार्ता जसको विषय रहेको छ राइट टू इन्फर्मेशन एक्ट 2005। 5:00 श्रोताहरूलाई सुनाउनेछौ लिम्बू भाषाको कार्यक्रम नोसी छान, जस अन्तर्गत श्रोताहरूले आज सुन्नुहुनेछ प्रथममा समाचार, त्यसपछि सुनाउनेछौ आशाहाङ लिम्बू र कुसुहाङ लिम्बूको आवाजमा केही लोकगीत, साथै सुन्नुहुनेछ एसआर खाजुम भारतीय लिम्बू महासंघको अध्यक्षसँग लिएको एक भेटवार्ता। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पानगेन मेन्तोक, जसमा यहाँहरूले सुन्नुहुनेछ छेवाङ दोर्जी भुटियाको आवाजमा केही लोकगीत, साथै सुन्नुहुनेछ एक वार्ता, विषय रहनेछ लोककथा सम्बन्धी प्रेरणामूलक कथा। 6:00 यहाँहरूलाई सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी हिन्दीमा समाचार। 6:05 समय हो दैनिक ग्रामीण कार्यक्रमको, जस अन्तर्गत आज लिएर आउनेछौ विशाल शेर्पा प्रगतिशील कृषक लोअर गांगला राबंगला नाम्ची जिल्लासँग लिएको एक भेटवार्ता। 6:40, 45, 50 सुन्नुहुनेछ यसै केन्द्रबाट प्रसारित प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। 6:55 प्रसार हुनेछ सामायिक समीक्षा। 7:05 लिएर आउनेछौ हजुरहरूकै फोन कलमा आधारित कार्यक्रम हेलो श्रोता। 7:00

25 मिनटमा यहाँले सुन्नुहुनेछ यसै केन्द्रबाट नेपालीमा समाचार। 7:35 लिएर आउनेछौ हेलो श्रोता कार्यक्रमको रहल भाग। 8 यहाँहरूले सुन्नुहुनेछ गीत गजल कार्यक्रम अन्तर्गत कलाकार मीना कुमारी र मल्लिका पोखराजको आवाजमा रहेका केही गीत गजलहरू। 8:30 सुनाउनेछौ सुर संसार कार्यक्रम अन्तर्गत कलाकार बडी मोतीबाईद्वारा शास्त्रीय गायन। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 9:15 सोही केन्द्रबाट सुन्नुहुनेछ स्पटलाइट। 9:30 प्रसार हुनेछ कार्यक्रम चर्चाका विषय। 10 आकाशवाणीको गान्तोक केन्द्रबाट लिएर आउनेछौ श्रोताहरूकै मनोरञ्जनका निम्ति केही हिन्दी फिल्मी गीतहरू। यसै गरी रात्रिको ठिक 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। श्रोता, यो थियो अब उसो प्रसारण गरिने कार्यक्रमबारे जानकारी। सो पूरा भयो। अब प्रस्तुत छ कार्यक्रम सौर्यगाथा।

103 MHz FM कञ्चनजङ्घा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, स्टुडियोको घड़ी अनुसार 6:05 भइसकेको छ र अब प्रस्तुत छ दैनिक ग्रामीण कार्यक्रम।

0: आकाशवाणी गान्तोक सुनेन भएका सम्पूर्ण श्रोतागणमा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता, ग्रामीण कार्यक्रम अन्तर्गत आज हामीसँग कुराकानी गर्न मनी उपस्थित हुनुहुन्छ लोअर गांगला नाम्ची जिल्ला निवासी विकास सुब्बा, जो एक प्रगतिशील युवा कृषक हुनुहुन्छ र जसले विभिन्न खेतीपाती साथै सब्जी खेती पनि गर्दै आइरहनु भएको छ र आज विशेष हामी उहाँसँग अदुवा खेतीबारे कुराकानी गर्नेछौं। त सर्वप्रथम यहाँलाई यस कार्यक्रममा स्वागत जनाउन चाहन्छु।
1: हजुरलाई धेरै धेरै धन्यवाद।
0: र विशेष मैले यहाँको परिचय दिइहालेँ श्रोतामा चाहिँ, र विशेष त यहाँले अब विभिन्न खेतीपातीहरू गर्दै आइरहनु भएको छ होइन, यहाँ एक प्रगतिशील युवा कृषक पनि हुनुहुन्छ र पहिला हामी अलिकति अदुवा खेतीको बारेमा बातचित गर्नेछौँ है। जस्तो यो अदुवा खेती यहाँले गर्दै आउनु भएको चाहिँ कति भयो?
1: हामीले यो अदुवाको खेती गर्दै आएको चाहिँ अहिले फिलहाल म आफै गर्दै आएको चाहिँ 8-9 वर्ष जस्तो भएको छ।
0: हजुर।
1: अनि मदेखि अघि हाम्रो आमा बाबाले त अब उहिलेदेखि नै गरेर आउनुभएको।
0: जस्तो यहाँ त एक युवा हुनुहुन्छ होइन, अब अहिले प्राय युवाहरूको के हुन्छ भन्दा चाहिँ पढ्यो, पढेपछि नोकरी गर्नुपर्छ होइन, अथवा जब खोज्नु जानुपर्छ भन्ने एउटा जुन विचारधारा छ नि, मानसिकता छ नि, तर यहाँले चाहिँ अब खेतीपातीलाई नै यसरी लिएर जानुको मुख्य उद्देश्य?
1: अब यो कामको विषयमा चाहिँ के हुन्छ भन्दाखेरि, अब काम भन्ने कुरा त कुनै ठुलो सानो हुने कुरा त होइन। काम भन्ने कुरा अब हामीले जुनै कामलाई पनि एउटा निहालेर है, एउटा जुनै कामलाई पनि हामीले अँगालेर राम्रो सोचेर गऱ्यो भने त्यो हरेक कुरा राम्रो नै हुन्छ। अनि मलाई चाहिँ यो खेतीपाती अब यो यता किन चाहिँ मलाई चाहिँ राम्रो लाग्यो भन्दाखेरि, हामीले अब खेतीपाती एकदम राम्रोसँगले जुन समयमा जुन हाम्रो खेतीपाती हुन्छ त्यो समयमा हामीले राम्रोसँगले खेतीपाती गर्न सक्यौँ, जुन समयको फलहरू हामीले राम्रोसँगले निकाल्न सक्यौँ भने यो खेतीपातीमा चाहिँ अब यस्तो हुन्छ, यो सब्जीहरू निक्लिन्छ, सब्जीको समयमा अदुवाको समयमा अदुवा हामी निकाल्छौँ अनि यसलाई चाहिँ हामीले लगेर हामीले राम्रोसँगले बेच्न सक्यो भने यसमा चाहिँ पैसा पनि एकदम क्यास हो। यसमा अब अरू लुगाफाटामा जस्तो हामी बार्गेनिङ गरिबस्नु परेन, एकदम यसमा अब सजिलो पनि हो। अनि हामीले लग्यौँ, हामीले लगेर राम्रोसँगले अब बेचबाज गर्न सक्यौँ भने यसमा एकदम राम्रो अब फाइदा पनि छ। अनि हामीले आफ्नो जो मर्जीले है जहीँ लगेर बेच्छु भन्दा पनि भयो, हामीले जस्तो प्रकारले बेच्छु भन्दा पनि भयो, अनि यसमा पैसा रुपियाँ पनि एकदम राम्रो हुन्छ। अनि त्यो छ, अनि आफूले कमाएको छ, आफूले गरिरहेको छ भन्दा किनिबस्नु परेन, अर्कोबाट किनेर ल्याएर अर्काकोबाट किनेर लिएर अब खानु परेन। अनि आफूमै छ भन्दा आफ्नोमै भइगयो नि त। त्यही कारणले गर्दाखेरि अब हाम्रो चाहिँ उहिलेदेखि अब आमा बाबाले पनि यस्तै कामहरू गरेर आउनुभयो, अनि त्यही कारणले गर्दाखेरि अहिले अब हामी ठुलो भयौँ है, अब हामीले यो भएपछि हामीले पनि केही कुछ गर्नुपर्छ है। अनि त्यो कारणले गर्दाखेरि अब हामीले गर्दै गयो, हामीले गर्यो भने त हाम्रो अब जग्गा जमिन पनि त बाँझो रहेन, गर्न सक्यौँ भने जे कुरामा पनि पैसा हुन्छ। त्यही कारणले गर्दाखेरि हामीले कुनै कामलाई नछुटाएर यही कामलाई हामीले गर्न सक्यो भने चाहिँ यसमा पनि एकदम राम्रो हुन्छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ यही ठिक लाग्छ र म चाहिँ यही गर्दै छु अहिले चाहिँ।
0: अच्छा, हजुर हजुर, एकदमै यहाँले महत्त्वपूर्ण कुरा राख्नुभयो है। जस्तो अब हामी सिजनल खेतीकै कुरा गर्नुपर्दा, अब हालैमा होइन यहाँले अघिबाट पनि जिक्र गर्नुभएको थियो कि अदुवा खेती पनि यहाँले गर्नुहुँदैछ है। जस्तो यहाँले अब अदुवाहरू त रोपिसक्नु भयो होइन, जस्तो विशेष त म यहाँलाई के सुन्न चाहेँ भन्दा, अब कति जग्गा अब अदुवा रोप्ने तरिका बेग्लै बेग्लै हुनसक्छ होइन, जस्तो विशेष गरेर अदुवाको लागि चाहिँ कस्तो माटो चाहिन्छ?
1: अब अदुवामा चाहिँ यस्तो हुन्छ, अब कति ठाउँमा चाहिँ हामीले रोप्दाखेरि कालो माटो हुन्छ, कोही रातो माटो, कोही कमेरो माटो पनि हुन्छ।
0: हजुर।
1: अब त्यो ठाउँ गुना हुन्छ। अनि कति ठाउँमा चाहिँ कालो माटोमा रोप्यो भने चाहिँ प्राय अदुवा बिग्रिन्छ भन्ने कुरा पनि छ। त्यो कारणले गर्दाखेरि अनि यो हल्का कमेरो माटो अनि अलिकति रातो रातो खालको माटो पनि हुन्छ, अनि यसमा चाहिँ रोप्यो भने चाहिँ फेरि राम्रो हुन्छ भन्ने पनि धेरैकोबाट छ है। अनि अहिले हामीले चाहिँ हाम्रोमा चाहिँ अब त्यस्तो कालो पनि छैन माटो, हाम्रो अब हामीले रोप्ने जमिनमा भनौँ, हाम्रो बारीमा चाहिँ त्यस्तो कमेरो पनि छैन, त्यस्तो ठिकैको हुँदाखेरि चाहिँ अब अहिलेसम्म चाहिँ अब त्यस्तो बिग्रेको छैन भनौँ। तर अब कतिवटा ठाउँमा चाहिँ हामीले कालो माटोहरूतिर रोप्दाखेरि चाहिँ प्राय बिग्रिन्छ भन्ने पनि हामीले चाहिँ सुनेको छौँ।
0: अच्छा, हजुर हजुर। भनेपछि यहाँहरूकोतिर चाहिँ कस्तो छ माटो?
1: हाम्रोमा चाहिँ त्यस्तो कालो माटो पनि छैन, अनि त्यति साह्रो कमेरे माटो पनि छैन, हाम्रोमा चाहिँ ठिकैको छ। अनि फेरि हाम्रै एरियामा कतिजनाको फेरि जमिनमा चाहिँ कतिजनाको बारीमा

0: चाहिँ त्यस्तो कालो माटो पनि भेटिन्छ।
1: अच्छा हजुर
0: अनि उहाँहरूले चाहिँ अब त्यस्तोमा चाहिँ कतिजनाले कोसिस पनि गर्नुभयो अनि बिग्रिँदै गएपछि चाहिँ उहाँहरूले फेरि त्यहाँनिर अहिले नगरेर अब फेरि अर्कै ठाउँहरूमा उहाँहरूले पनि अहिले रोप्नुहुँदैछ।
1: म यहाँलाई के सोध्न चाहेँ भन्दा अदुवा रोप्दाखेरि अब जग्गा तयारी गर्नुपर्ने हुन्छ पहिलाबाट त होइन, यहाँहरूले अब कस्तो जग्गा तयारी गर्नुहुन्छ कि बाँझो जग्गा नै बेसी प्रिफर गर्नुहुन्छ कि कस्तो जग्गा?
0: जस्तै यस्तो हुन्छ, हामीले अब आज अब यसपालि हामीले अब 10 कल्ला बारीमा हामीले 5 कल्ला यसपालि हामीले अदुवा रोप्यौँ भने त्यो बारीमा हामीले यसपालि मजाले रोप्यौँ अनि त्यहाँबाट अदुवा राम्रो आयो भने फेरि त्यो बारीमा हामीले अर्को साल फेरि हामी त्यसमा अदुवा नरोपेर अर्को साल हामीले त्यसमा मकै रोपेर जुन हामीले यो साल मकै रोपेको छौँ 5 कल्ला त्यो 5 कल्लामा फेरि हामी अदुवा लगाएर त्यो बारीलाई चाहिँ हामीले फेर्दै गर्दाखेरि चाहिँ अलिकति राम्रो हुन्छ। त्यही कारणले गर्दा हामी चाहिँ त्यस्तो प्रकारले गर्छौँ।
1: अच्छा त्यसरी मतलब क्रप रोटेसन गरेर त्यो पाराले गर्नुहुन्छ है। जस्तो ठाउँ बनाउँदा त अब जस्तो अरू जुन सब्जी खेतीहरू गरिन्छ त्यही पाराले हो अदुवाको लागि।
0: हाम्रोतिर त अहिले प्राय अब गोरुहरू जोत्ने नै चलन छ अनि हामी चाहिँ पहिला अब बारी जोत्नुभन्दा अगाडि हामी मजाले त्यसलाई है सरसफाइ गरेर सरसफाइ मजाले गरिसकेपछि त्यसलाई जलाएर यताउता गरेपछि त्यसलाई चाहिँ हामी मजाले जोत्छौँ। मजाले जोतेपछि त्यसलाई जोतेर त्यसलाई फेरि खोल्नु पर्यो भनेर त्यहाँनिर ढुङ्गा निक्लेको ढुङ्गाहरूलाई हटाएर है त्यहाँको मजाले त्यो बारीलाई बनाइसकेपछि त्यसमा चाहिँ फेरि हामीले मोल बोक्नु पर्यो। त्यसलाई मजाले मोल बोक्यो, मोल बोकेर त्यसलाई टक्कै राखेर मोल त्यसमाथि फिन्जाएपछि चाहिँ त्यहाँदेखि चाहिँ हामीले त्यसलाई त्यही माथि चाहिँ हामीले ड्याङ लगाएर चाहिँ रोप्ने गरेको छौँ।
1: अच्छा हजुर हजुर। जस्तो यो अदुवाको प्रजाति चाहिँ कुन कुन प्रजाति चाहिँ यहाँले रोप्नुहुन्छ?
0: हुन चाहिँ अदुवा अब ठुलो सानो हुन्छ,
1: हजुर
0: ठुलो अदुवा सानो अदुवा हुन्छ। हामीले चाहिँ अहिले चाहिँ अब पहिल्यैदेखि रोप्दै आएको अहिलेसम्म चाहिँ हामीले ठुलै अदुवालाई हामीले रोपेर आइरहेको छौँ। अब अहिले यसपालि पनि हामीले ठुलो अदुवा नै रोपेको छौँ अनि त्यही कारणले गर्दाखेरि पहिल्यैदेखि त्यही गरेर आएको अनि त्यही बिउ अब हामीले अब बचाउँदै बचाउँदै लगेर अहिलेसम्म पनि हाम्रो चाहिँ त्यही छ।
1: जस्तो यो अदुवा तपाईँको रोप्दाखेरि नि त्यसलाई पाना पानै रोप्ने गर्नु भएको छ कि अथवा
0: हामीले चाहिँ त्यसलाई पाना पाना नरोपेर हामीले त्यसलाई चाहिँ कोही बेला भाँचेर पनि रोप्छौँ, कोही बेला काटेर पनि रोप्छौँ। अब काटेर चाहिँ किन भन्दाखेरि हाम्रोमा रोप्ने थोरै बिउ छ भने चाहिँ हामीले त्यसलाई काटेर रोप्यो भने चाहिँ धेरै जग्गा पुग्ने अनि धेरै त्यसले भ्याउने हिसाब हुन्छ चाहिँ हामीले त्यसलाई काटेर पनि रोप्ने गर्छौँ अनि हाम्रोमा धेरै बिउ छ भने हामी त्यसलाई भाँचेर पनि रोप्ने गर्छौँ। कतिजनाले चाहिँ अब जग्गा सानो छ बिउ धेरै छ भने चाहिँ उहाँले पाना पानी पनि रोप्नुहुन्छ तर हाम्रो चाहिँ कोही बेला अब बिउ हाम्रोमा ठिकैको छ भने हामी त्यसलाई भाँचेर पनि रोप्छौँ अनि हाम्रोमा कम्ती बिउ यदि उब्रेको छ भन्ने हाम्रोमा अब त्यो हिसाब भयो भने चाहिँ हामीले त्यसलाई काटेर पनि रोप्ने गरेको छ।
1: जस्तो यो अदुवाको बिउहरू यहाँले अघि नै भन्नुभयो होइन, प्राय घरमै नै राख्नुहुन्छ?
0: हजुर हामीले एकदम घरमै।
1: मलहरू चाहिँ घरकै मलले पुग्दैछ कि बाहिरबाट पनि?
0: हजुर अब धेरै धेरै अब रोप्दाखेरि त अब त्यस्तो पुग्दैन मलले, अनि त्यही कारणले गर्दाखेरि अब कति प्राय अब हामी अन्य बालीमा पनि हामी लगाउने गर्छौँ। त्यसले गर्दाखेरि अब कतिवटा ठाउँमा मोल पुग्दैन, त्यही कारणले गर्दाखेरि अब बाहिरबाट पनि ल्याउनु पर्ने हुन्छ। यताउता कसैकोमा हामी किनेर पनि कोही बेला लगाउँछौँ, अब कोही बेला चाहिँ यताउता कतै हामीले त्यसलाई मोल अब हामीले चलाएन भने चाहिँ त्यहाँबाट पनि त्यो उब्रे भने त्यो पनि हामीले चलाइहाल्छौँ। तर कति ठाउँमा चाहिँ अब कति बेला चाहिँ अब हामीले बाहिरबाट पनि लिएर लगाउनु पर्ने हुन्छ।
1: हजुर हजुर। कमसेकम अब अदुवाको लागि चाहिँ होइन घरबाट पनि जोगाड हुन सक्छ। जस्तो अदुवालाई चाहिँ गाईको मल मात्रै लाउनु पर्ने हुन्छ कि अरू पनि फाल्टु मलहरू के?
0: हामीले चाहिँ अहिलेसम्म गाईकै मल लाएर अब खेतीबाली गरिरहेको छौँ। अदुवामा पनि हामीले अहिलेसम्म चाहिँ गाईकै मल लगाएर गरिरहेको छौँ।
1: हजुर।
0: अनि त्यही कारणले गर्दाखेरि हामी चाहिँ गाईकै मल चलाउने गर्छौँ।
1: अच्छा हजुर हजुर। जस्तो अब अदुवा रोपिन्छ होइन, अदुवा रोपेको जुन चाहिँ तपाईँको अदुवा त अब ड्याङड्याङ भनेर रोप्नुहुन्छ है, त्यसको अदुवाको बिचमा जुन नाला हुन्छ त्यसमा चाहिँ के रोप्ने गर्नुहुन्छ?
0: जुन त्यो नाली हुन्छ है, हौ त्यहाँनिर चाहिँ हामीले कतिजनाले चाहिँ अब अहिले अब खर्सानीको बिउहरू त अब सबैकोमा प्रशस्तै हुन्छ। हामीले अब खर्सानीको बिउ खर्सानीको अब डल्ले खर्सानी भयो, लाम्चे खर्सानी सबैको घरमा प्रशस्तै हामीले दल गरेर राखेको हुन्छौँ। अनि त्यसलाई चाहिँ हामीले बिबिचमा त्यो अदुवाको लाउने गरेको छौँ अनि कति अब नपुगेको एरियामा चाहिँ हामीले यो अनि तुने बोडाहरू पनि हामीले त्यसरी लगाएर चाहिँ हामी त्यसरी रोप्छौँ।
1: एउटै बारीमा सब्जी पनि भयो,
0: अदुवा पनि भयो, यता खर्सानीहरू पनि भइहाल्छ।
1: हजुर। जस्तो तपाईँले अब यो महिना रोपिसक्नुभयो भन्नुभयो अदुवा, यो अदुवालाई माउहरू पनि निकाल्ने गर्नुहुन्छ, कुन महिनामा चाहिँ यसको अदुवाको माउ निकाल्नुहुन्छ?
0: यस्तो हुन्छ, कोही अब कतिले चाहिँ अगरी पनि रोप्छ, अब कतिले अब यो समयमा रोपिसक्दैछ, अब अहिले कतिले रोप्दै पनि छ। अनि यो चाहिँ अब हामीले जति छिटो रोप्न सक्यौँ अब त्यति छिटो नै अदुवा भएपछि हामीले माउ पनि त्यति छिटो नै निकाल्न सकिहाल्छौँ। अब कतिले चाहिँ अब समय आफ्नो आफ्नो अब व्यस्तताको कारणले पनि हुनसक्छ अनि त्यही कारणले गर्दाखेरि चाहिँ उहाँहरूले अब कतिजना

0: ढिलो रोप्दाखेरि त्यसले गर्दाखेरि अलिकति अब ढिलै भइहाल्छ, त्यो कारणले गर्दाखेरि चाहिँ हौ त्यस्तै हुँदाखेरि अब हामीले चाहिँ अब हिजो अस्ति रोपिसक्यौँ, अब हामीले चाहिँ अब यो फेब्रुअरीतिर हामी निकाल्नु सकिहाल्छौँ।
1: कति जग्गामा यस्तो पनि छ नि तपाईँको अदुवाको माउ निकाल्दाखेरि चाहिँ अदुवा त्यो जुन बच्चालाई पनि असर गर्छ, यो निकाल्नु अब ठिक होइन भन्ने गर्छन्, यहाँको अनुभवमा चाहिँ कस्तो लाग्छ?
0: त्यो चाहिँ अब आफूले निकाल्नु आफ्नो आफ्नो एउटा हुन्छ है, अब कतिजनाले चाहिँ अब खोनेर निकाल्छ, अब हातले कोटाएर निकाल्छ, कतिले अब हामीले चाहिँ अब सानो बाँसको सिङ्का है त्यसलाई सानो बनाएर त्यसलाई चाहिँ छोटो काटेर सानो बनाएर चाहिँ त्यसले चाहिँ हामीले चाहिँ कोटाएर निकाल्छौँ। त्यही कारणले गर्दाखेरि हामीले अब आफ्नै हातमा छ त्यसलाई जति सक्दा आफूले त्यसलाई अब है
1: सुरक्षित
0: पाराले निकाल्न सक्यो त्यति नै अब हुन्छ। अब कतिजनाले चाहिँ यो सासानो फलामको टुक्राहरू के के कोटाएर पनि गर्ने गर्छ, अब त्यसो गर्दाखेरि चाहिँ कति ठाउँमा चाहिँ अब त्यो फलामाले लाग्यो भने बिग्रिने हो त्यस्तो हुन्छ। त्यही कारणले गर्दा हामी चाहिँ बाँसको सानो एउटा भाटाहरू जस्तो बनाएर त्यसले बिस्तारै कोटाएर निकाल्ने गरेको छौँ।
1: हजुर हजुर, जस्तो अब एक मन बराबर चाहिँ कति जस्तो चाहिँ यहाँले फलाउनु हुँदैछ अहिले? अन्त
0: एक मनमा चाहिँ तपाईँको अब बिग्रिदिएन, अब यदि आफूले रोपेको ठाउँमा बिग्रिदिएन मजाले सप्रेर आयो भने त 3 मन 4 मन त आरामले आइहाल्छ एक मनमा।
1: हजुर, अदुवाको रोगको कुरा गर्नुपर्दा नि अब अदुवामा विभिन्न प्रकारको रोगहरू लागेको देखिन्छ, कोही बेला बोट पहेँलो हुने, कोही बेला पानामा दागी लाग्ने होइन कुहिने, जस्तो यहाँले चाहिँ कस्तो कस्तो रोगको चाहिँ अनुभव गर्नुभएको छ?
0: हामीले चाहिँ हुन त अब हाम्रोमा पनि रोप्दाखेरि त्यो पानामा दागी त आउँछ, अब त्यस्तो बेसी त अब आएको छैन, तर अब कति बेला अब कुनै कुनै ठाउँमा अब हामीले जग्गा सार्दै रोप्दाखेरि चाहिँ हाम्रो चाहिँ एकदम बेसी यो पयालो हुने चाहिँ त्यो चाहिँ हामीले अनुभव गरेको छौँ। अनि यो चाहिँ के टाइममा कस्तो समयमा चाहिँ यस्तो हुन्छ भन्दाखेरि घाम पानी भइरहेको बेलामा चाहिँ हामीले प्रायः गोड्नु नहुँदो रहेछ। घाम पानीहरू भइरहेको बेलामा अब जस्तै सिमसिम पानी परिरहेको छ, घाम पनि लाग्दैछ, फेरि सिमसिम पानी पर्दैछ, यस्तो बेलामा चाहिँ हामीले त्योलाई गएर अब हामीले गोड्छौँ नि त झार, त्यो बेलामा गोड्यो भने पनि प्रायः बिग्रिँदो नै रहेछ। अन्त त्यो कारणले गर्दाखेरि हामीले चाहिँ अब राम्रो घाम लागेको छ, राम्रो घाम लागेको टाइममा हामीले गोड्यौँ भने चाहिँ त्यो झार पनि मर्यो अनि अब उता पनि सुरक्षित भयो। त्यही कारणले गर्दाखेरि त्यो बेलामा गऱ्यो भने चाहिँ राम्रो हुँदो रहेछ।
1: हजुर हजुर, अब विशेष गरेर पानी झरीमा चाहिँ होइन गोड्नु भएन,
0: पानी झरीमा
1: अदर रोपिसकेपछि होइन त्यो जग्गामा बेसी अब हिँडुल पनि त गर्नु भएन। जस्तो यो रोगको निवारणको लागि चाहिँ अरू केही उपायहरू अप्नाउनु भएको छ कि?
0: हामीले त अहिलेसम्म त्यस्तो साह्रो त अब त्यो अब दबाईहरू त अब हामीलाई पनि त्यस्तो बेसी त याद छैन, त्यही कारणले गर्दाखेरि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ यस्तो हुन्छ, हामीले चाहिँ विचार गर्छौँ, अब जस्तै हामीले रोप्यौँ, हामीले अब गोरुमेल गर्दाखेरि त्यो राम्रो भएर गयो भने त्यसलाई हामी छुँदैनौँ, त्यसलाई त्यतिकै अब बिस्तारै स्याहार्दै लाने हो। अनि अब यदि त्यो बिग्रेर जान थाल्यो, अब आज हामीले हेर्दा 2 ड्याङ पहेँलो भयो, पर्सिपल्ट हेर्दा अझै 4 ड्याङ, फेरि हेऱ्यो 6 ड्याङ, हो त्यसरी बिग्रिँदै बिग्रिँदै गयो भने चाहिँ हामी त्यसलाई कलिलो कलिलोमा पनि हामीले कोही बेला अब बेच्नु पर्ने हुन्छ। अब बिग्रेर जानुभन्दा किन त्यसमा पनि त हाम्रो मेहनत गएको
1: हुन्छ,
0: अन्त त्यसमा हामीले पैसा पनि गएको हुन्छ, अनि त्यही कारणले गर्दाखेरि चाहिँ हामीले त्यसलाई अब बिग्रिने दिनुभन्दा त्यो बेच्यो भने 1-2 रुपियाँ भए पनि आफ्नोमा आउँछ, त्यसले गर्दाखेरि चाहिँ हामीले बिग्रिनु सुरु भइसकेपछि हामी त्यसलाई खोनेर राम्रो चाहिँ हामी बेचिहाल्छौँ।
1: हजुर हजुर, जस्तो यो अदुवा तपाईँहरूले अब बेच्दाखेरि नि घरमै लिन आउनुहुन्छ कि अथवा बजारतिर लगे?
0: अब हाम्रो चाहिँ गाउँदेखि बजार पुग्नको लागि 17 किलोमिटर छ, त्यही कारणले गर्दाखेरि हामीले चाहिँ ठुलो गाडीमा लगाएर हामीले चाहिँ बजारै लाने गरेको छौँ। अनि अब गाउँमा त अब हाम्रो त्यस्तो आउने चलन पनि छैन, अब पहिला चाहिँ आउनुहुन्थ्यो तर अहिले चाहिँ अब त्यस्तो आउनु हुँदैन, त्यही कारणले गर्दाखेरि हामीले चाहिँ बजारमै लगेर बेच्ने गरेको
1: छौँ। बजारमा चाहिँ तपाईँहरूको कस्तो डिमान्ड अगाडि आएको हुन्छ कि?
0: त्यस्तो त हुँदैन, हाम्रो चाहिँ डिमान्डहरू हुँदैन, अनि हामीले चाहिँ बजारमा अब लगेर अब जसकोमा राम्रो अब भाउ पाउँछ हामी चाहिँ उहाँकोमै सोधी खोजी गरेर हामी चाहिँ त्यहीँ दिइहाल्छौँ।
1: हजुर हजुर, जस्तो यो अदुवा खेती सँगसँगै होइन,
0: हजुर
1: यहाँले अब अदुवा खेती त अब मुख्य यहाँको व्यवसाय भइहाल्यो होइन, यसको सँगसँगै अरू चाहिँ के खेतीपाती अथवा सब्जीहरू के छ?
0: हामीले चाहिँ अब अहिले सब्जीहरू पनि रोपिसकेको छौँ, हिजो चाहिँ भर्खरै अब सब्जीहरू रोपिसक्यौँ, सब्जीहरू भयो, त्यहाँदेखि अब अहिले त्यही हो खर्सानीहरू बी यस्तै अब सब्जीहरूको खेतीपाती छ, अनि अब त्यो खेतीपातीहरू सक्यौँ। अब त्यो सब्जीको खेतीपाती अघि अब मकैको खेतीपातीहरू थियो, मकैहरू रोप्यौँ, अब मकैहरू अहिले दोहोरी लाउने टाइम पनि भइसक्यो, अनि त्यही कारणले कतिजनाले लाउनु पनि हुँदैछ, अनि हाम्रो चाहिँ अब लाउने बेला हुँदैछ, त्यही कारणले गर्दाखेरि अहिले अब सब्जीहरू रोपिसक्यौँ।
1: जस्तो यो सिजनलकै कुरा गर्नुपर्दा नि यहाँले हिउँदै बर्खे दुइटै लाउने गर्नुभएको छ, बालीहरू अथवा सब्जी खेतीहरू?
0: हजुर हजुर,
1: अब जस्तो अहिले बर्खे खेती नै भनौँ होइन, अब बर्खा लाग्दैछ त्यसले गर्दाखेरि यो हालैमा चाहिँ यहाँले के के सब्जीहरू रोप्नु हुँदैछ अथवा रोप्नेवाला हुनुहुन्छ
0: हामीले चाहिँ अहिले रोपिसकेको सब्जी भन्नुपर्दाखेरि चाहिँ अहिले हामी चाहिँ प्रायः सबै नै रोप्छौँ अब हाम्रो बारीमा हुने चिज जति चाहिँ अब हामी सबै नै

0: रोप्छौँ। अहिले चाहिँ करेला भयो, चिचिन्डा, लौका, झिङ्गुने अनि काँक्राहरू भयो, अनि अहिले रोपेर अहिले चाहिँ अब मचन भन्छौँ हामी त, अब मचन कतिले थाँक्रा पनि भन्ने गर्नुहुन्छ, अनि अहिले चाहिँ हाम्रो चाहिँ रोपेर पनि थाँक्रातिर चरिसकेको छ
1: सब्जीहरू। मतलब यहाँ चाहिँ अब फुल टाइमै खेतीमै खटिनुहुन्छ?
0: हजुर, फुल टाइम अब खेतीमै।
1: जस्तो यहाँको दिनचर्या चाहिँ कस्तो पाराले सुरु हुन्छ अलिकति भनिदिनुहोस् न, जस्तो बिहान कति बजी?
0: अब हाम्रो चाहिँ अब गाउँ बस्तीमा बिहान, हाम्रो चाहिँ अब बिहान अब घरमा गाई बस्तु पनि पालेको छौँ, अनि घरमा अब दुना पनि छ, त्यो कारणले गर्दाखेरि हामी चाहिँ बिहान अब 5 बजीतिर हामी उठ्नुपर्छ, गोठतिर गयो, अनि गोठतिर गएर अब बिहान दुछु धोयो, दुछु धोएपछि हाम्रो अब घरदेखि अलिकति पर हाम्रो डायरी छ, त्यहाँ गएर डायरीमा दुध पुऱ्याएर घर आइपुग्दाखेरि त्यसै 6 बजिहाल्छ, 6:30 भइसक्छ। त्यहाँदेखि अब घरमा आएपछि चिया पानी खाएपछि फेरि अब गाई बस्तु पालेपछि गाईलाई घाँस लाउनै पर्यो, त्यो कारणले गर्दाखेरि अब घाँसमा गयो, घाँसबाट आयो, खानासाना खायो, त्यहाँदेखि चाहिँ फेरि बारीमा काममा लागिहाल्नु पर्यो। हाम्रो चाहिँ यस्तै हुन्छ।
1: हजुर हजुर, यहाँले अदुवा खेती त भइहाल्यो, यसको सँगसँगै सब्जी खेती भयो, गाई पालनहरूलाई पनि लिएर गइरहनु भएको है। जस्तो अब तपाईँले यो खेतीपाती गर्दै जाँदा होइन, अब यहाँसँगै पढ्ने अब कति साथीहरू जबतिर पनि हुनुहुन्छ होला होइन, उहाँहरूकोबाट चाहिँ कस्तो प्रतिक्रिया आउँछ कि के खेतीपाती गरिरहेको, जब गर भन्ने आउँछ कि होइन, कि यही ठिक रहेछ भन्ने आउँछ?
0: अब हुन त अब हामी मसँग पढ्ने अब धेरै साथीहरू अब आफ्नो आफ्नो ठाउँमा अब आफ्नो आफ्नो कामलाई सम्हालेर अब बसिरहनु भएको छ। अब कतिजना अब आर्मी छ, अब कतिजना अहिले आफ्नै अब गभर्मेन्ट जबमै व्यस्त छ, तर अहिलेसम्म त्यस्तो नराम्रो अब त्यस्तो भन्ने त अब कोही पनि छैन। अब उनीहरूले पनि एउटा हौसला दिन्छ, अब तिमीलाई जस्तो अब प्रकारले अब काम गरिरहेको छ, अब जस्तो प्रकारले अब तिमीलाई कम्फर्टेबल छ, अब तिमीलाई सुविधा भइरहेको छ, अब त्यही अब गरेको छ, राम्रो छ भन्ने अब उनीहरूको पनि त्यस्तो नराम्रो भने त छैन।
1: हजुर,
0: अन्त अब मलाई चाहिँ अब पहिल्यैदेखि अब खेतीपातीमा रुचि है, त्यो कारणले गर्दाखेरि म चाहिँ अब यतै व्यस्त छु, अनि उनीहरू पनि अब अहिले आफ्नो आफ्नो कामहरू पाएर आफ्नो आफ्नो काममा व्यस्त छ, अब त्यस्तो नराम्रो त अहिले भनिदिएको छैन।
1: हजुर हजुर, जस्तो अब कति त अब पहिलाको हिसाबले हेऱ्यो भने अब ट्रेडिसनल पाराले पनि गर्ने चलन छ, पहिलाको पुरानो प्रविधिबाट पनि खेतीपाती गर्नेछ, अब अहिले त नयाँ प्रविधिहरू आएको छ, अब यहाँले नयाँ प्रविधिहरू कतिको अप्नाउनु हुँदैछ अथवा ट्रेनिङहरू कतैबाट लिनु भएको छ कि यसको लागि?
0: हामी चाहिँ अब ट्रेनिङहरू त अहिलेसम्म अब लिएको छैन, किनभने अब हामी पहिला अब आमा बाबाहरूले सबै त्यही कामहरू गर्दै आउनुभएको, त्यो कारणले गर्दाखेरि अब हामी त्यस्तै अब 14-15 वर्षको उमेरदेखि आमा बाबासँगै सबै अब खेतलापात हिँडियो, अनि बारीमा काममा पनि सँगसँगै अब मेलापातमा लाग्दाखेरि अब सबै काम सिकियो, अनि अब घाँस दाउरा गर्नुदेखि लिएर बारी कसरी खोल्नुपर्ने, अब त्यो सब्जी कसरी रोप्नुपर्ने, त्यसलाई कसरी गोरमेल गर्नुपर्ने भन्ने कुरा सबै कुरा आफूलाई नै याद भएपछि चाहिँ त्यस्तो ट्रेनिङ ल्याउने त्यस्तो जरुरत चाहिँ हामीलाई परेन। अहिलेसम्म हामीले अब ट्रेनिङहरू चाहिँ लिएको छैनौँ। अब आफूलाई जति खेतीपातीको विषयमा ज्ञान छ, अनि आफूलाई त्यही अनुसारले चाहिँ अहिलेसम्म हामीले खेतीपातीहरू गरेर आइरहेको छ।
1: हजुर हजुर, जस्तो अब अलिकति विभागको कुरा गर्नुपर्दा विभागद्वारा चाहिँ यहाँले के कति सहायता पाइरहनु भएको छ?
0: हामीलाई चाहिँ अब विभागबाट त अब उहाँहरूले दिनु सक्ने उहाँहरूले हामीलाई दिइ नै रहनु भएको छ, जस्तै अब हामीलाई एग्रिकल्चर डिपार्टबाट पनि अब जस्तै साग सब्जीहरूको बिउ भयो, अनि मकैको बिउहरू अहिले एकदम उहाँले पनि अब हामीलाई राम्रै दिइरहनु भएको छ, अनि यसपालि पनि हामीले एग्रिकल्चर डिपार्टबाट नै हामीले मकैहरू लिएर मकैहरूलाई पनि हामीले रोपेको छौँ, अब राम्रै आएको छ भनौँ। अब अहिलेसम्म उहाँहरूले दिनुपर्ने अब एउटा पब्लिकको डिमान्ड भनौँ, एउटा माग है, अनि उहाँहरूले हामीले भनेको अनुसारको हामीले मागेको अनुसारको चाहिँ उहाँहरूले राम्रै दिनुभएको छ, त्यो अनुसारले हामीले पनि रोपिरहेको छौँ। अब रोपिसकेपछि उहाँहरूले आउनुहुन्छ, राम्रै भिजिट गर्नुहुन्छ, भिजिट गरेर राम्रै जानुहुन्छ, अनि त्यस्तै प्रकारले अब समय अनुसार कुन साग सब्जी रोप्नुपर्ने, कुन खेतीबाली गर्नुपर्ने, त्यही अनुसारको बिउ बिजन पनि उहाँहरूले हामीलाई राम्रै अब वितरण गरिरहनु भएको छ अहिलेसम्म चाहिँ।
1: भनेपछि अब कहीँ न कहीँ यहाँहरूको र विभागसँग राम्रै
0: सम्बन्ध चाहिँ अब राम्रै छ भन्नु,
1: विभागले पनि काहीँ न काहीँ कृषकलाई सहायता गरिरहेको हुन्छ, कृषकले पनि विभागकोबाट सही सहायता लिएर सही रूपमा उहाँले लिनुभयो भने होइन
0: कति
1: पनि उहाँलाई पनि फाइदा भएर जान्छ है। जस्तो यहाँलाई अब यो खेतीपाती गर्दै आउँदाखेरि होइन, अब कति देख्नेले त अब होइन उब्जनी गरेको मजाले देख्छ, तर त्यसको पछाडि अब मेहनत हुन्छ, परिश्रम हुन्छ होइन, अब कतिवटा चुनौतीहरू पनि आउँछ, यहाँले चाहिँ कस्तो कस्तो चुनौतीहरू चाहिँ सामना गर्नुभएको छ?
0: अब हाम्रो चाहिँ खेतीपाती हामीले अब सबै गर्छौँ हामी है, सब्जी मकै अदुवाहरूदेखि लिएर हामी सबै गर्छौँ। अब त्यसमा अब प्राय हामीलाई त्यस्तो हुने भनेको चाहिँ मकैमा हो. अब मकैमा चाहिँ अब कोही बेला किरा लाग्छ, अनि मकैमा अब सानोदेखि नै अब त्यो पात कुहिएर जाने, पातमा किरा लाग्ने, अब धान चन्द्राहरू आउनु नदिने, त्यतिकै त्यो बिग्रिने, त्यतिकै किज्रिनेहरू पनि हुन्छ. अनि त्यो छ अब त्यसमा पनि हामीलाई अब एग्रिकल्चर डिपार्टमेन्टहरूबाट उहाँहरू आउनु भएर दबाईहरू अब गरिदिनुहुन्छ. अनि त्यो पनि छ अब उहाँहरूले राम्रै अब जति अब गर्नुपर्ने है त्यो दबाईहरू उहाँहरूले आएर दिइरहनु भएको छ, गरिदिइरहनु भएको छ. अनि त्यो बाहेक अरू चाहिँ अब हाम्रो चाहिँ मेन अब अदुवा त मैले तपाईँलाई भनिहालेँ. अदुवाको चाहिँ त्यही हो अब पहिले लाग्ने, कोही बेला अब त्यस्तो हुन्छ, कोही बेला चाहिँ राम्रै हुन्छ. फेरि अब कुनै समयमा चाहिँ के अब नमिल्दाखेरि अब हाम्रो पनि त्यही अब के मिल्दैन, अब हामीले पनि कस्तो प्रकारले कुन टाइममा के गर्नुपर्ने, कस्तो बेलामा त्यो नमिल्दाखेरि चाहिँ कोही बेला त्यस्तो बिग्रिन्छ. अब नत्र चाहिँ अरू बेला चाहिँ अब राम्रो नै भएर गइरहेको छ हो. त्यो बाहेक अरू त अब त्यस्तो त केही छैन.
1: हजुर, जस्तो रोगको कुरा गर्नु पर्दा नि कति पनि रोगहरू लाग्छ, त्यसको दबाई पानी चाहिँ यहाँले आफै बनाउने गर्नुभएको छ कि कीटनाशकहरू कि विभागबाट ल्याउने गर्नुभएको छ कि कस्तो?
0: हामीले चाहिँ अब आफै त बनाउने कुरा आएन, अब हामीलाई त्यस्तो त्यसमा हामीलाई आइडिया पनि छैन. अनि हामीले चाहिँ विभागमा अलिकति भनेपछि उहाँहरू आउनुहुन्छ, उहाँहरूले आएर यस्तो त्यस्तो दबाईहरू गरिराखिदिनुहुन्छ. त्यो दबाईहरू गरेपछि चाहिँ फेरि बादमा राम्रै भइहाल्छ.
1: अच्छा, यस्तो विभागबाट पनि धेरै सहायता भइरहेको छ है. अब यहाँले यसको सँगसँगै गाई पालन पनि भन्नुभयो, गाई पालनबाट पनि अब यहाँले दुधहरू डेरी लाने यहाँले अगाडि नै जिक्र गर्नुहुँदै थियो. जस्तो गाई चाहिँ कति माउ छ अहिले?
0: हाम्रोमा चाहिँ पहिला चाहिँ दुई माउ थियो, अनि अहिले चाहिँ एक माउ मात्रै हामीले पालेको छौँ.
1: हजुर हजुर, अब त्यहाँ गाईको त मल पनि भयो,
0: मल पनि भयो हजुर, यताउता गर्दाखेरि त्यसले गर्दाखेरि अब धेरै गाई बस्तु पाल्दाखेरि पनि प्रायः हामी बारीतिर नै व्यस्त हुन्छौँ. त्यही कारणले गर्दाखेरि अब बारीमा गर्दा यताउता गर्दा अब धेरै गाई पालेपछि त्यसलाई अब घाँस खोले पनि मिलाउन सक्नु पर्यो.
1: हजुर,
0: त्यसले गर्दाखेरि अब धेरै छ भने अब धेरै गाई बस्तुमा कम्ती जन छ भने चाहिँ अब त्यसलाई स्याहार्नु पनि सकिँदैन. अनि अब स्याहार्न सकेनपछि अब त्यसले पनि त हामीले राम्रो खानेकुरा पुग्न पाएन भने उसले पनि त अब हामीलाई अब दिने दुधहरू हामीलाई पनि त कम्ती दिनुसक्छ. त्यसले गर्दाखेरि अब एउटा पाल्यो भने त्यसलाई स्याहार पनि पुग्ने कुरा आयो. त्यसलाई अब हामी पनि आफू पनि यताउता कामहरूतिर यताउता जान हामी पनि भ्याउँछौँ. त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ अहिले एक माउ चाहिँ पालेको छौँ.
1: जस्तो म यहाँलाई के सोध्न चाहेँ भने नि अब यहाँ त खटि नै रहनु भएको छ होइन, जस्तो खेतीपातीको लागि पनि टाइम दिनुपर्ने हुन्छ, यता गाई पालनको लागि पनि गर्नुहुन्छ. जस्तो यहाँलाई सघाउने घरको सदस्यहरू पनि अरू कोही हुनुहुन्छ कि अथवा कोही मान्छेहरू पो यहाँले राख्नुहुन्छ कि कस्तो के छ?
0: होइन, हामी चाहिँ अब बाहिरको अब फाल्टो मान्छे त हामीले राखेको छैन. हामी चाहिँ घरकै परिवार छौँ, अनि घरकै परिवारसँग हामी चाहिँ मिलेर हामी चाहिँ घरकै परिवारले नै अहिलेसम्म चाहिँ यताउता गरिरहेको छौँ.
1: हजुर हजुर, अब यहाँले यति यो खेतीपाती भयो होइन, गाई पालन गरेर आउँदाखेरि नि यहाँको अनुभवमा नि अब यहाँले यत्रो एउटा प्रोग्रेसिभ यहाँ एउटा कृषक पनि हुनुहुन्छ, यहाँको अनुभवमा कुन चाहिँ खेतीले चाहिँ एकदमै यहाँलाई फाइदा भएको जस्तो लाग्यो?
0: अब फाइदा भन्नुपर्दाखेरि चाहिँ अब अहिले हामीले चाहिँ अब प्राय अब मकैहरू त अब हामी घरमा नै चलाउने गरेको छौँ होइन. त्यो बाहेक अरू चाहिँ अब सब्जी भयो, अब अदुवा भयो, अब त्यस साथसाथै अब हामीले अलैँचीको खेतीहरू पनि गर्छौँ. अब त्यसले गर्दाखेरि सब्जीमा चाहिँ एकदमै मलाई चाहिँ अब राम्रो भएको जस्तो लाग्छ, किनभने अब हामीले एकतालमा हामीले सब्जी लाँदाखेरि चार मन पाँच मन हो त्यस्तो हामी उठाउने गर्छौँ, कोही बेला त्योभन्दा बेसी पनि हुने गर्छ. अनि त्यसले गर्दाखेरि अब कोही बेला अब फाल्टो मान्छेले पनि अब हामीलाई अब दिनुहुन्छ, त्यो कारणले त्यो उठाउँदाखेरि एकदम धेरै सब्जीहरू हुँदाखेरि हामी त्यो लगेर जाँदाखेरि अब त्यो लगेर अब त्यो भाव अनुसारले हामीले बेच्दाखेरि त्यसमा हामीलाई अलिकति राम्रो भएको जस्तो लाग्यो मलाई चाहिँ. त्यसले गर्दाखेरि अब सब्जीमा चाहिँ अब पैसा पनि राम्रो छ, टाइम पनि अब आफूले निकाल्नु सक्नु पऱ्यो, मेहनत पनि गर्नु सक्नु पऱ्यो. अनि त्यो गर्दाखेरि चाहिँ अब सब्जीमा चाहिँ एकदम राम्रो छ, पैसा पनि राम्रो, छिटो बिक्री पनि हुने. अनि त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ सब्जीमा चाहिँ एकदम बेसी भएको चाहिँ मलाई चाहिँ सब्जीहरूमै लाग्छ.
1: जस्तो यहाँले अदुवाको पनि जिका गर्नुभयो होइन, अब एक टाइम होइन मतलब वर्षमा हुने एउटा सिजनल खेती नै हो अदुवा पनि. त्यसै प्रकारले अब सब्जी पनि विभिन्न सब्जीहरूलाई पनि यहाँले अब त्यसरी लिएर गइरहनु भएको छ, र सब्जीहरू पनि यहाँले बजारै लगेर बेच्ने गर्नुहुन्छ कि
0: हामीले चाहिँ बजारमै? हजुर हजुर, बजारमा अब मेन सिजनमा त अब हामी राति नै जानुपर्ने हुन्छ.
1: हजुर,
0: अन्त टक्कै बेलुका तीन बजीतिर गयो, तीन बजीदेखि गएर चाहिँ हामीले अब सब्जी लगाएर बेच्नु थालेपछि चाहिँ तीन साढे तिनतिर हामी बेचिसक्छौँ.
1: ए हजुर हजुर,
0: अनि त्यसले गर्दाखेरि चाहिँ अब यस्तो हुन्छ, हामीले गाउँबाट हामी ढिलो बिहान उचेलो भएर हामी ढिलो टाइममा निस्केर गयौँ भने चाहिँ अब बजारमा पनि अब धेरै ठाउँबाट आउनुहुन्छ बेच्नुको लागि. त्यही कारणले गर्दाखेरि अब त्यहाँ बस्ने ठाउँबाट हुँदैन, त्यसले गर्दाखेरि चाहिँ हामी बस्तीबाट घरबाट राति नै जान्छौँ, राति नै गएर माथि ठाउँहरू लिएर बसेपछि चाहिँ 3-4 बजीतिर चाहिँ हामी बेचिसक्छौँ।
1: बिहानदेखि नै सुरु हुन्छ?
0: हजुर, बिहानदेखि नै सुरु गरेर चाहिँ बेलुका 3-4 बजीसम्म चाहिँ हामी।
1: यो चाहिँ अब हप्तामा एकखेप लाग्ने हाटमा?
0: हजुर, हप्तामा।
1: हजुर, अरू दिन चाहिँ यहाँहरूले कहाँ दिने गर्नुहुन्छ?
0: अब अरू बेला चाहिँ कोही बेला अब कति ठाउँमा अब माग्नु पनि हुन्छ, त्यसै गरेर लान्छौँ। अब कोही बेला चाहिँ अब मेन हाम्रो बजार लाग्ने भनेको त आइतबार हो,
1: यहाँ
0: आइतबार चाहिँ हामी लान्छौँ। अब आइतबार एकताल लगिसकेपछि त्यो डल्लै बेचेपछि त्यो हुनु त अब त्यस्तो बेसी हुँदैन, अब हप्ताको बिचमा त्यस्तो बेसी त हुँदैन, तर कोही बेला अब अलिअलि घरमा पनि खानुपर्ने हुन्छ, अनि कोही बेला अब यताउता कसैले अब डिमान्डमा मागिहाल्नु भने हामी त्यहाँ पनि दिने गर्छौँ। प्रायः चाहिँ हामी बजारमै लगेर बेच्छौँ।
1: त्यो आफै लगेर बेच्नु सक्यो भने दाम पनि राम्रो?
0: हजुर, दाम पनि राम्रो पायो। अब अरूलाई दिँदाखेरि चाहिँ जस्तै आज हामीले अब सिजनमा करेला त हामीले अब 200 रुपियाँसम्म पनि बेच्न सक्छौँ, अनि 160 त्यसरी अब घट्दै गर्दै आउँछ। अनि आफूले अब जस्तै आज मैले 100 रुपियाँमा करेला बेच्दैछु भने अब अरूलाई दिँदाखेरि त हामीले त्योभन्दा आधी नोक्सान भएर पनि बेच्नुपर्ने हुन्छ,
1: अनि
0: त्यो कारणले गर्दा आफूले लग्यो भन्दा अब मैले 100मा बेच्दैछु भने त मैले 100 नै पाउँछु नि त, तर अब आफूले फलानालाई दिएर बेच्नु पठाउँदाखेरि चाहिँ 50 रुपियाँ आफूले नोक्सान खाएर दिनुपर्ने हुन्छ। त्यो कारणले गर्दाखेरि आफूले लगेर बेच्यो भने चाहिँ त्यसमा अलिकति अब आफूलाई नै फाइदा पनि हुन्छ, त्यसले गर्दा चाहिँ हामी चाहिँ आफै नै लगेर बेच्ने
1: गरेको। जस्तो कति जग्गा चाहिँ अब यो एफपिओहरू छ होइन, फार्मर्स प्रोड्युसर अर्गनाइजेसन भनेर, त्योद्वारा पनि अब कति सब्जीहरू भयो तपाईँको जति पनि अरू चिजबिजहरू कलेक्सन गरेर उहाँले पनि बेच्ने गर्नुभएको छ, यहाँहरूको तिर चाहिँ त्यस्तो एफपिओहरू छैन अहिले?
0: हामी चाहिँ अब पहिल्यैदेखि आफै नै लगेर यताउता दिने भएको कारणले गर्दाखेरि त्यस्तो चाहिँ अहिले छैन।
1: जस्तो अब यहाँले अब यत्रो अगाडिदेखि होइन यो खेतीपातीलाई लिएर आइरहनु भएको छ नि, अब यहाँले जुन च्यालेन्जेसहरू त यहाँले बताइहाल्नु भयो होइन, फाइदाहरू पनि बताइहाल्नु भयो, र भविष्यमा तपाईँले नि कस्तो योजना सोच्नु भएको छ, अब खेतीपातीलाई लिएर कस्तो पाराले अगाडि बढाएर लान्छु भन्ने आफूलाई सोच्नु भएको छ?
0: अब मेरो सोचाइ चाहिँ कस्तो छ भन्दाखेरि अब अहिले जुन प्रकारले अब गरिरहेको छु होइन, अब जुन प्रकारले अब यो खेतीपाती गरिरहेको छु, अब यदि आफ्नो संस्थाले अब सकेछु भने अब भोलिको दिनमा आफूले गर्दै लाँदा अब योभन्दा राम्रो हुँदै गयो, अलिकति अब हुन त अहिले राम्रै भइरहेछ, अझै योभन्दा अब मैले राम्रो गर्न सकेछु भने राम्रो हुँदै गयो भने चाहिँ अब यो भन्दाखेरि अझै राम्रो गर्छु भन्ने एउटा सोचाइ चाहिँ छ।
1: हजुर हजुर, एकदमै यहाँले महत्वपूर्ण कुरा राखिदिनु भयो, र जति पनि श्रोतावर्गले यो कार्यक्रम सुनिरहनु भएको छ भने पक्कै पनि आजको यो कार्यक्रमले उहाँहरूलाई पनि केही प्रोत्साहन केही जानकारी हुनु गयो भने म पनि आशा गर्न चाहन्छु। यहाँलाई सोध्नुपर्ने कुरा त अझै धेरै नै थियो, तर अब हामी कार्यक्रमको पनि अन्त्यन्त्यतिर आइपुगेका छौँ, त्यसैले अन्त्यमा जाँदा जाँदै जति पनि रेडियो सुनिरहनु भएको श्रोतावर्गहरू हुनुहुन्छ अथवा यहाँ जस्तै युवाहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ?
0: म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि अब अहिलेको हाम्रो है जति पनि अब दाजुभाइहरू हुनुहुन्छ, अब कतिजना अहिले त्यतिकै अब काम नगरिकन बस्नुभएको छ, म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हामी कति प्राय अहिलेको अब जेनेरेसनको हामी दाजुभाइहरू चाहिँ हामी चाहिँ काम भनेपछि अलिकति छुट्याउने गर्छौँ, अनि त्यो कामलाई गर्नु अलिकति सरम पनि मान्छौँ, अनि त्यो कारणले गर्दाखेरि चाहिँ हामीले त्यो कामहरूलाई चाहिँ कसै कुनै कामलाई पनि हामीले चाहिँ अब नछुटाएर हामी त्यो कामहरूलाई ठुलो सानो नभनेर है हामीले सबै कामलाई चाहिँ अब राम्रो गरेर हामी यही कामलाई पनि हामीले गर्न सक्यो भने पैसा एकदम राम्रो छ। अनि त्यो कारणले गर्दाखेरि म चाहिँ त्यही भन्न चाहन्छु, अब मभन्दा ठुलो दाजु अनि मभन्दा सानो भाइ बहिनीहरू कोही पनि अब यसरी बस्नुभएको छ भने चाहिँ तपाईँले पनि आफ्नो जग्गा जमिनमा आफ्नो बारीहरूमा तपाईँले पनि मेहनत गरेर खटिएर गर्नु सक्यो भने चाहिँ त्यसमा पनि आफूले सोचेको भन्दा धेरै पैसाहरू है आफूले सोचेको भन्दा धेरै कुराहरूमा त्यहाँबाट पनि हामीले आफ्नो सपनाहरू पुरा गर्न सक्छौँ भनेर चाहिँ म चाहिँ भन्न चाहन्छु।
1: एकदमै हजुर, यहाँले बहुतै महत्त्वपूर्ण कुरा राखिदिनु भयो, पक्कै पनि यो कुराले युवावर्गमा अथवा श्रोतावर्गमा पनि उहाँलाई पनि जानकारी हुन्छ होला भन्ने आशा गर्दै, र यहाँको यतिको व्यस्तता समय बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकार गरेर आकाशवाणी गान्तोक सम्मानले यतिका महत्वपूर्ण जानकारी दिनुभयो, यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
0: हुन्छ, धन्यवाद। तपाईँले पनि मलाई आज यो समयमा मलाई यो बोल्ने मौका दिनुभयो, तपाईँले मलाई यो बहुमूल्य टाइम दिनुभएकोमा म तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: त श्रोता, यतिन्जेल यहाँले सुनिरहनु भएको थियो लोअर गाङ्ला नाम्ची जिल्ला निवासी विकास सुब्बा, जो एक युवा प्रगतिशील कृषक हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई, र आजको कार्यक्रममा समेटिएका कुराकानी यति नै। हाम्रो भेट फेरि अर्को कार्यक्रममा हुने नै छ, तबसम्मको लागि म कार्यक्रम सञ्चालक सुनिल सापकोटालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्री।
2: श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो दैनिक ग्राम

श्रोता यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागद्वारा प्राप्त जानकारी अनुसार आज राजधानी गान्तोक तथा वरपर क्षेत्रहरूको अधिकतम तापमान 17.8 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 13.8 डिग्री सेल्सियस अनि वर्षा 20.3 मिलिमिटर रेकर्ड गरियो। आउँदो 24 घण्टाको मौसम पूर्वानुमान अनुसार आकाशमा प्राय बादल छाइरहने साथै हल्का वर्षा हुने सम्भावना सोही विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी। सो पूरा भयो।

0: अब सुन्नुहोस् हाम्रो भोलि बिहानी अधिवेशनमा समावेश कार्यक्रमहरूको रूपरेखा। हाम्रो बिहानी अधिवेशन सेवा प्रारम्भ हुनेछ ठिक बिहान 6:30 मंगलध्वनिको साथमा। 6:35 सुन्नुहुनेछ रुस्तम लेप्चाद्वारा ईद उल जिन्ना बाकरी ईदमाथि एक चिन्तन। 6:55 अनि 7 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ समाचार क्रमशः संस्कृत अनि हिन्दीमा। 7:05 सुन्नुहुनेछ कार्यक्रम गोल्डन मेलोडिज। 7:25 आकाशवाणीको सिलोङ केन्द्रबाट सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 प्रसार हुनेछ कार्यक्रम प्रणाम सिक्किम। 8 अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजीमा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी सिलोङ केन्द्रबाट पूर्वोत्तर समाचार। 8:40 सुन्नुहुनेछ कार्यक्रम गीतिमाला अन्तर्गत केही नेपाली आधुनिक गीतहरू। 9 सुन्नुहुनेछ मुख्य समाचार। 9:02 कार्यक्रम चित्रांजली। 10 सुन्नुहुनेछ मुख्य समाचार। 10:02 सुन्नुहुनेछ कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी फिल्मी गीतहरू। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अब केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भुटिया भाषामा। प्रतीक्षा साच्नुहोला।
1: यो आकाशवाणी गान्तोकको हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्।

0: राष्ट्रपति द्रौपदी मुर्मूले सिक्किममा पिंक सिटी रनरको उद्घाटन गर्नुभयो, जुन सार्वजनिक यातायातमा महिला सुरक्षा र सशक्तिकरणतर्फ एक महत्वपूर्ण कदम हो। मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यपाल ओम प्रकाश माथुरको उपस्थितिमा शुरू गरिएको यस पहललाई राज्यका लागि गर्व र ऐतिहासिक क्षण भएको बताउनुभयो। केवल महिला यात्रीहरूप्रति समर्पित र पूर्ण रूपमा महिला चालक र कर्मचारीहरूद्वारा संचालित यस सेवाले शिक्षा, रोजगारी र सामाजिक गतिविधिहरूमा महिलाहरूको बढ़ी सहभागितालाई प्रोत्साहित गर्दै सुरक्षित, आरामदायी र सशक्तिकरणपूर्ण यात्रा प्रदान गर्ने लक्ष्य राखेको छ। साथै राष्ट्रपति मुर्मूले आज मनन केन्द्रमा आयोजित सिक्किम विश्वविद्यालयको सातौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयले शिक्षा र अनुसन्धान क्षेत्रको भाषा, संस्कृति तथा वातावरण संरक्षणमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो र सिक्किमलाई प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा समृद्ध सांस्कृतिक सम्पदाले भरिपूर्ण राज्यको रूपमा वर्णन गर्नुभयो। सिक्किमका लागि एक ऐतिहासिक र गौरवपूर्ण क्षणमा राष्ट्रपति द्रौपदी मुर्मूले भोलि गान्तोकस्थित पाल्जर स्टेडियममा सिक्किम पुलिसलाई प्रतिष्ठित प्रेसिडेन्ट पुलिस कलर प्रदान गर्नुहुनेछ। प्रेसिडेन्ट पुलिस कलर भारतको पुलिस बललाई असाधारण सेवा, अटल अनुशासन र राष्ट्रपति समर्पणको सम्मानमा प्रदान गरिने सर्वोच्च औपचारिक सम्मान हो। यस उपलब्धिसँगै सिक्किम पुलिस यो विशिष्ट सम्मान प्राप्त गर्ने देशको 15 राज्य पुलिस बल बन्नेछ। यसबीच सिक्किम सरकारको गृह विभागले दिएको जानकारी अनुसार भोलि पाल्जर स्टेडियममा हुने कार्यक्रमका लागि आमन्त्रितहरूलाई कार्यक्रमको समयमा परिवर्तन भएको कारण बिहान 8 बजेको सट्टा 7:30 बजेसम्ममा आफ्नो सीटमा बसिसक्न अनुरोध गरिएको छ। एसकेएम सरकारको 7 वर्ष पूरा भएको उपलक्ष्यमा मुख्यमन्त्री प्रेमसिंह तामाङले मे 27, 2019 पदभार ग्रहण गरेदेखि राज्य सरकारले गरेका प्रमुख कल्याणकारी र सामाजिक क्षेत्रका पहलहरूमाथि प्रकाश पार्नुभयो। सामाजिक सञ्जाल मंच मार्फत साझा गरेको सन्देशमा मुख्यमन्त्रीले समावेशी विकास र जनकल्याणप्रति सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै सिक्किमका जनताप्रति उनीहरूको अटल विश्वास र समर्थनका लागि आभार व्यक्त गर्नुभएको छ। उहाँले सरकारको जनमुखी शासन मोडेललाई प्रकाश पार्दै राज्यभरि स्वास्थ्य सेवा, शिक्षा, रोजगारी सृजना, ग्रामीण विकास र सामाजिक सुरक्षालाई सुदृढ पार्न धेरै पहल शुरू गरेको बताउनुभयो। भारतीय निर्वाचन आयोगको मीडिया प्रकोष्ठका उपनिर्देशक अपूर्व केआर सिंहले आज गान्तोकको बालुवाखानीस्थित निर्वाचन आयोग कार्यालयमा आयोजित एसआईआर सम्बन्धी ब्रिफिङ सत्रमा प्रेस र मीडिया कर्मीहरूसँग अन्तर्क्रिया गर्नुभयो। अन्तर्क्रिया सत्रमा पीआईबी र आकाशवाणी लगायत विभिन्न मीडिया हाउसका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
1: In the electoral roll, and no ineligible interest is enrolled in the electoral roll. We have to remove all ineligible interest from the electoral roll. A pure electoral roll is bedrock of any strong democracy. So, with this objective, the SIR is being conducted in Sikkim.
0: सोरेङ जिल्लापालको कार्यालयले जारी गरेको आदेश अनुसार आपदा व्यवस्थापन ऐन 2005 अन्तर्गत 1 जून 2026 30 सेप्टेम्बर 2026 पुनर्स्थापना, मरमत सम्भार र जोखिम न्यूनीकरण बाहेक अन्य कुनै पनि उद्देश्यको लागि माटो उत्खनन र पहाड़ काट्ने काममा पूर्ण प्रतिबन्ध लगाइनेछ। आपतकालीन अवस्थामा ढलको पानीको खुल्ला बहाव वा यातायातको आवागमनमा बाधा पुर्याउने गरी कुनै पनि निर्माण सामग्री सड़कको छेउमा फाल्न पाइने छैन। सम्बन्धित जिम्मेवार व्यक्तिले माथि उल्लेख गरे अनुसार पहिले नै फालिएका कुनै पनि सामग्री तुरन्तै हटाउनु पर्नेछ। पाकिमका अतिरिक्त जिल्लापाल सविन्द्र राईको नेतृत्वमा पाकिम जिल्लाको जिल्ला स्तरीय अनुगमन समितिले आज रम्फूमा मध्य भारत पावर कर्पोरेशन लिमिटेड एमबीपीसीएलको द्विमासिक निरीक्षण गर्यो। निरीक्षण सार्वजनिक सुरक्षा र सम्पत्तिमा हुने जोखिम कम गर्ने सुरक्षा संयन्त्रहरूको समीक्षामा केन्द्रित थियो। बैठकमा निरीक्षण र अनुगमन उद्देश्यका लागि रोबोटिक अण्डर वाटर क्यामेराको प्रयोगबारे पनि छलफल गरियो। एमबीपीसीएलका अधिकारीहरूले पहिले रेकर्ड गरिएको फुटेज मार्फत उपकरणको कार्यप्रणाली प्रदर्शन गरे अनि यसका सञ्चालन सुविधाहरू र प्रयोगहरूबारे व्याख्या गरे। बैठकपछि समितिले सुविधामा लागू गरिएका सुरक्षा उपायहरूको मूल्यांकन गर्न एमबीपीसीएलको पावर हाउस र स्विच यार्ड साइटहरूको पनि निरीक्षण गर्यो। टोलीले अवस्थित पूर्वाधारको मूल्यांकन गर्नका साथ

0: उनका वोट पुरानी जगह भी बना रह जाता है और नई जगह भी बन जाता है, अर्थात एक से जगह ज्यादा रजिस्टर होने वाले वोटर्स। कई बार किसी की डेथ होने के बाद भी उसका नाम न हटाया जाना या गलती से किसी भी विदेशी नागरिक का नाम मतदाता सूची में आ जाना, इन चारों कारणों की वजह से चुनाव आयोग ने निर्णय लिया कि पूरे देश में चरणबद्ध तरीके से SIR कराया जाए।
1: यो विशेष अभियान निर्वाचन आयोगले एक व्यवस्थित र चरणबद्ध प्रक्रिया मार्फत सञ्चालन गरिरहेको छ। यस अभियानको केन्द्रमा बुथ लेभल अफिसर बियालो हुन्छन्। प्रत्येक मतदान केन्द्रमा एकजना बियालो तोकिएको हुन्छ, जो उक्त क्षेत्रका मतदाताहरूसँग सीधा सम्पर्कमा रहने सरकारी कर्मचारी हुन्। यसबाहेक निर्वाचन पंजीकरण अधिकारी ईआरओ र विशेष रोल पर्यवेक्षक एसआरओलाई पनि परिचालन गरिएको हुन्छ। यस एसआईआर प्रक्रियाको एक प्रमुख र नयाँ विशेषता लिगेसी लिंकेज हो। यसमा मतदाताहरूलाई आफ्नो नाम वा आफ्नो कुनै नातेदारको पछिल्लो एसआईआर 2002 थियो कि थिएन भनी प्रमाणित गर्न भनिएको छ। यसका लागि आयोगले पुराना मतदाता सूचीहरू वेबसाइटमा उपलब्ध गराएको छ। यसले मतदाताको नागरिकता र निवासको प्रमाणलाई बलियो बनाउँछ। सबै प्रमाणीकरण र निर्णय प्रक्रियाहरू पूरा भएपछि मस्यौदा मतदाता सूची प्रकाशन गरिन्छ। यस सूचीमा पनि नागरिकले आफ्नो नाम जाँच गर्न सक्छन् र यदि कुनै त्रुटि फेला परेमा अन्तिम दावी आपत्ति दर्ता गर्न सक्छन्। अन्तमा सबै सुधारहरू समावेश गरी अन्तिम मतदाता सूची प्रकाशित हुन्छ। एसआईआर केवल एक प्रशासनिक कार्य मात्र होइन, यसको भारतीय लोकतन्त्रमा गहिरो राजनीतिक र सामाजिक महत्व पनि छ। मतदाता सूची शुद्ध हुँदा मात्र निर्वाचन निष्पक्ष र पारदर्शी हुन सक्छ। यसले चुनावमा हुने धाँधली र गलत कामहरूको सम्भावनालाई कम गर्दछ। पहिलो र दोस्रो चरण गरेर उत्तर प्रदेश, पश्चिम बंगाल, केरलम, तमिलनाडु, गुजरात, मध्यप्रदेश, राजस्थान, छत्तीसगढ़, बिहार, गोवा, पुडुचेरी र दिल्लीमा एसआईआर पूरा भइसकेको छ। तेस्रो चरणमा अहिले 16 राज्य र 3 केन्द्रशासित प्रदेशहरूमा एसआईआर प्रक्रिया भइरहेका छन्, जसमा सिक्किम सहित महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तेलंगाना, ओडिसा अनि पूर्वोत्तर भारतका अन्य राज्यहरू पर्दछन्। सिक्किममा अहिले एसआईआर प्रक्रिया शुरू भएको छ। गत 20 मईमा यो प्रक्रिया शुरू भएको हो। सिक्किममा अघिबाटै लिगेसी लिंकेज अर्थात 2002 मतदाता सूचीमा नाम मिलाउने प्रक्रिया लगभग पूरा भइसकेको छ, जसमा लगभग 80% मतदाताको नाम 2002 मतदाता सूचीमा लिंकेज अर्थात मेपिङ भइसकेको। यस सन्दर्भमा सिक्किममा मुख्य निर्वाचन अधिकारी राजकुमार यादव भन्नुहुन्छ,
2: सबैजनाले थाहा भएको कुरा हो कि एसआईआर प्रोसेस स्टार्ट भयो, और एसआईआर प्रोसेसमा हाम्रो जति पनि डकुमेन्ट छ त्यो सबै चेक हुन्छ। यो एसआईआर प्रोसेस हामीले गर्नुको पर्पज हो कि जति पनि डुप्लिकेट भोटर्स हो, जति पनि सिफ्ट भएको एब्सेन्टिज हो या डेड भोटर्स हो, सबैको नाम डिलिट होस् और जुन जेन्युइन भोटर्स छ त्यसको नामै त्यसमा रहोस्, त्यो प्रोसेस गर्नुको लागि हामीले एसआईआर स्टार्ट गरेको छ। एसआईआर प्रोसेस 20 तारिकदेखि स्टार्ट हुँदैछ, 20 मेदेखि, और 6 सेप्टेम्बर 2026 यो प्रोसेस चल्छ। अब यसमा चाहिँ हाउस टू हाउस भिजिट गर्छ बिएलओले, और त्यो 30 मेदेखि 28 जुनसम्म यो प्रोसेस हुन्छ। त्यसमा हाउस टू हाउस भिजिटको टाइममा बिएलओले तपाईँलाई एउटा इन्भिटेसन फर्म दिनुहुन्छ, त्यो फर्म लिएर तपाईँलाई जति पनि डिटेल्स छ तपाईँको त्यो सबै भरेर त्यो फर्म वापिस तपाईँले फर्काउनु पर्छ बिएलओलाई। बिएलओले त्यो फर्म लिएर एन्ट्री अनलाइन एन्ट्री गर्छ, और अनलाइन एन्ट्री गरेपछि त्यो ड्राफ्ट ई रोल बनाउँछौँ हामी। त्यो ड्राफ्ट ई रोल बनाएपछि हामी तपाईँको हियरिङ पनि गर्छौँ। जुन जुन मान्छेको मेपिङ भएको छैन, मेपिङ मतलब 2002 जसको नाम थियो मदर फादरको होला या आफ्नो नाम होला, त्यसलाई केही टेन्सन छैन, त्यसको मेपिङ हुन सक्छ। और जसको मदर फादरको नाम पनि 2002 छैन, और जसको नाम आफ्नो नाम पनि 2002 छैन, त्यसको मेपिङ भएको छैन। त्यसै कारणले त्यो इन्भिटेसन फर्म तपाईँले जम्मा गरेपछि हामी ड्राफ्ट ई रोल बनाउँछौँ, और त्यो बनाएपछि हामी क्लेम्स एन्ड ओब्जेक्सनमा तपाईँको हियरिङ गर्छौँ। हियरिङको टाइममा तपाईँले डकुमेन्ट दिनु पर्यो, और बिएलओको लागि तपाईँ इन्भिटेसन फर्मको टाइममा डकुमेन्ट केही दिनु पर्दैन, हियरिङको टाइममा तपाईँले डकुमेन्ट दिनु पर्यो। मेपिङ प्रक्रिया हाम्रो 1-2 महिना अगाडि स्टार्ट भएको थियो, और अहिलेसम्म हाम्रोमा 80% मेपिङ भएको छ। मिन्स 80% भोटर्स आर लग 99% चान्सेस आर देयर कि अलरेडी भेरिफाइड, एन्ड 20% भोटर्सको अहिले मेपिङ भएको छैन। मिन्स उहाँको मदर फादरको नाम पनि 2002 छैन, आफ्नो नाम पनि 2002 छैन। त्यस कारणले उहाँले इन्भिटेसन फर्म कोड दिएपछि हामी ड्राफ्ट ई रोलमा नाम लिस्ट आउट गर्छौँ, और फेरि बादमा क्लेम्स आउट ओब्जेक्सनको टाइममा हियरिङ पनि गर्छौँ।

यस अभियानमा सक्रिय सहभागिता जनाएर प्रत्येक भारतीय नागरिकले एउटा शुद्ध सशक्त र समावेशी लोकतन्त्र निर्माणमा आफ्नो महत्वपूर्ण योगदान पुर्याउन सक्छन्।

0: हेलो आकाश वेनगान्तो
1: कार
0: नमस्कार
1: ठिकै हुनुहुन्छ
0: एकदम ठिकै छु तपाईँको बोल्दै हुनुहुन्छ
1: म लीला छेत्री
0: हजुर लीला छेत्री
1: धेरैमा फोन लाग्यो
0: धेरै नै भनौँ हजुर धेरै नै भनौँ
1: धेरै नै भनौँ
0: अनि कस्तो हुनुहुन्छ
1: हजुर म ठिकै भन्नुपर्छ
0: ठिकै भन्नु पर्ला है
1: ठिकै भन्नु पर्ला भर्खर
0: दुःख त हजुर हामीले सुन्यौं नि अर्जुन प्रधानज्यूले भन्नु पनि भयो है उहाँलाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ हाम्रो आकाशवाणी गान्तोकको तर्फबाट
1: हामीले
0: दुःखद खबर सुन्यौं अर्जुन प्रधानज्यूले सुनाउनु भयो
1: त्यो त अचानक त्यस्तो भयो एक वर्ष भयो उसको ट्रिटमेन्ट चलेको
0: नि के बिमार चाहिँ के थियो होला
1: उसको सुगर हाई प्रेसर लो
0: ए सुगर हाई प्रेसर लो भनेपछि दुइटा एकदमै ब्यालेन्स हुनु साह्रो पर्यो
1: एकदमै सोच्नै नसक्ने नि अब त्यो दिन पनि अघिल्लो दिन अब अलिक भन्छ अघिल्लो दुई दिन अगाडि कर्सेकटारमा बाबासँगै बस्थेँ नि त
0: हजुर
1: यहाँबाट चाहिँ बिमारहरू यो हुँदाखेरि चाहिँ अब त्यो हस्पिटल लानु चाहिँ अलिकति प्रब्लम गाडीको
0: हजुर हजुर
1: त्यो भएर चाहिँ त्यहीँ बस्दै थियो अन्त दुई दिन अगाडि भिडियो कलमा बोलेको उसँग
0: किनभने
1: मैले नै हुर्काएको नि त मैले नै हुर्काएको कस्तो लाग्छ अन्त भिडियो कल राम्रै भाइ त अन्त के भइसकेछ हौ सुकेर यत्रो भइसकेछ भनेर
0: भन्दैथेँ
1: होइन राति हुन्छु भन्दै थिएँ अन्त त्यो दिन पनि बिहान मैले दाजुलाई फोन गरेँ अनि ठिकै छ त चिया बनाउँदैछ मलाई बाबा चिया खाने भनेर सोध्यो अनि म चाहिँ खाँदिनँ म ड्युटी निस्केको भनेर फोन गर्न त्यसलाई भन्नुभयो नि त मैले चारपल्ट फोन गरेँ उठाएन त्यहाँदेखि भिडियो कल गरेँ सिआइडी चाहिँ प्रायः हेर्छ नि त उसले त्यहाँ भिडियो कल गरेँ भिडियो कल गर्दा पनि हेरेन अन्त मेरो कल म्याच गरेँ भोइस म्याच गरेँ अन्त त्यहाँबाट चाहिँ यस्तो जाडो मलाई त पुरा कमजोर आएको एकछिन अब सुत्नु पर्यो भनेर दाजुले फोन गर्नुभयो नानी त छैन भन्दा त अब
0: कस्तो
1: बाउ छोरा पनि भेट भएन अब दाजु ड्युटी जानु भएको चिया बनाएछ भन्नुहोस् न चिया बनाएर चिनी हालेछ मजाले अब अन्त त्यहाँदेखि त्यो खाएर चाहिँ अनि सिआइडी हेर्दै थियो रहेछ दाजु आउँदा चाहिँ अन्त के हो यो त फोन बजिरहेको नि जस्तै हो भाइ भनेर हेर्दा सिआइडी हेरिरहेको रहेछ अन्त ऊ चाहिँ गइसकेको रहेछ
0: त्यतिकै है
1: हजुर त्यतिकै
0: हुन त अब भनौँ न एकदमै शान्तिपूर्वक मृत्यु भयो कसैलाई केही दुःख नदिए तरै पनि अब त्यो घटना चाहिँ नहुनु पर्ने
1: अब के लाग्छ नि अब 26 वर्षको हुँदा
0: एकदमै
1: हुनुभन्दा त है
0: एकदमै अब त्यो त खाउँ लाउँ के गरौँ भन्ने उमेर हो हजुर
1: त्यत्रो कलेज सकेर बिएड गर भनेको बिएड गर्नु पनि मानेन उसले
0: हजुर हजुर
1: त्यस्तो हुँदो रहेछ अब त्यति लेखेको थियो उसलाई
0: अब त्यही

0: मा चाहिँ टिचर के भन्नु मन परिरहेको थियो अनि मलाई चाहिँ किशोर कुमारको प्ले गरिदिनुहोस् न, मेरा जीवनको र कागजको राही रहे गया भन्ने प्ले गरिदिनुहोस् न है।
1: हवस् हवस्
0: हवस् हवस् थ्याङ्क यू सो मच, मौका पाएँ फेरि गर्छु।
1: हवस् अवश्य गर्नुहोला।

0: यसै गीतको साथमा हेलो श्रोता कार्यक्रमको निर्धारित समय अहिलेलाई भने यही समाप्त हुँदछ। कार्यक्रमको रहल भाग लिएर आउनेछौं 7:35 मा। अब केही क्षणमै सुन्नुहुनेछ यसै केन्द्रबाट प्रसारित नेपालीमा समाचार, प्रतीक्षा साच्नुहोला।
1: यो आकाशवाणी हो, समाचार अभिगेल राईबाट सुन्नुहोस्। सुरुमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको राष्ट्रपति द्रौपदी मुर्मूको भनाई। मन्त्री परिषदद्वारा सार्वजनिक वितरण प्रणाली अन्तर्गत सार्थक पीडीएस, राशन, यातायात र व्यवस्थापन सहयोग योजनालाई निरन्तरता दिन मंजूरी। निर्वाचन आयोगद्वारा संचालित मतदाता नामावलीको विशेष गहन संशोधन।

0: एसआईआर प्रक्रियाको वैधतालाई सर्वोच्च अदालतको समर्थन, नीट यूजी 2025 पेपर चुहावट प्रकरणमा थप 3 जना पक्राउ, अनि आज साँझ आईपीएल क्रिकेट एलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदै। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको बताउनु भएको छ। आज गान्तोकमा सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सशक्तिकरणको मार्गको रूपमा वर्णन गर्नुभयो र विद्यार्थीहरूलाई आफ्नो विचार, नवप्रवर्तन र पारस्परिक विश्वासको माध्यमबाट राष्ट्र निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। राष्ट्रपतिले समाजका कमजोर वर्गको उत्थानमा विशेष योगदान दिन पनि आग्रह गर्नुभयो।
1: नर्थ इस्ट का विकास देश की समग्र विकास के लिए अनिवार्य है। पूर्वोत्तर क्षेत्र का विकास और राष्ट्रीय विकास के लक्ष्य आपस में जुड़े हुए हैं। यहाँ के युवाओं में असीम प्रतिभा है। सिक्किम सहित अन्य राज्यों से आए हुए विद्यार्थियों से मैं आग्रह करना चाहूंगी कि आप सब एक दूसरे के संपर्क में रहे और मिलजुल कर राष्ट्रीय विकास में योगदान देने का भावना में आगे बढ़े।
0: यसअघि राष्ट्रपतिले गान्तोकमा महिलाहरूलाई समर्पित पिंक सिटी रनर्स आमा दिदी बहिनी बस सेवालाई झण्डा देखाएर शुभारम्भ गर्नुभएको थियो। आर्थिक मामिला सम्बन्धी मन्त्री परिषद समितिले आज सार्वजनिक वितरण प्रणाली अन्तर्गत सार्थक पीडीएस, राशन, यातायात र व्यवस्थापन सहयोग योजनालाई निरन्तरता दिन स्वीकृति दिएको छ। केन्द्र सरकारले यस योजनाको लागि 25,530 करोड़ रूपियाँ विनियोजन गरेको छ। नयाँ दिल्लीमा संचारकर्मीहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले यो योजनाले अन्तर्राज्यीय खाद्यान्न ढुवानीको लागि राज्य एजेन्सीहरूलाई सहयोग प्रदान गर्ने, सुपथ मूल्य पसलहरूलाई सहयोग गर्ने र सार्वजनिक वितरण प्रणालीलाई आधुनिकीकरण गर्न मदद गर्ने बताउनुभयो।
2: इस प्रोग्राम में 3 बड़े सुधार आज अप्रूव हुए हैं। सबसे पहला, राज्य सरकारों के एजेंसीज राज्य में तो एफसीआई का बड़ा गोडाउन होता है, वहां से डिफरेंट डिस्ट्रिक्ट्स में, डिविजन्स में फेयर प्राइस शॉप तक पहुंचाने का जो कॉस्ट होती है उस कॉस्ट को सपोर्ट करेंगे। दूसरा, फेयर प्राइस शॉप्स है उनमें डीलर्स का रिमुनरेशन रखा गया था, उसको बढ़ाने की जरूरत थी तो वो भी फैसला लिया गया। और तीसरा फैसला, टेक्नोलॉजी का यूज करके पब्लिक डिस्ट्रीब्यूशन सिस्टम को हम कैसे मॉडर्नाइज कर सकते हैं।
0: गृहमन्त्री अमित शाहले सार्थक पीडीएस योजनाको दोस्रो चरणको लागि केन्द्रीय मन्त्री परिषदले 25,500 करोड़ रूपियाँ भन्दा बढ़ीको स्वीकृति दिएकोमा स्वागत गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा श्री शाहले सरकारले गरीबी निवारण योजनाहरूलाई अझ पारदर्शी र सुविधाजनक बनाउन प्रविधिलाई समावेश गरिरहेको बताउनुभयो। सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा संचालित मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर प्रक्रियाको वैधतालाई समर्थन गरेको छ। सर्वोच्च अदालतले एसआईआर प्रक्रियाले स्वतन्त्र र निष्पक्ष चुनावको संवैधानिक अनिवार्यतालाई अगाडि बढ़ाएको बताएको छ। अदालतले जनताको प्रतिनिधित्व ऐन 1950 धारा 324 र यस अन्तर्गत बनेका नियमहरू अन्तर्गत एसआईआर सञ्चालन गर्ने अधिकार निर्वाचन आयोगलाई रहेको फैसला सुनायो। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायाधीश जोय माइला वागची सम्मिलित इजलासले गत वर्ष जूनमा बिहारमा एसआईआर सञ्चालन गर्न निर्वाचन आयोगले जारी गरेको अधिसूचनालाई चुनौती दिने रिट याचिकाहरूमा फैसला सुनाएको हो। भारतीय जनता पार्टीले सर्वोच्च अदालतको एसआईआरलाई पूर्ण रूपमा संवैधानिक घोषणा गर्ने निर्णयको स्वागत गरेको छ। नयाँ दिल्लीमा पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टी प्रवक्ता सुधांशु त्रिवेदीले यो निर्णयलाई कंग्रेस लगायत विपक्षीहरूको संवैधानिक हारको रूपमा वर्णन गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सर्वोच्च अदालतले कक्षा 9 विद्यार्थीहरूलाई कम्तीमा 2 भारतीय भाषाहरू सहित 3 भाषाहरू पढ्न अनिवार्य गर्ने केन्द्रीय माध्यमिक शिक्षा बोर्डको नीतिलाई चुनौती दिने निवेदनमाथि विचार गर्नेछ। सर्वोच्च अदालतले आज केन्द्र सरकार बोर्ड

0: र राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषदलाई दुई हप्ताभित्र जवाब माग गर्दै सूचना जारी गरेको छ। माध्यमिक शिक्षा बोर्डले जुलाई एकदेखि कक्षा नौका विद्यार्थीहरूलाई कम्तीमा दुई भारतीय भाषाहरू सहित तीन भाषाहरू पढ्न अनिवार्य गर्ने परिपत्र जारी गरेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोले आज नीट यूजी 2025 पेपर चुहावट प्रकरणमा थप तीनजनालाई पक्राउ गरेको छ। यसमा महाराष्ट्रको लातूरका एक डाक्टर र पुणेको एक कोचिङ इन्स्टिच्यूटका एक शिक्षक समावेश छन्। अनुसन्धान एजेन्सीले पुणेको अर्को कोचिङ इन्स्टिच्यूटका भौतिकशास्त्र शिक्षकलाई पनि पक्राउ गरेको छ। यस मुद्दामा अहिलेसम्म 13 जनालाई पक्राउ गरिसकिएको छ। ब्यूरोका प्रवक्ताका अनुसार अनुसन्धान एजेन्सीले यस मुद्दामा 49 स्थानमा छापा मारेको छ र धेरै आपराधिक कागजातहरू, ल्यापटपहरू र मोबाइल फोनहरू बरामद गरेको छ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले क्यानाडा भ्रमणको दोस्रो दिन टोरन्टोमा वरिष्ठ क्यानाडियाली नेताहरू र संस्थागत लगानीकर्ताहरूसँग उच्चस्तरीय बैठकहरू गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्रीले यी बैठकहरूको उद्देश्य द्विपक्षीय सहयोगलाई मजबूत बनाउनु र रणनीतिक क्षेत्रहरूमा लगानी र प्रविधि साझेदारीलाई प्रवर्धन गर्नु रहेको बताउनुभयो। दुई देशले 2030 सम्ममा द्विपक्षीय व्यापारलाई 50 अर्ब डलर पुल्याउने लक्ष्यलाई पुनः पुष्टि गरेको मन्त्रालयले बताएको छ। मौसम विभागले हरियाणा, चण्डीगढ़, मध्यप्रदेश, पंजाब, राजस्थान, उत्तर प्रदेश, महाराष्ट्रको विदर्भका केही भागहरू र दिल्लीमा उखुम गर्मीको लहर आउने पूर्वानुमान गरेको छ। पश्चिम बंगालको तराई क्षेत्र, कोंकण र गोवा, ओडिशा, सौराष्ट्र, कच्छ, तमिलनाडु, पुडुचेरी र कराईकलमा तातो र आर्द्र मौसमको अपेक्षा गरिएको छ। राजस्थानमा तीव्र गर्मी बढ़ेसँगै आज राज्यका 5 जिल्लाहरूमा उखरमौलो गर्मीको चेतावनी जारी गरिएको छ। संघ लोक सेवा आयोगले पहिलो पटक निजामती सेवा प्रारम्भिक परीक्षा 2026 लागि अस्थायी उत्तर कुञ्जी जारी गरेको छ। आयोगले एक विज्ञप्तिमा जनाए अनुसार परीक्षामा सहभागी भएका उम्मेद्वारहरूले मे 31 साँझ 6 बजेसम्म यूपीएससी अनलाइन .nic.in उपलब्ध अनलाइन प्रश्न पत्र पोर्टल मार्फत आफ्नो आपत्ति पेश गर्न सक्नेछन्। आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको एलिमिनेटर खेल आज मोहालीको न्यू चण्डीगढ़मा खेलिनेछ। खेल साँझ 7:30 बजे शुरू हुनेछ। विजेता टोलीले शुक्रबार दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ। फाइनल खेल मे 31 अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ। ब्याडमिण्टनमा भारतीय सटलर एचएस प्रणयले आज सिंगापुर ओपन्समा पुरूष एकलमा 5औं वरियताका इण्डोनेसियाका जोनाथन क्रिस्टीलाई पराजित गर्दै पहिलो राउण्डमा जीत हासिल गरे। यद्यपि अर्को राउण्डको खेलमा किदाम्बी श्रीकान्त सिंगापुरका लो किन युसँग पराजित भए। पछि लक्ष्य सेनले चीनका लु गुयाङसँग खेल्नेछन्। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। राष्ट्रको प्रगतिको लागि पूर्वोत्तर क्षेत्रको विकास महत्वपूर्ण रहेको राष्ट्रपति द्रौपदी मुर्मूको भनाई। मन्त्री परिषदद्वारा सार्वजनिक वितरण प्रणाली अन्तर्गत सार्थक पीडीएस, राशन, यातायात र व्यवस्थापन सहयोग योजनालाई निरन्तरता दिन मंजूरी। निर्वाचन आयोगद्वारा संचालित मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर प्रक्रियाको वैधतालाई सर्वोच्च अदालतको समर्थन। नीट यूजी 2026 पेपर चुहाट प्रकरणमा थप 3 जना पक्राउ। अनि आज साँझ आईपीएल क्रिकेट एलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा हुँदै आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता पुनः एकपटक फेरि हजुरहरूकै फोन कलमा आधारित कार्यक्रम हेलो श्रोता कार्यक्रमको रहल भाग लिएर हामी उपस्थित भइसकेको छौं। त प्रस्तुत छ कार्यक्रम हेलो श्रोता।
2: हेलो आकाशवाणी गान्तो।
3: नमस्ते नमस्ते मैम जी।
2: नमस्कार जी, कौन कहां से बात कर रहे है?
3: आपको ये परिचय पूछने का जब तरीका है
2: जी।
3: क्या बोलूँ आप,

श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो कार्यक्रम हेलो श्रोता। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। अब प्रस्तुत छ कार्यक्रम गीत गजल। यस कार्यक्रमलाई कुरेर बस्नुहुने हाम्रा सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा न्यानो अभिवादन जनाउँदै गीत गजल कार्यक्रमको पहिलो चरणमा हामी लिएर आएका छौं कलाकार मीना कुमारीको आवाजमा रहेको यो गजल। त श्रोता स्वीकार्नुहोस् यो पहिलो प्रस्तुत।

कार्यक्रमको अघिल्लो चरणमा लिएर आएका छौं कलाकार मल्लिका पुखराजको आवाजमा सजिएको यो गीत। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

गीत गजल कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार मीना कुमारीको स्वरमा लिएर आएका छौं। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

मिडियम वेभको 213.7 मिटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौ। यसका साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, समय यस बेला रात्रिको ठिक 10 बजिसकेको छ र अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएको हिन्दी फिल्मका गीतहरू। त श्रोता सुनौ, यो पहिलो गीत कलाकार मोहित चौहान र साहिद माल्याको स्वरमा फिल्म दिल तो बच्चा है जीबाट।

आउनु श्रोता, अब कार्यक्रमलाई अघि बढाउँदै सुनौ यो अघिल्लो गीत फिल्म जहर बाट कलाकार श्रेया घोषालको आवाजमा सजिएको यो गीत।

आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवामा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ विभिन्न कलाकारहरूको आवाजमा हिन्दी फिल्मका गीतहरू। त यसै क्रममा यो अघिल्लो गीत सुनाइरहेका छौं कलाकार सत्य चन्दोनको आवाजमा फिल्म कबीर सिंहबाट। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

श्रोताले प्रस्तुत गीत सुन्दै हुनुहुन्थ्यो फिल्म ह्याप्पी न्यू इयरबाट कलाकार के शंकर महादेवन र नीति मोहनको आवाजमा यो गीत। श्रोता यसरी नै यो अर्को गीत सुनाइरहेका छौं फिल्म हमतुमबाट कलाकार अल्का याग्निक र बाबुल सुप्रियोको स्वरमा रहेको यो गीत। तस्वीर हेर्नुहोस् यो प्रस्तुति।

हिन्दी फिल्मी गीतहरूको कार्यक्रमलाई सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा आजको हाम्रो यो अन्तिम प्रस्तुति कलाकार विशाल मिश्र र सचिन जिगारको आवाजमा फिल्मबाट लिएर आएका छौं। हवस् श्रोता, स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति।

हस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीतको कार्यक्रम यति नै। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइसकेको छ र यसैको साथमा आजको हाम्रो तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछन्। भोलि बिहान 6:30 प्रातकालीन अधिवेशन अन्तर्गत विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौं। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।